अतिरिक्त तत्वहरूको आधिक्य जुन भोजनमा हुन्छ ती भोजनहरू हाम्रा निमित्त अप्राकृतिक हुन्छन्, असात्विक हुन्छन्। त्यस्ता किसिमका भोजनका माध्यमले हामीभित्र त्यस्तै किसिमको विचार उत्पन्न हुन्छ। आज हामी जता गए पनि मान्छे अत्यधिक पिरो, अमिलो, चिल्लो, नुनिलो त्यस्तो भोजनमा अभ्यस्त भएको देख्दछौ। जसले धेरै नुन खान्छ स्वाभाविक रूपमा उसको रक्त प्रवाह तीव्र हुँदै जान्छ। शरीरमा जब रक्त प्रवाह तीव्र हुन्छ शरीरका अङ्गहरू पनि अत्यन्त तीव्र गतिमा सक्रिय हुन थाल्दछन्। समाजमा विभिन्न किसिमको घटनाहरू घट्छन्, व्यक्तिगत जीवनमा पनि अप्ठ्याराहरू आयो भने त्यतिखेर त्यस्ता मानिसहरू सम्हालिन सक्दैन, शान्त बन्न सक्दैन। जसले अप्राकृतिक अभक्ष्य भोजन गरेको छ, मरमसला, चिल्लो पिरो आदि इत्यादिले युक्त भोजन गर्ने गरेको छ, त्यो व्यक्तिको शरीरका कोषहरू पनि अत्यन्त तीव्र हुन्छन्, बेचैन हुन्छन्। त जीवनमा आउने सामान्य घटनाहरूमा पनि ती उत्तेजित हुन्छन् र तिनै उत्तेजनाको कारण हामी मृत्युको अवस्थामा पुग्ने स्थिति समय सृजना हुन्छ। त्यसो भएका हुनाले सात्विक भोजनमा जोड दिइएको छ। तपाईँले सात्विक भोजन गर्नुभयो भनेदेखि, प्राकृतिक भोजन गर्नुभयो भनेदेखि तपाईँको कोषहरू पनि सात्विक हुन थाल्छन्, प्राकृतिक हुन थाल्छन्, अनि जीवनमा घट्ने सबै घटनाहरूलाई तपाईँले स्वाभाविक रूपमा प्राकृतिक रूपमा स्वीकार गर्न थाल्नुहुन्छ। तपाईँको विचार तपाईँको भोजन हो प्रिय सज्जन। खत्तर स्वामीले पनि यो विचारलाई व्यक्त गर्नुभएको छ। हाम्रो भोजन जस्तो हुन्छ हामीले त्यस्तै किसिमको विचार गर्नुहुन्छ, हाम्रो विचार जस्तो हुन्छ त्यस्तै किसिमको हाम्रो व्यवहार हुन्छ, हाम्रो व्यवहार जस्तो हुन्छ त्यस्तै किसिमको संसारमा हाम्रो कीर्ति फैलिन्छ। त्यसैले आचार्यहरूले के भनेका छन् त भन्दा, भोजन अत्यन्त शुद्ध हुनुपर्छ, पवित्र हुनुपर्छ, बासी सडे गलेको हुनु हुँदैन, अत्यधिक चिल्लो पिरो अमिलो मरमसला आदि इत्यादिले युक्त हुनु हुँदैन। र हामीले जुन भोजन ग्रहण गर्छौं त्यो परमात्माप्रति समर्पित गरिएको हुनुपर्दछ। जसले त्यो भोजनको निर्माण गरेको छ, जसले त्यो भोजन जन्माएको छ, पैदा गरेको छ र हामीलाई उपलब्ध गराएको छ, त्यो स्रष्टाप्रति पनि हामीले सबैभन्दा पहिला भोजनलाई समर्पण गर्न जरुरी छ। हामीले बुझ्नुपर्ने कुरा के हो त भन्दा प्रिय सोच्छौँ, हामीले जे खान्छौँ पवित्र खान्छौँ, हामी जे खानुपर्छ हामीले त्यो पवित्र खानुपर्छ, किनभने हामीभित्र पवित्रताको भाव उदय हुनुपर्दछ, किनभने मनुष्य भनेको पवित्र प्राणी हो। ऊभित्रको पवित्रता जति धेरै वृद्धि भयो समाज पनि त्यति नै पवित्र हुन्छ र जगत त्यति नै पवित्र हुन्छ। त्यसैले व्यक्तिले पवित्र विचार गर्नुपर्छ, पवित्र विचारका निमित्त पवित्र भोजन गर्नुपर्छ। भोजन पवित्र कसरी हुन्छ? पहिलो कुरा, सात्विक भोजनमा जोड दिनु पर्यो। अनावश्यक किसिमका अतिरिक्त मरमसला आदि द्रव्य प्रयोग गर्नु भएन, त्यस्ता किसिमका पदार्थहरू प्रयोग गर्नु भएन भोजन, पहिलो कुरा। दोस्रो कुरा, परमात्मालाई हामीले समर्पित गरिसकेपछि खाना खानुभन्दा अगाडि, भोजन ग्रहण गर्नुभन्दा अगाडि हामीले हरेक घरमा स्थापना गरेका भगवान्का अगाडि, परमेश्वरका अगाडि भोजनलाई लैजाउँ र उहाँलाई समर्पण गरौँ। तपाईँले बनाइदिनु भएको, तपाईँका कारणले यो भोजन यति दिव्य बनेको छ, हे भगवान् स्वीकार गर्नुहोस्। सबैभन्दा पहिला तपाईँले स्वीकार गरिसकेको छ यो भोजन पवित्र हुन्छ अनि म ग्रहण गर्दछु। यस्तो सङ्कल्पका साथ हामीले जे खान्छौँ, चाहे पानी पिउँ वा भोजन गरौँ, हल्का भोजन, नास्ता अथवा जेसुकै गरौँ, त्यो सबैभन्दा पहिला पवित्रतम परमात्मालाई समर्पित गरेर खाने बानीको विकास गरौँ। यसबाट के हुन्छ त भन्दा, भोजन पनि पवित्र हुन्छ, निर्भर हुन्छ अनि हामीले एउटा प्रसाद ग्रहण गरेको अनुभूति गर्छ। प्रसाद आफैमा निर्मल चिज हो, प्रसाद आफैमा अत्यन्त महत्वपूर्ण र जीवनदायिनी चिज हो। त्यसैले हाम्रा हरेक पटकका भोजनहरू प्रसाद बनेदेखि हामी साँच्चै नै शक्तिशाली बन्दछौँ, परमात्मामय बन्दछौँ। मनोवैज्ञानिक रूपमा पनि
भित्रैदेखि हामी शुद्ध र पवित्र बन्न थाल्दछौं। भगवानको मन्दिरमा गएर हामीले जुन प्रसाद ग्रहण गर्छौं, त्यो प्रसाद खाइसकेपछि हामीलाई अज्ञात रूपमा भित्रैदेखि सन्तोषको अनुभूति हुन्छ। आज मैले पवित्र प्रसाद ग्रहण गरेको छु। हामीले हरेक पटक गर्ने भोजनहरू त्यस्तै प्रसाद बने भनेदेखि र प्रसादको रूपमा हामीले स्वीकार गर्ने भनेको विकास गर्यो भने हरेक भोजनहरूले हामीलाई आत्मविश्वास प्रदान गर्छन्, आत्मसन्तुष्टि प्रदान गर्छन् र हामी पवित्र भएका छौ भन्ने किसिमको बोध हामी अन्तस्करणदेखि नै गर्न थाल्दछौँ। यसले हामीलाई वास्तविक रूपमा परमात्मामय बनाउँछ, पवित्र बनाउँछ, योग्य बनाउँछ। यस प्रकार भोजनको अत्यन्त ठूलो विज्ञान छ, यसका बारेमा जति चर्चा गरे पनि कमै हुन्छ। आगामी श्रृङ्खलाहरूमा फेरि हामी यसबारेको चर्चालाई निरन्तरता दिनेछौँ। जे होस् प्रिय सज्जन, सात्विक भोजन ग्रहण गरौं र हरेक पटकको भोजन त्यसका निर्माता परमात्माप्रति, त्यो प्राकृतिक शक्तिप्रति, त्यो शाश्वत ब्रह्माण्डीय विश्व ऊर्जाप्रति समर्पित गरेर ग्रहण गरौं, किनभने त्यसपछि त्यो भोजन पवित्र हुन्छ र हाम्रो जीवन नै पवित्र हुन्छ। हरेक व्यक्तिले यसरी प्रसाद ग्रहण गर्ने भनेदेखि अनावश्यक कुराहरू आफै छुटेर जान्छ। भगवानलाई नचढाइकन मैले केही पनि खान्न भन्ने संकल्प हामीले गर्न सक्यो भने हाम्रो जीवनमा अनावश्यक वस्तुहरू त्यसै छुट्छन्, किनभने हामीले रक्सित भगवानलाई चढाउन सक्दैनौ। अनावश्यक चीजहरू जो प्रिय छैनन्, अप्रिय छन्, अशुद्ध, ती त भगवानलाई चढाउन सक्दैनौ। अनि बिस्तारै बिस्तारै ती छोड्दै छोड्दै छोड्दै छोड्दै जान्छ अनि हामी पवित्र गर्न थाल्छौँ। जीवनमा यदि पवित्रता ल्याउने हो भने ईश्वरको अस्तित्वलाई नस्वीकारी कुनै पनि काम अगाडि बढ्न सक्दैन प्रिय सक्छौँ, किनभने ईश्वरले सर्वाधिक पवित्र छ। यदि तपाईँ ईश्वरको अस्तित्वलाई स्वीकार्नुहुन्न, यदि तपाईँ स्वयंलाई पनि बनाउने कोही छ भन्ने कुरामा विश्वास गर्नुहुन्न भने तपाईँको जीवनमा तपाईँले अरू कसैलाई पनि विश्वास गर्न सक्नुहुन्न। विश्वासको अभाव सदैव परिरहन्छ प्रिय सक्छौँ। त्यसैले सबै कुराहरूलाई हामीले सन्तुलित बनाउने हो भने ईश्वरको अस्तित्वलाई स्वीकार्नुको अर्को कुनै विकल्प छैन। हाम्रा सबै चिजहरू जे हाम्रा प्राप्ति हुन् ती सबै परमात्माका प्राप्ति हुन्, परमात्माले हामीलाई प्रदान गरेको हुन्, त्यसैले सबै उसलाई समर्पित गरेर हामीले प्रयोग गर्यौँ भने हामी साँच्चै नै धन्य हुन्छौँ र त्यो परमात्माप्रति हाम्रो अन्तस्करणबाट गरिएको ठूलो कृतज्ञता हुन्छ। हवस् त आजका निमित्त जीवन गर्न यति नै बिदा पाऊ। नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म बलराम दाहाल, कविताको शीर्षक उचाई।
3: उचाई नापेर हिमालबाट म फर्किँदै थिएँ, तर बीचबाट सहेर आए असिना र पानी, बग्दैन एकैतिर जिन्दगानी। उचाई हाम्रो चुचुरीहरूमा छ वीरताई खुकुरीहरूमा, उचाई हो चिन्छ

0: छ नक्सा अझ कोरिँदैछ माटो यहाँको किन चोरिँदैछ हिमालय सर्दै जब पुग्छ पारी हिमालय सर्दै जब पुग्छ पारी सिद्धिन्छ हामी सबको चिनारी म अग्लिउँ आज हिमालय जस्तै म पग्लिउँ आज हिमालय जस्तै नसङ्लिनेले र नपग्लिनेले केही गर्न सक्दैन नअग्लिनेले म अग्लिँदैमा सब अग्लिँदैनन् म पग्लिँदैमा सब पग्लिँदैनन् सबै सबै अग्लिन सक्नु पर्छ संकल्प मेरो अनि पूर्ण हुन्छ धन्यवाद
1: आजको कविता

0: 99.4 Radio Taha Center Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन आज जस्तो भूमि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 6 गते शनिबार, नेपाल सम्बत 1146, जून 20 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सर्वोच्च अदालतमा 27,000 मुद्दा जाम, न्यायाधीश अभाव र पेशी सार्ने प्रवृत्ति मुख्य कारक, संरचना बदल्न अनिच्छा।
0: दैनिक 3,000 पासपोर्टको माग रहँदा सरकारसँग 70,000 मात्रै मौजदात, अख्तियारको अनुसन्धानमा रहेका कम्पनी मार्फत नै नयाँ छाप्ने तयारी।
1: 56% ठूलो बजेट ल्याएका प्रदेशहरूमा चालू वर्षको खर्च 3% घट्ने, विराटनगर स्थित नेपाल भारत सीमामा दुवै पक्षबाट कडाई।
0: अमेरिका र इरान बीचको शान्तिवार्ता अनिश्चित, स्विजरल्याण्डमा तय भएको बैठक अनिश्चित।
1: र विश्वकप फुटबलमा अस्ट्रेलिया विरूद्ध अमेरिकाको जीत, स्कटल्याण्डलाई मोरक्कोले हरायो, ब्राजिल र हैटीबीच खेल हुँदै।

0: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो खास संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। सर्वोच्च अदालतको जीर्ण भवनसँगै रहेको प्राङ्गणमा बुधबार पूर्वी नवलपरासीका भैरम बोटे र खड्गबहादुर बोटे सुस्ताइरहेका थिए। फोटो खिच्न अस्वीकार गरेका दाजुभाइ कुरा गर्न खोज्दा शुरूमा अलमल्ल परे, केही बेर बसी यहाँ आउनुको कारण खुलाए। जग्गा मुद्दामा भदौ 2075 सर्वोच्च अदालत धाउन थालेका रहेछन् उनीहरू। त्यसअघि उनीहरू यही मामिलामा मालपोत र नापी कार्यालयदेखि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म गएका रहेछन्। बोटे दाजुभाइको मुद्दामा न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार बल्ल निर्णय सुनाएको छ, तर किनारा लाग्ने गरी होइन। इजलासले तथ्यभित्र प्रवेश गरी फैसला गर्नु भन्दै उनीहरूको मुद्दालाई उच्च अदालत फर्काइदिएको छ। अब उनीहरूले फेरि त्यही मुद्दा लिएर उच्च अदालत जानुपर्ने भएको छ। पाँचथरका मुआहाङ किरातले सामान्य चोरी मुद्दामा सर्वोच्च अदालत धाउन थालेको 2 वर्ष भएको छ। भोटे दाजुभाइ र किरात लामो समयदेखि सर्वोच्च अदालत धाइरहेका 2 प्रतिनिधि पात्र हुन्। सर्वोच्चमा 27,000 भन्दा बढ़ी मुद्दा विचाराधीन छन्। यीमध्ये 7,000 भन्दा पुराना मुद्दा नै 41 छन्। यीमध्ये 7 वर्ष भन्दा पुराना मुद्दा नै 41 छन्। सर्वोच्च अदालतमा विचाराधीन मध्ये सबैभन्दा पुरानो एवं चर्चित मुद्दा लाउडा विमान भाड़ा अनियमितताको हो। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणी दत्त चटर्ट लगायत 10 जना विरूद्ध दायर यस मुद्दाको अदालती यात्रा 2058 शुरू भएको हो। 2064 भने सर्वोच्च अदालतमा एकपछि अर्को इजलासमा घुमिरहेको छ। पूर्व सभामुख एवं नेकपा नेता अग्निप्रसाद सापकोटा विरूद्ध 7 मंगिर 2069 दर्ता भएको रिटमा सर्वोच्चले 14 वर्षपछि 11 जेठ 2082 फैसला सुनायो, तर त्यसको पूर्णपाठ तयार नहुँदा फैसला कार्यान्वयनमा आएको छैन, अर्थात रिट दायर गर्ने पूर्णिमाया लामाले न्याय पाउन सकेकी छैनन्। न्यायाधीशको अभाव र कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्तिका कारण सर्वोच्चमा मुद्दा टुंगिन वर्षौं लाग्ने गरेको छ। मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिश्रित कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशहरूले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले पनि सुनवाईमा ढिला हुने गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला मुद्दा प्रक्रियामै अल्झिरहने भएकाले फैसलामा ढिलाइ हुने गरेको बताउनुहुन्छ। सर्वोच्च अदालतमा ढिलो न्याय निरूपण हुने समस्याको समाधान खोज्न 2 प्रमुख विकल्प सार्वजनिक बहसमा छन्। पहिलो न्यायाधीशको संख्या बढ़ाउने, दोस्रो क्षेत्राधिकारमा हेरफेर, त्यसमा तल्ला अदालतलाई थप अधिकार हस्तान्तरण गर्नुपर्ने तर्क आइरहेको छ। आजको कान्तिपुरमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा समाचार प्रकाशित छ।
4: राजधानी विभागमा 70,000 थान पासपोर्ट मात्र मौजदात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ। मौजदातले साउन पहिलो सातासम्मको मात्र माग धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै असार 29 नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र प्याकेज वानका ठेकेदार कम्पनीका म्यूलबाउर आईडी सर्भिसका नेपाली एजेन्ट मनिन्द्र प्रसाद मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट्र्याकमा अनुसन्धान गरिरहेको छ। प्याकेज 2 को ठेक्का पाउने जर्मनीकै कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा पनि फरार छन्। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धानपछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेल ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी पाएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। जर्मन कम्पनीहरूबाट पासपोर्ट छाप्ने गरी प्राविधिक तयारी अन्तिम चरणमा पुगेको विभाग स्रोतको भनाइ छ। ग्लोबल टेण्डरमा सफल भएका जर्मनी कम्पनी म्यूलबाउर र भेरिडास जर्मन सरकारको आंशिक स्वामित्वमा रहेका कम्पनीले फागुनदेखि छपाई गर्नुपर्नेमा ढिला गरेपछि सरकार पनि असन्तुष्ट छ। अख्तियारले अनुसन्धान गरिरहेको र त्यसमा प्रधानमन्त्री कार्यालयबाट समेत गम्भीर चासो राखिएकाले यस विषयमा राजधानी विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीहरू औपचारिक रूपमा बोल्नै डराएका छन्। विभागका प्रवक्ता सोमेश थापा र सूचना अधिकारी केशवराज पन्थी छन्। थापा पनि अख्तियारको अनुसन्धानको राडारमा रहेको तथा पन्थी भर्खरै सरुवा भएर आएको परराष्ट्रका एक कर्मचारीले बताएका छन्। परराष्ट्रका अधिकारीहरूका अनुसार टेण्डर प्रक्रिया चलिरहेको बेलामा पनि विभागका महानिर्देशक अरियालले 3 पटक अख्तियारमा गएर जवाब दिएका थिए। त्यसैले अहिले अनुसन्धान भइरहँदा अप्रिय परिस्थितिको पूर्वानुमान गरिहाल्नु हतार हुने उहाँको भनाइ छ। 70,000 पासपोर्ट मात्र मौजदात नयाँ पत्रिकामा समाचार छ।
3: चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ तर आगामी आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्चभन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। 1,2082 सात प्रदेशले चालू आर्थिक वर्ष 2082-83 लागि 2,87,70,33,00,00,000 बजेट ल्याएका थिए। त्यसमा 66.97% अर्थात 1,92,68,83,00,00,000 खर्च हुने संशोधित अनुमान छ जुन गत आर्थिक वर्षको खर्चभन्दा 3% कम हो। गत आर्थिक वर्षमा सात प्रदेशले खुद 1,98,77,86,00,00,000 खर्च गरेका थिए तर चालू आर्थिक वर्षमा त्योभन्दा कम खर्च हुने अनुमान प्रदेशहरूले गरेका छन्। कुल बजेटको तुलनामा गत आर्थिक वर्षको खर्च कुल 71.28% थियो तर सात प्रदेशले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटको आकार भने चालू आर्थिक वर्षको संशोधित खर्च अनुमान भन्दा 56% ठूलो हो। 1,87,00,00,000 सात प्रदेशले 3,11,14,00,00,000 बजेट ल्याएका छन् जुन चालू आर्थिक वर्षको संशोधित खर्च अनुमान भन्दा 56% ठूलो हो। राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ पनि प्रदेशको खर्च गर्ने क्षमता कमजोर भएको बताउनुहुन्छ। खर्च गर्ने क्षमता कमजोर भएको अवस्थामा ठूलो बजेट आउँदा प्रभावकारिता कम हुने उहाँको भनाइ छ। आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ।
4: विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई थालेका छन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। त्यस्तै भारतले पनि चीनी निर्यातमा रोक लगाएको छ जसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समयमा सीमामा कड़ाई गर्न सक्रिय भएका छन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चीनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। त्यस्तै लत्ता कपड़ा खाद्यान्न तरकारी फलफूल पनि विराटनगरमा भन्दा जोगबनीमा सस्तो हुने भएकाले उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले कड़ाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगबनी जाने सर्वसाधारणको भीड़ भने रानी नाकामा उत्तिकै छ। जोगबनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एउटै पटक ल्याउन नपाए पनि थोरै थोरै सामान भने सहजै ल्याउन पाइरहेका छन्। नेपालतर्फको रानी नाकामा जोगबनी तर्फबाट बढ़ीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको तान्ती नै देख्न सकिन्छ। सीमामा थोरै मात्रामा सामान ल्याउँदा चेक जाँच भए पनि प्रहरीले नरोकेको विराटनगर तेह्रकी सजना मण्डलले बताउनुभयो। सीमा नाकामा दुवै पक्षबाट कड़ाई नागरिक दैनिकमा समाचार छ।
3: चालू आर्थिक वर्ष 2082-83 जेठ महिनामा वाणिज्य ब्याङ्कहरूले कर्जा प्रवाह 31.81 करोड़ रूपियाँले बढ़ेको छ। नेपाल ब्याङ्कर्स संघको तथ्याङ्क अनुसार वैशाखमा 19.41 करोड़ले घटेको कर्जा प्रवाह जेठमा भने बढ़ेको हो। गत चैतमा 77.99 करोड़ रूपियाँले कर्जा प्रवाह बढ़ेको थियो। जेठमा कर्जा प्रवाह केही बढ़ेको भए पनि ब्याङ्कहरू त्यसमा सन्तुष्ट छैनन्। 15 जेठको बजेटका कारण कर्जाको माग धेरै बढ़ने अपेक्षा ब्याङ्करहरूको थियो तर अपेक्षाकृत रूपमा कर्जाको माग नबढ़ेको ब्याङ्करहरू बताउँछन्। असार लागेसँगै ब्याङ्करहरूले कर्जा प्रवाहभन्दा असुलीमा जोड़ दिएका छन्। हाल नेपालमा 20 वाणिज्य ब्याङ्क छन्। वैशाख मसान्तसम्म उनीहरूको कुल कर्जा प्रवाह 52.31 अर्ब रूपियाँ थियो। जेठ मसान्तसम्म आइपुग्दा त्यो 52.63 अर्ब रूपियाँ पुगेको हो। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जेठमा पनि कर्जाको माग सन्तोषजनक नभएको बताउनुभयो। यसै पनि नेपालमा विगत लामो समयदेखि कर्जा प्रवाह सुस्त छ तर मुलुकमा करिब 2/3 मतको सरकार बनेपछि अर्थतन्त्र चलायमान भई कर्जा प्रवाह पनि बढ़ने अपेक्षा थियो। तथ्याङ्क हेर्दा त्यो अनुसार कर्जा प्रवाह देखिन्न। आजको नयाँ पत्रिकामा समाचार छ। थाहा संचार नेटवर्कमा सब समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
6: मिलाउँछ।
5: बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
7: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
8: थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ,
7: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
8: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
7: सुरक्षा घरको जीवन।

0: आपको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशी को कनेक्शन
2: यो हो खाम संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कुनै समय कर्णालीका गाउँहरू सड़क सञ्जालको पहुँचबाट निकै टाढा थिए। ग्रामीण बस्तीमा बस्ने नागरिकले गाड़ी हेर्नकै लागि काला पहाड़ भारत जानुपर्ने बाध्यता थियो। गाउँमा कोही बिरामी पर्दा उपचारका लागि स्वास्थ्य संस्था लैजाने सुविधा नहुँदा धामी झाँक्रीकै भर पर्नु पर्थ्यो। तर हाल कर्णालीको विकराल अवस्था बदलिएको छ। गाउँ गाउँमा सड़क सञ्जालको विकासले गति लिएसँगै नागरिकले केही हदसम्म राहत महसुस गर्न थालेका छन्। पछिल्ला वर्षहरूमा सड़क पूर्वाधारको विस्तारसँगै कर्णालीको मुहार फेरिन थालेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको प्रगति विवरण अनुसार कर्णालीमा सड़क पूर्वाधारको विस्तार तीव्र गतिमा भइरहेको छ। दुर्गम भौगोलिक अवस्था, कठिन पहाड़ी भूभाग र सीमित स्रोत साधनका बावजूद प्रदेशका 10 जिल्लामा सड़क पूर्वाधारमा उल्लेखनीय उपलब्धि हासिल भएको छ। प्रदेशका 10 जिल्लामा सड़क सञ्जाल विस्तारसँगै बस्तीहरू क्रमशः यातायात पहुँचमा जोड़िँदै गएका छन्। मन्त्रालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेशका विभिन्न प्रकारका सड़क निर्माण कार्य उल्लेख्य रूपमा सम्पन्न भएका छन्। कालोपत्रे ग्राविल तथा माटे कच्ची र कच्ची सड़क निर्माणमा महत्वपूर्ण उपलब्धि भएको छ। उक्त तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा हालसम्म 352.58 किलोमिटर सड़क कालोपत्रे निर्माण सम्पन्न भएको छ। दुर्गम भौगोलिक अवस्था, कठिन पहाड़ी भूभाग र सीमित स्रोत साधनका बावजूद पनि प्रदेश सरकारले उल्लेख्य प्रगति हासिल गरेको छ। यस्तै प्रदेशमा 674.71 किलोमिटर ग्राभेल सड़क सम्पन्न भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। 3296.44 किलोमिटर कच्ची सड़क निर्माण भएको छ। सड़क पहुँच विस्तारसँगै नागरिक र सरकारी संरचना बीचको दूरी मात्र घटेको छैन, बरु आर्थिक तथा सामाजिक गतिविधिले पनि नयाँ गति लिएका छन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रममा सड़क, पुल, खानेपानी, ऊर्जा र सिंचाई जस्ता पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। संसदबाट भर्खरै पारित नीति कार्यक्रममा जिल्ला सदरमुकाम, स्थानीय तहका केन्द्र र ग्रामीण बस्तीलाई 12 महिना चल्ने सड़क सञ्जालसँग जोड्ने र प्रदेश गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कर्णालीमा कच्ची सड़क बने जोखिम भने टरेन। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ। पद रिक्त रहेको 2 महिनापछि मन्त्रीपरिषद बैठकले शुक्रबार हिजो भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 4 बैशाख 2083 राजीनामा दिएपछि उक्त पद रिक्त थियो। तत्कालीन सरकारले 10 मंगिर 2081 4 वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत 4 बैशाखमा राजीनामा दिनुभएको थियो। उहाँको बाँकी कार्यकालका लागि सरकारले भट्टलाई नियुक्त गरेको हो। वित्तीय क्षेत्रका जानकार भट्ट नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीज एमबीएमा स्नातकोत्तर भट्टले नेपालको शेयर बजारको विषयमा विद्यावारिधि गर्नुभएको छ। बोर्डमा लामो समय अध्यक्ष नियुक्त रहँदा धेरै काम रोकिएको सरकारवाला बताउँछन्। अहिले पनि 100 भन्दा बढ़ी कम्पनी प्राथमिक शेयर निष्कासन आईपीओको पर्खाइमा छन्। बजारमा चलखेल बढ़ने जोखिम उत्तिकै छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ। भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम शुरू भइसकेको छ। चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा भोलि दिउँसो 1 बजे उद्घाटन सत्र आयोजना हुनेछ भने बन्द सत्र औद्योगिक प्रदर्शनी स्थलको सभाहालमा सञ्चालन गरिनेछ। उद्घाटन सत्रलाई पार्टी सभापति रवि लामिछानेले र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएको रासोपाले जनाएको छ। महाधिवेशनको कार्यपालिका, विधान संशोधन तथा विभिन्न प्रतिवेदन अनुमोदनका लागि केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, मन्त्री तथा केन्द्रीय नेताहरू चितवन पुग्ने क्रम जारी छ। सभापति लामिछानेले आज बिहान हवाई मार्गबाट चितवन प्रस्थान गर्ने कार्यक्रम छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशन स्थलमा हल सजावट, मंच निर्माण, ब्यानर व्यवस्थापन, प्रतिनिधि दर्ता, पर्यवेक्षक तथा स्वयंसेवक परिचालन लगायतका तयारी अन्तिम चरणमा पुगेका छन्। महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति तथा विचार विभागको प्रतिवेदन र सभापतिको राजनैतिक प्रतिवेदनमाथि छलफल हुनेछ। राष्ट्रपति महाधिवेशन
3: सम्पन्न गर्न करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरेको छ। महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली ईभीएम प्रयोग गरिनेछ। त्यसका लागि 80 वटा मतदान मेसिन प्रयोग गरिनेछ भने 10 वटा मेसिन परीक्षण र अभ्यासका लागि छुट्याइएको छ। यसैबीच जिल्ला अदालत काठमाडौँले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिम आदेश जारी गरेको हो। यससँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश भएको छ, जसले सहकारी पीड़ितलाई मिलापत्रमा रकम फिर्ता हुने ढोका खुल्ला गरेको छ। नयाँ पत्रिकामा समाचार छ। सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख 3 साता जारी गर्नुभएका 8 मध्ये 4 अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब 2/3 बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको 2 ठूला दल नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा 4 अध्यादेश बहुमतले स्वीकृत भएका हुन्। संघीय संसदको दुवै सदनको छुट्टाछुट्टै बैठकमा शुक्रबार 4 अध्यादेश निर्णयार्थ पेश भएको थियो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा 8 अध्यादेश दर्ता गराएको थियो। 8 अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश गरियो। संघीय संसदले 4 अध्यादेश स्वीकार गरे पनि अझै 4 अध्यादेश निर्णयार्थ पेश हुन बाँकी छ। गोर्खापत्रमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: आरटीजीएस व्यवस्थाबारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-6605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखियो।
9: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपियाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि तथा वन वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको हो। यस सम्झौता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् 2026-31 सञ्चालन हुने 6 वर्षीय परियोजनाका लागि 1 करोड़ 20 लाख अमेरिकी डलर बराबर रकम सहयोग गर्नेछ। आजको अनुपूरक पोस्टमा समाचार छ।
10: पछिल्लो एक दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आर्थिक वर्ष 2072-73 यता वितरण भएको 1,97,73 करोड़ रूपियाँ कृषि अनुदानको सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न 5 सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ। समितिलाई 6 महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ। नयाँ पत्रिकामा समाचार छ।
3: पोखरा महानगरपालिकाले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2083-84 का लागि महानगरपालिकाले 7 अर्ब 15 करोड 25 लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। महानगरपालिकाको 19 औं नगर सभामा उपप्रमुख मंजू देवी गुरूङले आगामी वर्षको कार्यक्रम खर्चको योजना सहित बजेट प्रस्तुत गर्नुभयो। महानगरपालिकाले विकास निर्माण पूँजीगत भन्दा प्रशासनिक र सेवा प्रवाह चालूतर्फ बढ़ी रकम विनियोजन गरेको छ। कुल बजेटको 55.1% रकम चालू खर्चका लागि छुट्याएको छ।
10: वैदेशिक रोजगारीमा यूरोप, जापान र अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधा सहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानमा सेवारत कर्मचारी समेत गेट्स वाई इन्टरनेशनल ट्राभल एण्ड एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको बताइएको छ। जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए। गोर्खापत्रमा समाचार छ।
3: सरकारले एकैपटक 15 विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका हरेक विश्वविद्यालयका छुट्टा छुट्टै ऐन रहेका छन्। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कारण मार्फत संशोधन गर्न लागेको हो। यी ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न भनेको विधेयक 2083 तयार गरेको छ। गोर्खापत्रमा समाचार छ।
10: खानेपानी उद्योगले पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमन सम्बन्धी तोकेको नयाँ मापदण्ड अनुसार पानीको बोतल वा जारमा इम्बोस स्क्रीन प्रिन्ट वा लेजर प्रिन्ट गर्ने काम लगभग पूरा भएको जनाएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैतमा बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमन सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा दिएको निर्देशन अनुसार उद्योगीले पानीको बोतल वा जारमा त्यस्तो प्रिन्ट गरेर बजारमा पठाउन थालेका छन्।
3: मनसून शुरू नहुँदै मेची राजमार्ग अन्तर्गत इलामको माइखोलामाथि राजदुवाली भन्ज्याङ सड़क खण्ड सवारी पार गर्न समस्या भएको छ। गत असोज 18 गते रातिको वर्षाका कारण पहिरो गएको सो खण्डमा पहिरोमाथि नै ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याइएको थियो। बिहिबारदेखि निरन्तर वर्षा हुन थालेपछि उक्त खण्डमा निरन्तर सड़क बग्ने र हिलोका कारण सवारी साधनलाई सञ्चालनमा समस्या भएको हो। असोज 18 को बाढ़ीले माइखोलाको बेलासेस्थित पक्की पुलको आधा भाग भाँसिएको, पुवाखोला र जोग माई खोलाको बेली ब्रिज बगाएको थियो। आजका पत्र पत्रिकामा समाचार छ।
10: अब महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरी महिलाले 51,000 नगद प्रोत्साहन पाउने भएका छन्। नगरको 18 औं नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम र बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको छ। यसले बालबालिकालाई बाल विवाहलाई निरुत्साहित गर्न सँगै कानून अनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने विश्वास गरिएको छ।
3: र चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलोभन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय टी बोर्डले चिया आयातमा कड़ाई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलोभन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीले बताएका छन्। चिया उद्योगी ज्ञानी लिम्बुले भारतीय गोदाममा आफ्नो चिया थन्किएको 1 महिना पूरा भएको र अहिलेसम्म ल्याब रिपोर्ट नआएको बताउनुभयो।
10: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान बीच करिब 3.5 महिना चलेको युद्ध अन्त्य गर्न शुक्रबार हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित भएको छ। दुई पक्षबीच हालै भएको प्रारम्भिक समझदारीलाई स्थायी शान्ति सम्झौताका रूपमा रूपान्तरण गर्ने उद्देश्यले हिजो स्विजरल्याण्डमा वार्ता तय गरिएको थियो। वार्ता स्थगित भएपछि अन्यल उत्पन्न भएको छ। स्विजरल्याण्ड सरकारले शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको पुष्टि गरेको छ। उसले दुवै पक्षबीचको संवादलाई सहजीकरण गर्न आफू तयार रहेको पनि बताएको छ। यसै साता अमेरिकाका राष्ट्रपति र इरानका राष्ट्रपति बीच हस्ताक्षर भएको समझदारी पत्रले तत्काल युद्धविराम कायम गरे पनि इरानको आणविक कार्यक्रम, लामो दूरीका क्षेप्यास्त्र र अन्य विवादास्पद विषयमा निर्णय भइसकेको छैन।
3: विश्वकप 2026 अमेरिकाले बलियो प्रतिद्वन्दी अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। अस्ट्रेलिया विरूद्धको खेलमा अमेरिकाले शुरूआतदेखि नै दबाव बनाएको थियो। खेलको 11 मिनटमा अस्ट्रेलियाका डिफेण्डर क्यामरुन बर्गिसलेको आत्मघाती गोलबाट अमेरिकाले शुरूआती अग्रता लियो। त्यसपछि पहिलो हाफ सकिनुभन्दा केही समय अगाडि अर्थात 43 मिनटमा अलेक्स फेमाले उत्कृष्ट गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि अमेरिका 2-0 गोलले विजय भयो। त्यस्तै अर्को प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले स्कटल्याण्डलाई स्तब्ध पारेको छ। बोस्टन स्टेडियममा भएको उक्त खेलको दोस्रो मिनटमै मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गरेको शुरूआती गोल नै खेलको निर्णायक गोल बन्यो। पहिलो हाफको शुरूआतमै गोल खाएको स्कटल्याण्डले खेलमा फर्किन निकै प्रयास गरे पनि मोरक्कोको बलियो रक्षा पंक्तिलाई तोड्न सकेन र खेल मोरक्कोले 1-0 गोलले आफ्नो पक्षमा पार्यो। यस्तै विश्वकप फुटबल अन्तर्गत अहिले ब्राजिल र हाइटीबीच प्रतिस्पर्धा भइरहेको छ।
10: स्वीडेनले विश्वकपमा आज हुने समूह एफको खेलमा नेदरल्याण्डसको सामना गर्दैछ। यो हुनेछ आत्मघाती टीम विरूद्ध निराश प्रतिद्वन्दीको भिडन्त। स्वीडेनले आफ्नो विश्वकप इतिहासमा 88 वर्ष यता सबैभन्दा उत्कृष्ट शुरूआत लिएको छ। यस क्रममा टोलीले ट्युनिसियालाई सजिलै 5-1 हरायो। नेदरल्याण्डसले भने जापानसँग 2-2 बराबरी खेलेको थियो। डच टोलीले त्यस खेलमा दुईपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको छैन। स्वीडेन युरोपेली छनौटमा त्यस्तो टीम रहेको थियो जसले प्लेअफको बाटो तय गर्नु परेको थियो। त्यसैले पहिलो खेलको जीत स्वीडेनका लागि ठूलो राहतका रूपमा आएको छ। यसको ठीक विपरीत डच टीम भने पूरा छनौटमै अपराजित थियो।
3: फिफाले 23 संस्करणको विश्वकप फुटबलमा विभिन्न नयाँ नियम लागू गरेको छ। त्यसमध्ये खेल दौरान 22 र 67 मिनटमा 3-3 मिनट खेलाड़ीले पानी पिउने अर्थात हाइड्रेशन ब्रेक पनि एउटा हो। गर्मी मौसममा खेलाड़ीलाई चिसो राख्न र आराम दिलाउन फिफाले यो हाइड्रेशन नियम विश्वकपमा अप्नाएको हो। विश्वकपको पहिलो चरण खेल समाप्तिसम्म यो नियम फाइदा वा बेफाइदा यो नियमका फाइदा वा बेफाइदा बनिरहेका छन्। धेरैले यो नियमको विरोध जनाइरहेका छन्। खेलाड़ीले पानी पिउन भने प्राप्त हुने 3 मिनटको ब्रेकमा खेलको रणनीति समेत चर्चा हुने गरेको छ। अहिले नियम प्रभावकारी नभएको फुटबल विश्लेषकहरू बताउँछन्। बलियो टोली एक योजनाबद्ध रूपमा प्रतिस्पर्धा गरिरहँदा हाइड्रेशन ब्रेकपछि उनीहरूको प्रदर्शन कमजोर बनेको विश्लेषकहरू मान्छन्। त्यही नै यसै ब्रेकका कारण कमजोर टोलीले पछि राम्रो खेल खेलेको उनीहरूको ठहर छ। खेलमा एक किसिमको मुभमेन्ट बनिरहेको समयमा ब्रेक लाग्छ, फेरि सुचारू हुँदा अघिल्लो जस्तो खेल स्तर हुँदैन। बीबीसीका खेल विश्लेषकहरूले भनेका छन् यस्तो हुँदा विपक्षी टोलीले आफ्नो कमी कमजोरी सुधार्ने मौका पाउँछन्।
10: विश्वकपमा सहभागी टीमका जर्सीले खेलाड़ीको पसिना पुस्ने काम मात्र गर्दैन, यसले रगत र आँसु पनि आफूभित्र लुकाउने प्रयास गर्छ अनि यी जर्सीले अनेक फरक कथा पनि भनिरहेको छ। यसको अर्थ ऐतिहासिक र सांस्कृतिक दुवै हुन सक्छ। केप भार्डेले यसपटक विश्वकपमा डेब्यू गरिरहेको छ। यो विश्वकप खेल्ने जनसंख्या र क्षेत्रफल दुवै अर्थमा अहिलेकै सबैभन्दा सानो देश हो। यसभित्र लुकेको अर्थ हो विश्वकपमा त्यहाँको जनतालाई एकजुट बनाएको छ। विश्वकपको जर्सीमा देश सबैभन्दा विवादास्पद भने हाइटीको रह्यो। सन् 1803 हाइटीले आफ्नो स्वतन्त्रताको युद्ध लड़ेको थियो। त्यसकै अन्तिम युद्ध को क्षण हाइटीको जर्सीमा थियो। त्यसैले हाइटीले त्यस्तो जर्सी बनाउनु परेको थियो जसमा नीलो रंगको बाहुल्य पछि बनाइएको थियो। अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियनका रूपमा यो विश्वकप खेल्दैछ, यसले लगाउने यसपटकको जर्सीको पनि विशेष कथा छ। अल्जेरिया विरूद्ध आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले जुन जर्सी लगाएको थियो त्यसमा आकाशे रंगका 3 धर्सा थिए। त्यसले अर्जेन्टिनाले अहिलेसम्म जितेका 3 विश्वकपको प्रतिनिधित्व गरेको थियो। अर्जेन्टिनाको दोस्रो रोजाईको जर्सी भने नीलो छ र यसले ब्युनस आयर्समा प्रचलित रंग लगाउने शैलीको प्रतिनिधित्व गर्छ। फ्रान्स पनि त्यस्तो देश हो जसलाई उपाधिको सबैभन्दा बलियो दावेदार मान्न सकिन्छ। यही फ्रान्सेली टीमको दोस्रो रोजाईको जर्सी विशेष छ र यसको सम्बन्ध अमेरिकासँग छ। आखिरमा यही अमेरिकामा त यसपल्टको विश्वकप भइरहेको छ। 3 सह आयोजक मध्ये एक यो जर्सीले धेरै अगाडि फ्रान्सले अमेरिकालाई उपहार स्वरूप दिएको स्वतन्त्रताको प्रतिमा अंकित गरेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: सर्वोच्च अदालतमा 27,000 मुद्दा जाम, न्यायाधीश अभाव र पेशी सार्ने प्रवृत्ति मुख्य कारक, संरचना बदल्न अनिच्छा।
3: दैनिक 3,000 पासपोर्टको माग रहँदा सरकारसँग 70,000 मात्रै मौजदात, अख्तियारको अनुसन्धानमा रहेका कम्पनी मार्फत नै नयाँ छाप्ने तयारी।
10: 56% ठूलो बजेट ल्याएका प्रदेशहरूमा चालू वर्षको खर्च 3% घट्ने, विराटनगर स्थित नेपाल भारत सीमामा दुवै पक्षबाट कडाई।
3: अमेरिका र इरान बीचको शान्तिवार्ता अनिश्चित, स्विजरल्याण्डमा तय भएको बैठक।
10: र विश्वकप फुटबलमा अस्ट्रेलिया विरूद्ध अमेरिकाको जीत, स्कटल्याण्डलाई मोरक्कोले हरायो, ब्राजिल र हाइटीबीच खेल हुँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
12: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
13: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर, काठमाडौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले तिमीले पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले चारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाई हामीलाई थाहाखबर.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। सबै जसो जिल्ला अदालतहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धीका मुद्दा फिर्ता भएका छन्। यससँगै अदालतहरूले सहकारी पीड़ितलाई मिलापत्रमा रकम फिर्ता गर्नका लागि ढोका खुलेको भनेर अर्थ्याएका छन्। खास गरी कास्की जिल्ला अदालतले यसअघि अभियोग संशोधनका सवालमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार गर्ने र त्यस विपरीत गर्न नसकिने भनिराखेको स्थितिमा सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन रहेका स्थितिमा जिल्ला अदालतबाट जसरी दमादम फिर्ता भइरहेका छन्, यसको प्रक्रियामा हिजो नमिल्ने कसरी भयो र आज मिल्ने कसरी भयो भन्ने एउटा संशय प्रश्न जस्तो बनेको अवस्था छ। अर्कोतर्फ अहिले सरकारका काम कारबाही हेर्ने हो भने सुशासनको अभियान भनेर एउटा सकारात्मक काम त शुरूआत गरेको छ, तर त्यसको विधि पद्धति प्रक्रियाका विषयवस्तुहरू अख्तियारबाट मुद्दा अनुसन्धानमा लैजाने हो भने त्यसलाई सहज ढंगबाट लैजाने होइन, अख्तियारका प्रमुखहरूलाई आयुक्तहरूलाई सिंहदरबारमा थुन्ने, अश्लील शब्द प्रयोग गर्ने जस्ता गतिविधि गरेर सरकारले त्राइमाम बनाएको संवैधानिक आयोगका प्रमुखहरूलाई भनेर विषयवस्तुहरू सार्वजनिक भइराखेका छन्। यी विषयवस्तुहरू के हुन्? आजको कार्यक्रममा कुराकानीका लागि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ संविधानविद कीर्तिनाथ शर्मा। शर्माज्यू नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। मैले पृष्ठभूमिमा पनि भने रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले आदेश नभएसम्म जिल्लाले फिर्ता गर्न मिल्दैन भनेर कास्की जिल्ला अदालतले भनेको थियो, तर अहिले सबैजसो जिल्लाबाट उहाँको मुद्दा यो अभियोग संशोधन भइसकेको छ, ठगी बाँकी छ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण फिर्ता भयो, यसलाई कसरी हेर्ने, के भइरहेको हो?
1: पहिलो कुरा त विधि सम्मत नै छैन, विधिलाई प्रतिबिम्बित गर्दैन, यो कानूनी राज्यको उपहास हो भनेर यसलाई संज्ञा दिन सकिन्छ एकातर्फ। अर्कोतर्फ फौजदारी न्याय प्रणाली माथिकै अतिक्रम कर्म हो भनेर यसलाई भन्न सकिन्छ, किन भन्दाखेरि लोकतन्त्रको आत्मा सोल भनेकै कानूनी शासन हो नि, कानूनी शासनलाई च्यालेन्ज गर्ने काम राज्य सरकारद्वारा पनि भयो र अन्य सबै अङ्गहरूबाट पनि भइरहेको
0: देखिन्छ।
1: तपाईँलाई यो कसरी मैले यहाँ भन्दैछु भने अब मुलुकी फौजदारी कार्यविधि संहिता 2074 तथा 116 मुद्दा फिर्ता लिन नहुने भनेर पक्कै त स्पष्टै लेखेको छ, घाम चाहिँ छर्लङ्गै छ। त्यसमा के लेखियो भने झुटा राजधानी, सम्पत्ति शुद्धिकरणको मुद्दा र लागू औषध ओसार पसार का मुद्दा भन्दै तमाम एउटा सूची नै तयारी गरिएको छ, जुन कि यो मुलुकी फौजदारी कार्यविधि संहिताको तथा 116 यो मुद्दा फिर्ता लिन हुँदैन भनेर नेगेटिभ लिस्टमा राखेको मुद्दा हो। यो त अन्तर्राष्ट्रिय अपराध पनि हो, यो हेर्नु यो मनी लाउन्डरिङ एक्ट भनेको त नेपालले विभिन्न एउटा अन्तर्राष्ट्रिय स्तरमा जुन सन्धि गरेको छ, सम्झौता गरेको छ, त्यो अनुसार राष्ट्रिय कानून लागू हुने जुन सन्धि ऐनमा बकैता थियो नि, त्यही अनुसार नेगेटिभ लिस्टको मुद्दा फिर्ता लिनै सक्दैन, फिर्ता लिनै सकिन्न। त्यसले गर्दाखेरि मैले भने अब यो मुद्दा अनि अब मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 36 मैले पढ्नु वाचन गर्नु चाहे दफा 36 के भन्यो भन्दाखेरि अभियोग पत्रमा संशोधन गर्न सक्ने भनेर व्यवस्था गर्यो, अभियोग पत्र फिर्ता लिन सकिने भने त व्यवस्थै छैन कानुनमा। मैले अघि पनि भने मुलुकी फौजदारी कार्यविधि संहिता 116 त त्यो नेगेटिभ लिस्टमा राखेँ, यो मुद्दा फिर्ता लिनै सकिन्न। र दोस्रो कुरा के हो भन्दाखेरि अभियोग पत्रमा संशोधन गर्न मात्रै सकिन्छ है, कस्तो अवस्था हो भन्दाखेरि एकपटक दायर भइसकेको मुद्दामा थप प्रमाण फेला परेमा पहिलेको मागलाई संशोधन गर्नुपर्ने भएमा मात्रै संशोधन गर्न सकिन्छ भन्ने व्यवस्था गर्नु, तर यहाँ संशोधन गर्ने नाममा मुद्दै फिर्ता लियो, यो मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 परासर बर्सिला भयो र त्यस्तै गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 36 पनि प्रसिद्ध भयो। त्यसले गर्दाखेरि मुद्दा संशोधनको नाममा जुन फिर्ता लियो नि, त्यो संगठित अपराध मुद्दा र मनी लाउन्डरिङ यो सम्पत्ति शुद्धिकरण मुद्दा र सम्बन्धित अपराध मुद्दा त फिर्ता लिनै सकिन्न।
0: तर उहाँको सन्दर्भ चाहिँ उहाँको पक्षले भन्ने यो तर्क चाहिँ उहाँको विषयवस्तु चाहिँ उहाँ सम्पत्ति शुद्धिकरण सम्बन्धीको कुनै आधिकारिक निकायबाट अनुसन्धानमा परेर मुद्दा दर्ता भएको व्यक्ति होइन एउटा कुरा जस्तो सम्पत्ति शुद्धिकरण विभागदेखि लिएर सम्पत्ति शुद्धिकरणकै लागि अनुसन्धानमा परेको मान्छे होइन ठगी मुद्दा दर्ता भइसके पश्चात सरकारले प्रतिशोध साँद्दै साँद्दै साँद्दै साँद्दै यसको चाहिँ सांसद पद निलम्बन गर्न सकिन्छ भनेर सम्पत्ति शुद्धिकरणको पनि मुद्दा लगाएको हो यो त मुद्दै होइन यो त प्रतिशोध हो प्रतिशोध सचिएको हो तर उहाँको सन्दर्भ चाहिँ उहाँको पक्षले भन्ने यो तर्क चाहिँ उहाँको विषयवस्तु चाहिँ उहाँ सम्पत्ति शुद्धिकरण सम्बन्धीको कुनै आधिकारिक निकायबाट अनुसन्धानमा परेर मुद्दा

0: त्यो कुरा सीमार्थक लक्षण हो भन्दाखेरि उहाँ त सम्पत्ति सुरुमा उहाँकोलाई उहाँको नाउँमा त्यति चाहिँ पैसा आएको छ, त्यो पैसाको कुन स्रोतबाट पैसा आयो बोल्दैन, यो त एउटा कुनै पनि एउटा नेताले एउटा फोरममा उभिएर बोल्ने राजनीतिक भाषण होइन नि यो त. यहाँ त तथ्य प्रमाण छ, हेर्नु तथ्यले प्रमाणले पुष्टि गरेको छ त्यतिका रकम एउटा रवि लामा ज्ञानजीको खातामा आएको छ, तत्कालीन अवस्थामा उहाँको चाहिँ त्यो उसमा आएको छ. त्यसले गर्दाखेरि उहाँको नाउँमा आएको पैसालाई कसरी प्रतिशत हानिको भन्ने मिल्छ? अब तपाईँलाई म फेरि जोड्न चाहन्छु, म कानुनकै कुरा गर्छु, हेर्नु म राजनीतिक कुरा गर्दिनँ, मैले कि फौजदारी कानुन संहिताको तथा 116 एकचोटि गोलमा म तपाईँलाई जोड गइरहन चाहन्छु, समस्त सुरक्षाको ध्यान आकर्षण गर्न चाहे मुद्दा फिर्ता लिन कुनै व्यक्तिको सम्पत्ति सम्बन्धी अधिकारमा प्रतिकूल असर पर्ने भएमा त्यस हद सम्बन्धको कुरामा त्यस्तो व्यक्तिको स्वीकृति नभएको मुद्दा भनेर भनिदियो भने त्यो मुद्दा पनि फिर्ता लिन पाइनु भनिदियो. यहाँ त व्यक्तिले एउटा निम्न आर्जन भएका व्यक्तिले मकै पोलेर मकै बेचेर एक बिहानको खाना खाएपछि साँझको के खाने भन्ने एउटा अवस्थाकै व्यक्तिहरूले राखेको रकमको पैसा हो त्यो. त्यो हिनामिना भएको छ नि, अर्को अर्को हिनामिना भएको छ. रवि लामा छानेजीको खातामा पैसा आएको छ, त्यसले गर्दा उहाँको कम्पनीमा पैसा आएको छ.
1: त्यो मुद्दा त उहाँहरूको सहकारीको
0: यो उहाँको पैसा कसरी आयो, कुन स्रोतबाट आयो भन्ने खुल्दैन नि. जबसम्म त्यो स्रोत खुल्दैन त्यो आय आर्जनको चाहिँ एउटा स्रोत खुलाउन सकिनँ, त्यो इलिगल हुन्छ.
1: जो आदेश आएको छ शर्माज्यू, त्यो आदेशमा चाहिँ हामीले यो तर्कसङ्गत के छ भनिएको छ भने, यदि उहाँहरूलाई यो यसबाट हामीले मुक्ति दियौं भने सहकारी पीड़ितहरूको रकम फिर्ता गर्ने ढोका खुला हुन्छ, त्यसकारण यो उचित छ भनेर लेखिएको छ. अर्को कुरा, हिजो सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउँदा पनि केही न्यायाधीशहरू त उहाँहरू नै हुनुहुन्छ होइन, अहिले फिर्ता लिँदा पनि उहाँहरू नै हुनुहुन्छ. हिजो चाहिँ सही हुने आज चाहिँ गलत हुने भन्ने पनि त नहोला नि त. फेरि
0: यस्तो हुन्छ, यो जो कुरा यस्तो हिजो सही आज गलत भन्ने कुरा भन्दा पनि अब हेर्नुहोस्, अब व्यक्ति फेरिने शब्द व्यक्ति भनेको बहुरो संस्था भनेको अटल हो हेर्नुहोस् पहिला कुरा. त्यसले गर्दाखेरि अहिलेको अवस्था जुन पोलिटिकल सिनेरियो तपाईँले हामी यहाँ सबैले बुझिदिने कुरा हो हेर्नुहोस्, एउटा सर्वसत्तावाद एउटा संज्ञा दिन सकिन्छ. उहाँ एउटा सत्तामा आइसकेपछि गरिएका काम कदमहरू क्रियाहरू हेर्नु सर्वसत्तावादले कानको शासनलाई कहिले पनि चुनौती दिन सक्दैन.
1: अदालतको विषयमा फेरि सत्ता कहाँबाट आयो बिचमा?
0: यो हेर्नुहोस् यो हेर्नुहोस् यो कानको कानुन त सत्ता कानुन त कानुनलाई सत्ताले प्रभाव पार्न खोज्यो नि. हेर्नुहोस् त अहिलेको दुई तिहाई लगभग दुई तिहाईको सरकारले यो कानुनको शासनलाई च्यालेन्ज गर्न दिन्थ्यो नि. यो त किनभने मानिस वक्ताको कदम हो नि.
1: त्यस्तै भन्ने हो भने त आजको दुई तिहाईको सत्ताले मात्रै त्यस्तो गर्यो कि हिजोको दुई तिहाईको सत्ताले पनि रवि लामा छानेमाथि प्रतिशोध साँधेको थियो भन्ने प्रश्न हो नि त. हिजो पनि त दुई तिहाईकै सत्ता थियो नि, त्यति बेला पनि त उहाँमाथि प्रतिशोध भएको हुन सक्छ.
0: हिजोको सत्ताले यो किन साँधेन भने, हिजोको सत्ताले त हिजो एउटा हिजो सरकारले यो यो साँध उहाँप्रतिको दुश्मनी साँधेको होइन जस्तो मलाई लाग्छ. किन भन्दाखेरि म एउटा कानुनको व्यक्ति हेर्नु, कानुनमा भएका जुन मान्यता जुन कानुनका जुन एउटा पद्धति विधि र प्रक्रियालाई फलो गरेर हिजो मुद्दा चलेको थियो हेर्नु. किनभने हिजो मैले अघि राखिसकेँ नि, त्यतिका विधिका पैसा उहाँको खातामा आउनु, उहाँको कम्पनीमा खाता आउनु र उहाँको प्रबन्ध निर्देशक हुनु त्यो कुरा मलाई थाहा छैन भन्नु, यो परस्पर तथ्यले उजागर गरेको होइन र उहाँले कम्पनीको दायित्व उहाँ त्यो कम्पनीको पैसा कसरी आयो मलाई थाहा छैन. अनि भन्नु एकातर्फ भन्नुहुन्छ भने उहाँले बयानबाट बुझेको कुरा हो नि, अनि उहाँले भटाभट उहाँले चाहिँ खाताबाट चाहिँ के काट्नु भएको छ तथ्यले देख्नुहुन्छ नि. हिजो लामो सरको मुद्दा यो मैले मुद्दा मैले हेर्दै आएको भएर मलाई केही जानकारी छ
1: भन्नु त उहाँले रूपन्देहीमा गएर मेरो भागको बिगो म तिर्छु भनेर पनि भन्नुभयो.
0: अब त्यो पैसा उहाँको खातामा पैसा आउनु उहाँले चेक काट्नु मलाई कसरी आएर थाहा छैन भन्नुले त्यो कुरालाई पुष्टि गर्छ हेर्नु तथ्य प्रमाण तालमेल गर्छ. त्यसले गर्दाखेरि मैले यहाँसम्म चाहिँ बिहान बिहानको कार्यक्रममा मैले के राख्न खोजेँ भने ल र लिगल स्ट्यान्डर्डलाई कोल्याप्स गर्न खोजियो, कानुन राज्यको बास गर्न खोजियो, दुई तिन फौजदारी न्याय प्रणाली माथि चाहिँ अतिक्रमण गर्न खोजियो. त्यसले गर्दाखेरि यो त लोकतन्त्रको आत्मामाथि चाहिँ एउटा प्रहार हो नि. लोकतन्त्रको आत्मा भनेको एउटा लोकतन्त्रको बेलेन्स पिलर भनेको त कानुनको शासन हो नि, अब सुशासन पनि हो भने सुशासन एनले प्रत्यारोपण गर्न खोजेका कुराहरूलाई यहाँ चाहिँ कोल्याप्स गर्न खोजियो. त्यसले गर्दाखेरि आधारभूत एउटा चार सिटलाई आधारभूत परिवर्तन गरियो, फिर्ता लियो, त्यो मिल्दै मिल्दैन. त्यसले गर्दाखेरि अब मानेजीवक्ता कदम छ नि, 2032 साल 9-30 जुन अटर्नी जेनरलको जुन कदम हो त्यसलाई त 20 वृक्षको सिद्धान्त भन्छ क्या कानुनमा. 20 वृक्षको सिद्धान्त 20 वृक्षले दिएको फल कसरी शुद्ध हुन सक्छ भट्टजी? 20 वृक्षले फलेको फल त शुद्ध हुन सक्दैन, त्यो त हामीलाई बस्दैन. त्यसले गर्दाखेरि यो प्रथम दृष्टिमै गलत छ
1: भनेको सविता भण्डारीले जो निर्णय गर्नुभएको थियो अभियोग संशोधन गर्ने भन्ने,

0: त्यसैबाट नै
1: त्यो गलत थियो र त्यसबाट हामीले सर्वोच्चमा रिट लिएर गएका थियौँ। त्यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ र अबको केही दिन छ, केही समयपछि त्यो मुद्दा सुनवाईमा सक्छ। म लगायतको तमाम साथीहरूले गर्मा गर्मी बहस गर्नेछौँ, त्यो कुरा म जानकारी गर्न चाहन्छु। त्यसले गर्दाखेरि यो मानिस वर्षको कदम विस्पृत्यको सिद्धान्त डक्टिन अफ पोइजन श्री को सिद्धान्तको एउटा सिद्धान्तसँग यसलाई त्यति जोड्न सकिन्छ। त्यसले गर्दाखेरि त्यस्तो मुद्दाहरूमा हेर्नुहोस्, अब इभन भारतमै तपाईँलाई भन्नुहुन्छ भने मेनका गान्धीको मुद्दामा स्पष्ट यहाँ छ, हेर्नुहोस् चर्चित मुद्दा हो मेनका गान्धीको मुद्दामा, यो स्टेट एक्सन मस्ट नट बी आर्बिट्ररी एन्ड मस्ट बी बेस्ड अन द सम रेसनल एन्ड द रिलिभेन्ट प्रिन्सिपल भन्दै बुझिएको छ। त्यसले गर्दाखेरि यो तपाईँको शिवनन्दन पासवान द स्टेट अफ इन्डियाको मुद्दामा पनि पर्टिकुलर इन्डिपेन्डेन्ट हुनुपर्छ भनिएको छ, हेर्नुहोस् है। र हाम्रैमा पनि हाम्रै संविधानको कुरा गर्नुहुन्छ, हाम्रै नेपालको सन्दर्भमा कुरा गर्ने हो भने ओलिम्पिक स्टेटको कुरा गर्छ, सुशासन एनको हामी त्यहाँ छ, त्यसले विधि र पद्धति र प्रक्रिया अनुसार काम कुरा गर्नुपर्छ भनिएको छ। त्यसले संविधानले मानव सत्तालाई इन्डिपेन्डेन्ट बडीको रूपमा स्वीकार गरेको छ। त्यसले गर्दाखेरि यो सबै कामहरू जुन एक्सन छ यो इलिगल एक्सन हो, अनकन्स्टिट्युसनल पनि छ। त्यसले गर्दाखेरि यो नेपाली जनताको हितमा छैन, वेलफेयर स्टेटको हितमा छैन भनेर संज्ञा दिन सकिन्छ।
2: ओके, मैले विषय परिवर्तन गरे, अर्को विषयवस्तु यो तपाईँले पनि सुन्नुभएको होला, संवैधानिक निकायका पदाधिकारीहरूलाई सिंहदरबारमै बोलाएर दुर्व्यवहार गरियो, अनावश्यक दबाव निर्देशन मात्र होइन दुर्व्यवहार समय गरियो भन्ने सम्बन्धका विषयवस्तुहरू सार्वजनिक भइरहेका छन्। एकातर्फ पासपोर्ट छपाई सम्बन्धीको जो मुद्दा थियो, एक वर्षदेखि कुनै पनि त्यसमा सुनवाई हुन नसक्ने स्थिति बनिराखेको अवस्था एकातर्फ थियो, त्यसलाई अगाडि बढ़ाउनु पर्ने र बढ़ाउनुहोस् भनेर निर्देशन दिनु सरकारले त्यति अनुचित थियो कि थिएन एउटा पाटो छ, त्यसमाथि यसलाई तुरन्तै गर, यहीँबाट पक्राउ पूर्ति जारी गर भनेर थुनेरै राखियो 9 घण्टासम्म भन्ने सम्मका विषयवस्तुहरू आइरहेका छन्। एकातर्फ मुद्दालाई फास्ट ट्र्याकमा लैजानु पर्ने बाध्यता, किनभने हामीसँग 70,000 वटा मात्र पासपोर्ट मौजदात रहेछ, महिनामा 3,000 चाहिने रहेछ, साउनमा त यो सकिने रहेछ, अनि त्यसका नाममा संवैधानिक पदाधिकारीमाथिको दबाव अर्को पाटो हो। यी दुई विषयलाई कसरी हेर्ने?
1: यो हेर्नुहोस्, यो लोकतन्त्र लोकतान्त्रिक राशि हो, हामी अहिले मुलुक 21औं शताब्दीमा छौँ, विज्ञानले यति धेरै चमत्कार गरेको छ, परिस्थितिले यति अगाडि एउटा के त भने अगाडि बढिसकेका छन्, यो त पुलिस स्टेट होइन नि, हेर्नु यो पुलिस स्टेट भयो, हेर्नु पुलिस स्टेटको संज्ञा दिन सकिन्छ, हेर्नु यो सरकारको कदमलाई यो कुनै हालमा मिल्दैन, यो पुलिस स्टेटै हो भनेर ठोकुवा गर्न सकिन्छ। हेर्नु तपाईँलाई म एउटा प्रिन्सिपलको कुरा गर्छु, भिएना एउटा भिएनामा एउटा आयोजित एउटा संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी विश्व सम्मेलनमा एउटा के पारित गरिएको थियो भने, फर्स्ट एन्ड द फर्मोस्ट ड्युटी अफ द स्टेट इज टु प्रोटेक्ट एन्ड द प्रमोट द फन्डामेन्टल राइट एन्ड द फ्रिडम अफ सिटिजन्स भन्छ क्या। हेर्नु भनेपछि त स्टेटको पहिलो एउटा एक्सन के हो भन्दाखेरि फन्डामेन्टल राइट्सको समर्थन गर्नु एउटा स्टेटको दायित्व हुन आउँछ, र फ्रिडम अफ द सिटिजन अनि रुल अफ ल भनेर पारित गरिएको छ, हेर्नुहोस् है। त्यसमा हामी नेपालले पनि हस्ताक्षर गरिसकेको छ, कानुनमा तमाम बुझिएको छ, हेर्नुहोस् है। अब कानुनमा कागजमा कानुनमा सबै कुराहरू छ, हेर्नु कानुन पर्याप्त छ, तर अहिले सरकारले जुन एक्सन गर्यो पुलिस एक्सन देखायो, यो त दुर्व्यवहार गरियो, यो त कानुनको शासनमा बिल्कुलै सुहाउँदैन, प्रजातन्त्रको आधारभूत मर्मको प्रतिकूल छ, नेपाली जनताले यतिका वर्ष लडेर ल्याएको प्रजातन्त्रको उपलब्धि यही हो, कानुनको शासनलाई कमजोर गराउन खोजिँदैछ। यहाँ अहिले मैले भने नि सर्वसत्तावादको हो, चरम दुरुपयोग हो, हेर्नु सर्वसत्ता
2: शर्माज्यू, जो हाम्रा संवैधानिक निकायहरू छन् नि ती निकायहरू चाहिँ प्रधानमन्त्रीले बोलाएर निर्देशन नदिएसम्म, अझ भन्ने घोक्रे ठ्याक नलगाएसम्म तिनीहरूले चाहिँ कामै नगर्ने स्थिति जो छ नि, त्यो चाहिँ संविधानमाथिको प्रहार होइन संवैधानिक निकायहरूबाट भइरहेको
1: हो। मैले यही भन्दैछु, यो त संविधानवादमाथिको प्रहार हो, संविधानवादको चाहिँ मूल्य मर्म एउटा के त भने एउटा एटिट्युड, यो विशेषता योभित्र पर्दैन, कानुनको शासनमाथिको चुनौती भयो भयो, रुल अफ ल माथिको च्यालेन्ज भयो, र संविधानमाथिको घोर अवमूल्यन हो, त्यसले गर्दाखेरि यो स्टेट फेलरतर्फ लैजान सक्छ, हेर्नुहोस् है। सरकार सोच्नुपर्छ, किनभने संवैधानिक आयोग भनेको त संविधानिक पदाधिकारी भनेका संविधानिक आयोगका चाहिँ पदाधिकारी हुन्, ती स्वतन्त्र छन् संविधानलाई पालना गर्ने गराउने सन्दर्भमा, विधिको शासनलाई सर्वेक्षण गर्ने सवालमा तिनी स्वतन्त्र छन्, तिनीहरू अटोनोमस बडी हो, त्यो बडीलाई माथिको जुन प्रहार ल्यायो नि, तिम्रो दरबारमा लाज ल्याएर नौ घन्टा सुनियो, त्यो त दुर्घात हुन्, यो विश्वमा कहीँ पनि छैन यस्तो घटना, हेर्नुहोस् त हामी जहाँ यहाँ हुँदैछ।
2: तर सर, आजको दिनमा अख्तियार चाहिँ अरू विभिन्न देशको अभ्यास हेर्नुहुन्छ नि, एउटा यस्तो संस्था हुन्छ त्यहाँ, त्यो संस्थाले अनुसन्धान गर्यो भने कम्तीमा यो संस्थाले चाहिँ कसैमाथि काखा पाखा गर्दैन, यसले एक्युअर न्याय दिन्छ भनेर विश्वास गरिन्छ। एउटा न एउटा कुनै संस्था कुनै देशमा रहन्छ, भारतमै पनि छ, तर हाम्रो देशमा अख्तियार भन्ने संस्था त्यस्तो बन्न सकेन जो कि अख्तियारले अनुसन्धान गर्यो भने अब यसले कसैलाई पनि छोड्दैन दोषी हो भन्ने स्थिति अख्तियारले आजका दिनमा बनाउन सकेन। त्यहाँ गयो भने आयुक्त हिमालयको मान्छे हो, अर्को आयुक्त कांग्रेसको मान्छे हो, अर्को आयुक्त माओवादीको मान्छे हो भन्ने स्थिति र उनीहरूले न्यायै दिँदैनन् भन्ने जो स्थिति छ, अनुसन्धानमै सिलेक्टिभ प्रोसिक्युसन हुन्छ भनेर त अदालतले नै भनिसकेको स्थिति छ। यस्तो अवस्थामा उनीहरू चाहिँ सचेत बन्नु पर्दैन?
1: पहिलो कुरा त उहाँहरू सचेत बन्न पर्ने हो, तर उहाँहरूले दबाब दिएर बोलाइयो सिंह दरबारमा बोलाइयो र उहाँलाई जुन जुर्मार गरियो नि, यो त हेर्नुहोस् त यो कहीँ विश्व सम्प्रदायमा पनि यसले राम्रो म्यासेज जाँदैन, नेपालमा के हुँदैछ केही भइरहेको छ भनेर जुन छिमेकी देशमा हेर्नुहोस् अन्यत्र विश्व मानचित्रमा हेर्ने हो भने यसले सही म्यासेज यसले जाँदैन।
2: यो आजको आज एक घण्टामा पक्राउ पुर्जी लेख्न सक्ने अख्तियारले, त्यही बेला अनुसन्धान गर्न सक्ने अख्तियारले एक वर्षसम्म किन गरेन भन्ने प्रश्न त उहाँहरूमाथि हो नि, नैतिकताको विषय पनि हो नि, यो त होइन र
1: हो एकदम नैतिकताको मोडालिटीको कुरा पनि हो। त्यसले गर्दाखेरि अब त्यही भएर हेर्नुहोस् अब यो एकदमै दुःखद कुरा हो। हेर्नुहोस् हामी कानुनमा कानुन व्यवसायीहरू अब त्यसले गर्दाखेरि कानुनमा हामी एउटा के त भने वेलफेयर स्टेटको हामी कुरा गर्छौँ अनि गुड गभर्नेन्सको कुरा गर्छौँ, गुड गभर्नेन्सको कुरा गर्दै गर्दा एउटा रुल अफ लको कुरा गर्दै गर्दाखेरि डेमोक्रेसीको कुरा गर्दै गर्दाखेरि यो सेपरेसन अफ पावरको कुरा गर्दै गर्दाखेरि यो कुरा मिल्दैन। यो सुपाच्य पाच्य हुन सक्दैन, यसले त विधिको रक्षा गर्दैन नि, यसले त विधिलाई नि यसले भड्कालोमा राख्नुभयो। यसले त यसले एउटा विश्व सम्प्रदायमा सही मेसेज पनि जाँदैन र नेपाली जनताले अब कसरी न्याय पाउँछ अबका दिनमा भनेर यसले सोच्न बाध्य बनाएको छ।
2: त्यसले
1: गर्दा घोटिनुपर्ने अवस्था आएको छ भट्टजी।
2: त्यसले
1: गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि यो जुन गभर्मेन्टको जुन एक्सन छ त्यो पटक्कै मिल्दैन, कानुनको हिसाबले पनि किमा चाहिँ मिल्दैन र अरू नैतिकताको हिसाबले पनि मिल्दैन र अन्य के त भन्यो सैद्धान्तिक हिसाबले पनि नमिल्नु भएको गभर्मेन्टका जुन एक्सनहरू सरकारका एक्सनहरू सकिनु पर्दछ र कानुनको शासनलाई दिगो बनाउनको लागि एउटा संविधानलाई मर्यादित बनाउनको लागि एउटा सुशासनलाई सुशासनमय बनाउनको लागि सरकार दत्तचित्त हुनुपर्नेमा अहिले सरकारले एउटा गलत बाटो जुन हिँड्नाले यसले एउटा चिन्ताको विषय सबैलाई अहिले बनाएको छ।
2: ओके म कार्यक्रमको अन्तिममा पनि छु, एकदम संक्षेपमा भनिदिनु होला, अहिले संविधान संशोधनका लागि जो बहस भइरहेको छ त्यसले चाहिँ हाम्रा संस्थाहरूलाई सुधार्ने विषयवस्तु, आज मात्र म यहाँ हेरिरहेको छु हामीले समाचार पनि प्रसारण गर्यौं कि 27,000 भन्दा बढी मुद्दाहरू सर्वोच्च अदालतमा आजका दिनमा पनि विचाराधीन रहेको स्थिति छ, यी विषयवस्तुहरू प्रधान न्यायाधीश नियुक्तिका लागि जति फास्ट ट्र्याकमा गर्न खोजियो न्यायाधीश नियुक्तिका लागि त्यति फास्ट ट्र्याक गरेको देखिएको छैन, अरू हाम्रा विभिन्न संस्थाहरू सुधार गर्नुपर्नेछ, विधि सुधार गर्नुपर्नेछ, छिद्र टाल्नुपर्नेछ, त्यसमा संविधान संशोधन सम्बन्धीको जो कार्यदल बनेको छ त्यसले कति पर्याप्त काम गरिरहेको जस्तो देख्नुहुन्छ र केही विवादित पनि त्यो बनेको स्थिति छ, त्यसमा तपाईँको के टिप्पणी छ?
1: यो संविधान संशोधन गर्नै नसकिने भन्ने कुरा त होइन, एउटा सैद्धान्तिक मान्यता पनि के हो भन्दाखेरि संविधान एउटा गत वस्तु होइन, संविधानलाई पनि समय अनुकूल परिवर्तन गर्न सकिन्छ। इभन तपाईँ छिमेकी देश भारतमा हेर्नुभयो भने संविधान त्यहाँ परिवर्तन गरिएको छ, अन्य लोकतान्त्रिक देशमा प्रजातान्त्रिक देशहरूमा संविधान संशोधन हुन्छ, अमेरिकामा पनि संविधान संशोधन गर्दै आइएको छ, इभन भारतमा गरिएको छ र जति पनि एउटा डेमोक्रेसीको राम्रो एक्सर्साइज भएका देशहरूले संविधान संशोधन गरे हामी कहाँ पनि गर्न सकिने होइन। संविधानलाई परिवर्तन संविधानलाई जति पनि परिवर्तन गर्यो हाम्रो संविधानको प्रकृति नरम पनि होइन कठोर पनि होइन, विशेष त्यसले गर्दाखेरि हाम्रो त्यसले गर्दाखेरि संविधान संशोधन गर्न सकिन्छ समय अनुकूल, त्यो नराम्रो चाहिँ होइन सैद्धान्तिक पक्षलाई हेर्ने हो भने त्योबाट हेर्दा त्यसलाई सहज रूपमै लिनुपर्छ, तर संविधान संशोधन गर्दाखेरि यहाँले पनि भनिसक्नुभयो एउटा राज्य चलायमान बनाउनुको लागि राज्यलाई एउटा गतिशीलता प्रदान गर्नुको लागि र संविधानवादको रक्षा गर्दै अघि बढ्नुपर्छ,
2: त्यसले
1: संविधानका जुन रहेका जुन विभिन्न एउटा अवयवहरूलाई एउटा अझ पनि बलियो बनाउँदै कसिलो बनाउँदै लगियो भने त्यो राम्रै त्यसले रिजल्ट दिन्छ। त्यसले गर्दाखेरि अहिले यो कार्यदल गठन गरेको छ, यो सबै कुरा आइसकेका छैन, काम गर्दैछ अहिले, यसको म आलोचना गरी म हाल्दिनँ, तर पनि सरकार यो कार्यदलले सही रूपमा काम गर्नुपर्दछ, सैद्धान्तिक धरातलभित्र रहेर संविधानका मूल्य मान्यता सीमारेखाभित्र रहेर काम गर्न गरियो भने यसले रिजल्ट राम्रै हुन्छ जस्तो मलाई लाग्छ।
2: हस्, यहाँको महत्वपूर्ण समय सम्वादका लागि धन्यवाद।
1: हस् धन्यवाद, मेरो बिहानको समयमा मेरो केही शब्द राख्ने अवसर दिनुभएकोमा म रेडियो थापा परिवार हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो संविधानविद कीर्तिनाथ शर्मा। उहाँसँग मैले समसामयिक विषयवस्तुहरू उठाउने प्रयत्न गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने भुवन पौडेललाई धन्यवाद। म धर्मराज भट्ट विदा हुन्छु। नमस्कार।

0: जजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: मित्रता पछिको दोष निवारण,
4: ग्रह अनुसार रत्न र कवच धारण,
5: कुण्डलीमा भएका अनिसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
7: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
8: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
6: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाथ यहाँ पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz समुली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz बिरगन पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठे धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल असार महिनाको आज 6 गते तदनुसार सेसन 2026 जुन 20 तारिक सकसंवत्सर 1948 नेपाल सम्वत 1146 तसलास्व रुद्र नामक संवत्सर उत्तरायण गृहम ऋतु आज शनिबार रहेको छ जेठ शुक्ल पक्ष तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ 39 घडी 48 बेला रहेको छ नक्षत्रमा रहेको छ मघा नक्षत्र रहेको छ 24 घडी 37 बेला योगमा रहेको छ आज वज्र योग रहेको छ 33 घडी 28 बेला रहेको छ कर्णमा रहेको छ कौलवा कर्ण रहेको छ 11 घडी 20 बेला चन्द्रमा आज सिंह राशिमा श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा आनन्दादि योगमा आज पद्म योग रहेको छ आज बिहान सूर्योदय बिहानको ठिक 5:10 भयो भने सन सूर्यास्त साँझको 7:01 हुनेछ र आजको दिनमान घडी 13:51 पला रहनेछ आज दिन विशेष रहेको छ आज कुमार षष्ठी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ आज चण्डी भगवती यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भई हामी तपाईँलाई गराउँछौ त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय लाभ समय यस्तै गरेर काल समय यानि कि काल बेला आजको काल बेलाको समय भनिरहेको छ एउटा काल बेलाको समय एक समय रहेको थियो बिहानको समय जो कि बिहानको 5:08:31 बिहानको 6:52:44 काल बेला रहेको थियो यो काल बेला सकिएर अहिले यतिखेर भने शुभ बेला रहेको छ शुभ बेला रहनेछ आजको लागि बिहानको 6:52:44 बिहानको 8:36 57 शुभ बेला रहनेछ यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 1:49:36 दिउँसोको 3:33:49 आज लाभ बेला रहनेछ यस्तै गरेर काल बेला भने अब साँझमा रहेको छ काल बेला काल बेलाको समय रहेको छ साँझको 5:18:02 साँझको विशेष गरी 7:02:15 आज काल बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी हामी गराउँछौ ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ सूर्य मिथुन राशिमा चन्द्रमा सिंह राशिमा मंगल मेष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ मघा नक्षत्रको तेस्रो चरण नाम आउँछ मुक्ति अथवा मुना भन्ने नाम आउँछ अन्त्यगरी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भनी गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब पनि पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल

0: राशि
1: मेष राशि उनीहरुका लागि आजको दिन प्रत्यक्ष ज्योतिषले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइरहेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने खालको यो घुइँ राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन हातले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउँदैछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सकिने खालको यो घुइँ राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले मान सम्मान दिलाउनेछन्। अध्ययन प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निरखता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जानेछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको यो घुइँ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनतीहरूको कामना पूर्ण हुँदै जानेछन्। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदै फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वदेश भोजनको आनन्द समेत प्राप्त हुने खालको यो घुइँ राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तैपनि सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानीको काम पनि सम्पादन हुन जाँदैछन्। विभिन्न परोपकारी काम प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने खालको यो घुइँ राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845752223, 9805752223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछ। उठ्नु पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। तर असल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको यो घुइँ राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर मिल्नेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू सतत हट्दै जानेछन् भने कर्मयोग र आमदामीले पनि पछ्याउने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन भूमिको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइल। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिन्छ। भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रतिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनु पर्ला। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्दै जानेछन्। आयस्रोत अलिक कमजोर बन्दै जानेछन् भने फजुल खर्च पनि बढ्न सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउनेछ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद यात्रा र रमाइलो रहने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धा विजयी भइनेछ। शत्रुहरू किरण लाग्दै जानेछन् भने रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागि पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिन्छ। पहिले विरोध गर्नेहरू नै मित्रता हात अगाडि बढाउनेछन्। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादी पारा राशिफलका विषयमा जानकारी हामीले तपाईँले गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा त्यो पनि घरे बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। हामीलाई तपाईँले सम्पर्क गर्नुहोला 9845175223 र 9805275223 नम्बर। यी दुवै नम्बर तपाईँको लागि खुल्ला गरिएको छ, सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, हजुर हजुर, राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो, उहाँले कल होल्डमा राख्नु भएको छ, भित्र उहाँ जान्नु भएन, थाहा पाउनु भएन होला, झुक्किन पनि सक्छ, कहिले पनि थिचिन सक्छ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भनी गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म बोल्दैछु रोल्पाबाट, घनबहादुर विश्वकर्मा।
0: घनबहादुर विश्वकर्माजी रोल्पा जिल्लाबाट?
1: हजुर हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर?
1: रोल्पा जिल्लामा रोल्पा नगरपालिका वडा नम्बर 2 यो लिबाङ भन्ने ठाउँबाट बोल्दैछु सर।
0: लिबाङ भन्ने ठाउँबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ लिबाङतिर?
1: कार्यक्रम म नियमित नै सुन्ने गर्छु, तर फोन चाहिँ अलि लाग्न नसकेको कारणले गर्दाखेरि अलि आउन चाहिँ सबै भइरहेको थिएन सर।
0: हजुर हजुर, आज त फोन लागेको छ, कसको विषयमा हेर्नुहुन्छ?
1: हजुर सर, हजुर,
0: आज फोन लागेको दिन कसको विषयमा हेर्नुहुन्छ?
1: म मेरो आफ्नै विषयमा हेर्न चाहन्छु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2068 साल।
0: 2068 साल,
1: 6 महिना 20 गते।
0: 6 को महिना 20 गते,
1: शनिबारको दिन।
0: 2068 साल, 6 को महिना 20 गते शनिबार पर्दैन।
1: हजुर,
0: शनिबार पर्दैन, जन्ममिति मिलेन तपाईँको, 68 साल होइन होला?
1: हजुर, 2068 साल 68 साल नै हो, तर बात चाहिँ मिस्टेक हुन सक्छ सर।
0: राशिको नाम भन्नुपर्छ तपाईँले, अनि मात्रै मिल्छ, नभए मिल्दैन फेरि हेरौँ है।
1: राशिको नाम निकालेको गणबहादुर नै हो भन्नुहुन्थ्यो क्या र?
0: के बहादुर? गणबहादुर कि धनबहादुर?
1: गणबहादुर।
0: गबाट?
1: हजुर।
0: जन्म समय भन्नुहोस् त।
1: 2 बजे।
0: 2 बजे कति? 2 त 2 बजे, 2 त 2 चोटि पर्छ नि 24 घन्टामा।
1: हजुर,
0: 2 बजे, रातिको 2 बजे, दिउँसोको 2 बजे भन्नु पर्यो नि तपाईँ, परेन?
1: रातिको 2 बजे
0: हो, त्यसरी रातिको 2 बजे हो कि दिउँसोको 2 बजे हो कि भन्नु पर्यो नि त। अनि 2 बजे मात्रै भनेर त कहाँ हुन्छ? हुन्छ,
1: हुँदैन हुँदैन
0: हुँदैन। अनि तपाईँ जति बुझ्ने मान्छेले पनि ल हेर्नु त, उज्यालो भएको कति कति? 20 गते हो उज्यालो भएको?
1: हजुर,
0: उज्यालो भएको कति कति हो? 20 गते
1: 20 गते नै उज्यालो भएको।
0: उज्यालो भएको 20 गते हो, अनि शुक्र शनिबार पर्छ भन्नुभयो होइन?
1: हजुर,
0: मिलो भने हेरौँला, नभए नहेरौँला है।
1: बार चाहिँ अब मिस्टेक पर्न सक्छ सर,
0: मिलेन त, धेरै फरक पर्यो। बार मात्रै होइन, राशि पनि फरक पर्यो, नाम पनि फरक पर्यो, बार पनि फरक पर्यो, तपाईँको मिलेन, हेराउन मिल्दैन यसरी त।
1: यो चाहिँ अब घर परिवारले चाहिँ मिस्टेक गरिदिनु भयो हुनसक्छ,
0: त्यसरी हेर्न कहाँ हुन्छ, त्यसरी हच्चतानमा हेरेर हुन्छ त?
1: अनि सर, यो अब यसले पत्ता लगाउने केही विधिहरू?
0: यो पत्ता लगाउने विधिको लागि तपाईँले दिउँसो फोन गर्नुपर्छ।
1: हजुर,
0: टिकट काट्नुभयो, पालमा बस्नुभयो भने दिउँसो पत्ता लगाउन मिल्छ, अहिलेलाई मिल्दैन, अहिले कार्यक्रममा हामीसँग समय धेरै हुँदैन है।
1: हजुर, त्यसमा मेरो एकजना साथीले चाहिँ हेरिदिनु है।
0: के साथीको? केटा साथी, केटी साथी?
1: केटा साथीको।
0: उहाँको तपाईँलाई सबै थोक थाहा छ त, आफ्नो त थाहा छैन तपाईँलाई?
1: हजुर,
0: ल भन्नु। जन्ममिति
1: 2063।
0: 2063,
1: 2 महिना
0: 2 महिना 18 गते
1: शुक्रवार
0: यो पनि मिलेन
1: यो मिलेन
0: मिलेन शुक्रवार पर्दैन क्यालेन्डरमा हेर्नुहोस् आजभोलि मोबाइलमा हेर्नुहोस् 2063 साल 2 महिना भनेको जेठको 18 गते शुक्रबार पर्दैन हेर्नुहोला तपाईँले पनि त्यहाँ हेर्न सक्नुहुन्छ है साल महिना गते र समय ठ्याक्क मिलाएर फोन गर्नुभयो भने तपाईँको पनि समयको सदुपयोग हुन्छ कार्यक्रमको पनि सदुपयोग हुन्छ क्या
1: सर यो चाहिँ मेरो चाहिँ पत्ता लगाउनको लागि तपाईँले दिउँसो कल गर्नु पर्यो हेर्नुहोस् त
0: दिउँसो फोन गरेर टिकट काटेर पालोमा बस्नुभयो भने अनि तपाईँको साल महिना गते समय निकाल्न मिल्छ कति वर्षको हुनुभयो तपाईँ अहिले
1: म अहिले तपाईँको 15 पुगेर 16 लाग्ने सर अब असोजमा
0: असोजमा 16 लाग्ने
1: हजुर
0: ल हुन्छ उहाँले फोन गर्नुभएको थियो रिवाङ गरेर फोन गर्नुभएको थियो फोन लाग्दै लागेन भन्नुभयो दुईजनाको भन्नुभयो दुईजनाको मिल्दै मिलेन ल त्यो बेला साल महिना गते र समय तपाईँले कन्फर्म गर्नुपर्ने हुन्छ साल महिना गते र समयको विषयमा जानकारी गराउनुभयो भने भूत वर्तमान र भविष्यको विषयमा म तपाईँलाई जानकारी पनि गराउनेछु फोन गर्दाखेरि विशेष ख्याल गर्नुहोला आफ्नो मातापितालाई सम्झेर मातापितालाई फोन गरेर अथवा मातापितासँगै हुनुहुन्छ भने उहाँलाई सोधेर तपाईँले चाहिँ कन्फर्म गरेर लेखेर के बार पर्छ जनावर के बार पर्छ नराको नाम के राशि के सबै कुरा सोधेर डिटेल सोधेर तपाईँले चाहिँ गर्नुहोला है जस्तै नराको नाम तपाईँलाई फरक पर्न सक्छ नाम पनि फरक पर्न सक्छ तर तपाईँ जन्मेको बार त फरक पर्दैन गते फरक पर्नु भएन साल फरक पर्नु भएन नि त हो कि होइन भन्नुहोस् त हो त्यही भएर विशेष ख्याल गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: सन्दीप राउत
0: सन्दीप राउत कति छिटो बोल्नुभयो हो तपाईँ
2: हजुर
0: फटाफट बोल्नुहुन्छ वेद पढाए जस्तै बोल्नुहुन्छ त
2: हजुर
0: वेद पढ्ने बाहुन जस्तै बोल्नुहुन्छ त फर बोल्नुहुन्छ त भने के नाम भन्नुभयो सन्दीप राउत भन्नुभएको
2: हजुर सन्दीप राउत
0: अनि कुन जिल्लाबाट
2: प्युठान जिल्ला
0: प्युठान जिल्लाको खलङ्गा भन्ने ठाउँबाट
2: हजुर
0: ए अनि कार्यक्रम कतिको सुन्नुहुन्छ त प्युठान जिल्लातिर तपाईँहरूले
2: सुनिरहन्छु
0: बेला बेला सुन्नुहुन्छ कि दिनदिनै सुन्नुहुन्छ नराती भन्नु
2: हजुर
0: बेला बेलामा सुन्नुहुन्छ कि दैनिक सुन्नुहुन्छ कार्यक्रम भनेको
2: सधैँ सुनिरहन्छु
0: सधैँ सुनिरहनुहुन्छ
2: हजुर
0: आज कसको विषयमा हेर्नुहुन्छ त
2: आफ्नो विषयमा हेर्न चाहन्छु
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 63 साल
0: हजुर
2: 63 साल
0: कति साल भन्नुभयो
2: 2067 साल
0: अनि अहिले भर्खर 66 साल भन्नुभयो होइन अनि आफ्नो जन्ममिति बिर्सिनुहुन्छ त हजुर
2: 8 महिना
0: हजुर
2: 1 गते
0: के बार पर्छ
2: 8 महिना गते बुधबार बिहान 5 बजे
0: ओ ल बिहानको 5 बजे बुधबार होइन त
2: हजुर
0: जन्म जिल्ला कुन जिल्ला हो तपाईँको प्युठानमै भएको जन्म
2: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2067 साल कार्तिक शुक्ल पक्षको 11 तिथिमा जन्म बुधबारको दिन जन्मभएको रहेछ है राशि तपाईँको मीन राशि आउँछ उत्तर भाद्रको प्रथम चरण नाम आउँछ दुर्गा भन्ने नाम आउँछ तपाईँको नाम आउँछ दुर्गा दत्त भन्ने नाम आउँछ है के नाम आउँछ भने मैले भन्नुहोस् त तपाईँको नाम के आउँछ भने मैले भनेको कान अलिक कम सुन्नुहुन्छ कि अहिले सानैमा अनि कान कम सुन्नुहुन्छ
2: हजुर
0: ओहो कानको उपचार गर्नु पर्यो नि त है अस्पताल जानुभएको छ जानुभएको छैन जानु पर्यो नि अहिले सानै उमेरमा कान कम सुन्नुभयो भने त अब कानमा केही फोहोरहरू भएर नसुने पनि हुनसक्छ अरू केही कारण पनि हुनसक्छ हो कि होइन मध्य नानी नरकन परेको छ तपाईँको राशि के आउँछ थाहा छ
2: मिन
0: हो मिन आउँछ नाम दुर्गा दत्त नाम आउँछ दुर्गा दत्त के नाम भने मैले
2: दुर्गा पक्ष
0: दुर्गा दत्त दुर्गा दत्त भन्छु तपाईँलाई मैले, तपाईँ के सुन्नुहुन्छ अनि मैले बोलेको कुरा के बुझ्नु हो? अनि आफ्नो नाम त बुझ्नु भएन तपाईँले, ग्रह दशा भन्यो भने के बुझ्नु होला जस्तो लाग्यो क्या मलाई। खै मम्मी बाबा हुनुहुन्न त्यहाँ?
2: मम्मी बाबा घर हुनुहुन्छ।
0: तपाईँ कहाँ हुनुहुन्छ त अहिले?
2: म खलङ अध्ययनको लागि आएको।
0: अध्ययनको लागि आउनुभएको? ल सुन्नु ध्यान दिएर, घातक तिथि तपाईँको पञ्चमी दशमी पूर्णिमा, घातक बार शुक्रबार, घातक नम्बर पाँच नम्बर, घातक राशि मीन राशि, तपाईँको पनि मीन राशि हो अनि तपाईँलाई मीन राशि नै घातक हुन्छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, पढाइमा असाध्यै राम्रो, रुचि कम हुने, पढ्न मन लाग्दो रहेनछ, पढाइ चाहिँ राम्रो छ, एक घण्टा बसेर पढ्नुभयो भने सर र दिमागमा बस्छ, राम्रो छ, स्मरण शक्ति राम्रो छ, तर पढ्न भने फिटिकै मन लाग्दो रहेनछ होइन। अब पढाइमा ध्यान दिनुपर्छ, पढ्यो भने ठुलो मान्छे हुने हो, नपढे सानो मान्छे हुने हो। तपाईँलाई अलिकति पढाइमा रोकावट आउँछ, पछि जागिरमा रोकावट आउँछ, तपाईँलाई पितृदोष परेको छ, मम्मी बाबालाई भनेर पितृदोषको शान्ति गर्नुपर्छ, त्रिपिण्डी श्राद्ध आदि कर्महरू गर्नुपर्छ, एकोरो हुनुहुन्छ, रिसालु हुनुहुन्छ, झनक्क रिसाउनुहुन्छ हो कि होइन? रिसाउनु भनेको राम्रो कि नराम्रो हो त बाबु?
2: नराम्रो
0: हो। अब नराम्रो चिजलाई लिनुहुन्छ त तपाईँ? खालि त्यही नराम्रो नराम्रो बानीलाई लिएर बसेर हुन्छ त? ल अब अबदेखि कहिले पनि नरिसाउनु तपाईँ है। अनि राम्रो हुन्छ, ग्रह पनि लाग्दैन, जो धेरै रिसाउँछ त्यसलाई धेरै ग्रह पनि लाग्छ। अहिले ग्रह तपाईँको चलिरहेको छ सिद्धा, अर्को बुध भन्ने ग्रह चलेको छ, ग्रह राम्रो छ नराम्रो छैन, पढाइलाई अलिकति धेरै ध्यान दिनुहोस्, राम्रो पढ्ने उच्च शिक्षा हासिल गर्ने कुण्डली पनि परेको छ तपाईँको लागि। पानीमा पौडी खेल्न नजानु होला, पानीबाट दुर्घटना आदि हुने ग्रहहरू पनि छ तपाईँको लागि। अरू तपाईँले के जान्न मन लागेको छ भन्नुहोस् त? तपाईँलाई के सोध्न मन लागेको छ भनेर सोधेको मैले?
2: भाइजीतिर कतिको राम्रो छ?
0: दाजुभाइसँग ग्रह मिल्दैन तपाईँको, हुँदैन, पछि पछि गएर पार्टनरमा काम गर्नु हुँदैन, पैसाको लेनदेन पनि त्यति धेरै गर्नु हुँदैन, झैझडा पर्न सक्छ, मनमुटाव हुन सक्छ, दाजुभाइको ग्रह मिल्दैन तपाईँको लागि चाहिँ होइन। तपाईँलाई पितृदोष परेको भएर पितृदोषले चाहिँ जे काम गर्न आँट्यो त्यो काममा रोकावट आउने, बाधा आउने ग्रह छ, यसको लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छ, ठिकै छ है।
2: साथीभाइसँग कतिको राम्रो सम्बन्ध छ?
0: साथीभाइसँग त एकदमै धेरै राम्रो हो कि होइन? साथीभाइसँग राम्रो छ, अनि त्यसपछि दाजुभाइसँग नराम्रो छ, बुवा आमासँग ग्रह मिल्दैन, विचार मिल्दैन, रिसाउन मन लाग्छ, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, खानपिनमा विशेष ख्याल गर्नु, अहिले खानपिन बिग्रिने बेला भएको छ होइन, अलिकति विशेष ख्याल गर्नु। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ग्रह दशाहरू ठिकै छ, राम्रै छ, चिन्ता नलिनुहोस् है।
2: हुन्छ
0: ल, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आउनुपर्ने हुन्छ। भरतपुर चितवन जिल्लामा हाम्रो कार्यालय रहेको छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौं। हजुर नमस्ते। हजुर
3: हेलो।
0: हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?
3: हजुर म गोर्खाबाट बोलेको छ।
0: गोर्खाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
3: मेरो कुलबहादुर थिनाल।
0: कुलबहादुरजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: हजुर मेरै विषयमा हो।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
3: हजुर हामीले सुनिरहन्छौँ, अहिले नै सुनिरहेको
0: छु। सुनिरहनु भएको छ। तपाईँको जन्मदिन भन्नुहोस् त कति हो?
3: 2054
0: साल कुन महिना भन्नुभएको?
3: असारको 20 गते।
0: हजुर असार महिनाको 20 गते के बार पर्छ?
3: हजुर शुक्रबार।
0: जन्म समय भन्नु?
4: बिहानको साढे पाँच बजे
0: बिहानको पाँच बजे र तीस मिनटमा हो जन्म तपाईँको गोर्खा जिल्लामै भएको हो
4: हजुर गोर्खा जिल्लामै हो
0: ल सुन्नुहोस् है ध्यान दिएर भन्छु तपाईँको बारेमा है ध्यान दिएर सुन्नुहोस् है
4: हजुर
0: ल श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः तपाईँको 2054 साल असार कृष्ण पक्षको औंसीमा जन्म भएको रहेछ औंसी तिथिमा जन्म भएको रहेछ है राशि तपाईँको मिथुन राशि नाम आउँछ तपाईँको कुबेर अथवा कुलबहादुर नाम आउँछ आजदेखि अलिक नरगण परेको छ के नाम राख्नु भएको छ नारायणमा थाहा छ
4: हजुर नरनको नामै कुलबहादुर हो मेरो नाम चाहिँ सुमन
0: हो हजुर कुलबहादुर कुबेर एउटै कुरा मिथुन राशि पर्छ है
4: हजुर
0: अनि तपाईँको लागि घातक तिथि द्वितीय सप्तमी द्वादशी घातक सोमबारको दिन घातक हुन्छ नम्बरमा चार नम्बर घातक हुन्छ राशिमा तपाईँलाई धनु राशि घातक हुन्छ पढाइमा अलिकति रुचि भएन पढाइमा अलिकति बाधा आउँछ तपाईँको विदेश यात्राहरू राम्रो देखिन्छ यहाँबाट हेर्दा सरकारी जागिर पनि राम्रो देखिन्छ तपाईँको लागि प्रेम हुने प्रेम असफल हुन्छ विवाह हुने विवाहमा बाधा आउने श्रीमती अलि झकी झकी स्वभाव पर्ने ग्रह पनि परेको छ बिहा गर्नुभएको छ गर्नुभएको छैन
4: हजुर बिहे गरिसके
0: गर्नुभएको छ प्रेम विवाह गर्नुभएको हो कि माघी विवाह गर्नुभएको हो
4: हजुर माघी विवाह नै हो
0: माङ्गलिक पढ्नु भएको छ तपाईँ माङ्गलिकले माङ्गलिकको दोषको शान्ति गर्नु पर्यो तपाईँको त प्रेम विवाह हुने ग्रह परेको छ त लभ परेर छुटेको पहिला
4: हजुर होइन के अरे बिहा नै भएको सिधै
0: अनि किन माघी विवाह भन्नुभएको त
4: होइन होइन भने मतलब मेरो ऊ होइन मागेर बिहे गरेको
0: हो क्या मागेर बिहा गर्नुभएको
4: हो
0: जुरा र बिहा गर्नुभएको छ भने ठिक छ नभए अलिकति राम्रो हुँदैन अहिले तपाईँलाई यहाँबाट हेर्दाखेरि ग्रह भनेको सिद्धा भन्ने ग्रह चलेको छ तपाईँको ग्रहको शान्ति स्वस्थहरू पनि गर्नुपर्छ सिद्धा सकेर सङ्कटको पालो आइसकेको छ है अब 36 वर्षसम्म तपाईँलाई सङ्कटा भन्ने ग्रह चल्छ अर्को शनि भन्ने ग्रह चल्छ 35 वर्ष चार महिनासम्म अहिले तपाईँलाई शनि सङ्कटा भन्ने ग्रह छ विदेश यात्राहरू गर्ने हो भने राम्रो हुन्छ रिस अलिक कम गर्नु रिसलाई कन्ट्रोल गर्नु तपाईँको बहुविवाह भन्छ दुई विवाह हुने ग्रहहरू परेको छ तपाईँको लागि श्रीमान श्रीमती ग्रह अलि मिल्दैन विचार अलि मिल्दैन भन्छ है मंगलबारको दिन चोखो खानु शुद्ध भोजन गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग यो माङ्गल्यको रत्न कवच धारण गर्नुभयो भने श्रीमान श्रीमती दुवैलाई राम्रो गराउँछ है
4: हजुर
0: समस्या के छ भन्नुहोस् त ठ्याक्कै
4: ए अनि यो मेरो बाहिरको के छ मैले प्रोसेस गरिरहेको छु इन्डियाको लागि
0: ठिक छ राम्रो छ विदेशमा नराम्रो छैन
4: हजुर
0: राम्रै छ अब श्रीमती गुराले पनि रोक्न सक्छ त्यसको लागि माङ्गल्यको रत्न कवच लगाइदिनुहोस् तपाईँले त्यो रत्न कवच हामीसँग पाउँछ
4: हजुर
0: अब त्यो रत्न कवच लगाउनु भयो भने प्रोसेस गरिसक्नु भएको छ भने राम्रो हुन्छ यसमा चाहिँ तपाईँले सल्लाह गर्नु घर सल्लाह रत्न कवच लगाउनुको लागि चाहिँ दिउँसो अहिले बिहानको 10 बजेपछि दिउँसोतिर फोन गर्नु तपाईँले अर्डर गर्नुभयो भने म बनाएर पठाइदिन्छु है उहाँको चाहिँ फोन काटिएको छ 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भन्ने गर्न सक्नुहुन्छ उहाँको चाहिँ औँसी पनि परेको छ उहाँले रेडियो सुनिरहनु भएको छ तपाईँको औँसी पनि परेको छ अब हेराएर बिहा गर्नुभएको हो भने औँसी नै केटी खोजेर बिहा गर्नुभएको हो भने समस्याहरू कम आउँछ नभए समस्या धेरै हुन्छ है औँसी पर्यो भने औँसिनीसँग विवाह गर्नुपर्छ यो कुरो तपाईँलाई पनि थाहा होला फेरि हो कि होइन त्यही भएर औँसी परेको छ भने तपाईँले औँसी केटीसँग विवाह गर्नुपर्छ जस्तै तपाईँ माङ्गलिक पर्नु भएको छ माङ्गलिक केटी खोजेर पनि विवाह गर्नु पर्यो यी दुईटै कुरामा तपाईँले ख्याल गर्नुभयो दाम्पत्य राम्रो अनि पैसा कमाउनको लागि उन्नति राम्रो प्रगति राम्रो जे काम गर्नुहुन्छ त्यो काम सक्सेस हुन्छ सफल हुन्छ होइन त्यो कुराहरू तपाईँले गर्नुपर्ने हुन्छ अरू त्यस्तो नराम्रो छैन ठिकै छ औँसीहरू पर्नु भएको छैन भने औँसीको कवच यस्तै माङ्गलिकहरू अनि यस्तै गरी तपाईँको चाहिँ माङ्गलिकको रत्न कवचहरू लगाउनु भयो भने के हुन्छ भन्दा यदि श्रीमानको ग्रह राम्रो छ तर श्रीमती ग्रह नराम्रो भइदियो अथवा श्रीमान र श्रीमतीको ग्रह मिलेन भने पनि हामीले उन्नति प्रगति गर्न सकिँदैन जो घरमा श्रीमान श्रीमती झगडा गरेर बस्छन् नि जो घरमा श्रीमती हुन्छ त्यो काम सक्सेस हुन्छ सफल हुन्छ होइन त्यो कुराहरू तपाईँले गर्नुपर्ने हुन्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। औँसीहरू पर्नु भएको छैन भने औँसीको कवच, यस्तै माङ्गलिकहरू, यस्तै गरी

सबभन्दा आफ्नो श्रीमतीको, आफ्नो माता पिता, आफ्नो दिदी बहिनी, भान्जा भान्जी सबैको सम्मान गर्नुपर्छ पर्दछ हामीहरूले चाहिँ। यी सबै भनेका देवी देवता हुन् क्या, कुरा बुझ्नुभयो होइन? जिउदा देवी देवता हुन् यी भनेका, ब्राह्मणहरू हुनुभयो होइन, गुरुहरू, यी जिउदा देवी देवता। अब उहाँहरूको हामीले मन दुखाउनु हुँदैन। अब तपाईँको र तपाईँको श्रीमतीको ग्रह मिलेन भने मनमुटाव हुन्छ, बाजाबाज गरिन्छ, अनि श्रीमतीलाई पनि जे पाए त्यही भनिन्छ, श्रीमतीले पनि हामीलाई जे पाए त्यही भन्नुहुन्छ है। हो त्यो भन्दाखेरि के हुन्छ भन्दा, श्रीमतीलाई त हामीले जे पाए त भन्नै हुन्न नि कहिले पनि। जतिसुकै रिस उठे पनि श्रीमतीलाई अपशब्द हामीले बोल्नुहुन्न, आफ्नो दिदी बहिनीलाई, आफ्नो आमा बुवालाई अपशब्द बोल्नु हुँदैन हामीहरूले, किनकि श्रीमती भनेको घरको लक्ष्मी हुनुहुन्छ। हामीले विवाह गरेर भित्याउँदाखेरि लक्ष्मी भित्याउने भनेर भित्याएको हुन्छ होइन। यत्र नार्यस्त पूज्यन्ते रमन्ते तत्र देवता भन्छ, जहाँ जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ त्यहाँ देवी देवता रमाउनुहुन्छ, नाच्नुहुन्छ, खुसी हुनुहुन्छ भनेर शास्त्रले पनि हामीले भनेको छ है। त्यो भएर श्रीमतीलाई हामीले जे पाए त्यही भन्नुहुन्न है। श्रीमतीलाई हामीले सम्मान गरेर बोलाउनु पर्दछ। श्रीमतीलाई प्याच्चा पुच्च भन्नु हुँदैन हामीहरूले, आमा बुवाहरूलाई प्याच्चा पुच्च भन्नुहुन्न, सहन सक्नु पर्दछ है। अब अथवा कुरा बुझेन अथवा कुरा मिलेन भने बिस्तारै यस्तो हो नि त यो कुरा त भनेर रिस मरिसकेपछि भन्नु पर्दछ। रिसको बेलामा तपाईँ पनि बाँध्नु भयो, उहाँ पनि बाँध्नु भयो भने झगडा हुन्छ, यसले परिवार बिगार्छ। परिवार बिगार्यो भने तपाईँको शत्रुहरू कतिखेर हाँसौला भनेर बसिराखेका हुन्छन्, तपाईँको दुईजनाको सम्बन्ध बिग्रिने बित्तिकै उनीहरू हाँस्छन् ताली पड्काएर। शत्रुलाई हँसाउनु त भएन फेरि हेर्नु हो कि होइन? हो, त्यही भएर एकदम ख्याल गर्नुपर्छ, रिसाउनु हुँदैन। रिस भनेको मान्छेको शत्रु हो, शत्रुलाई उठ्न दिनु हुँदैन, रिस त उठ्नै हुन्न नि। रिसलाई त दबाएर राख्ने हो, रिसलाई उठ्न दिनु हुँदैन, उसलाई दबाएर राख्नु पर्दछ, अनि मात्रै हाम्रो घरमा सुख शान्ति समृद्धि आउँदछ। यस्तै औँसी पर्यो भने के हुन्छ भन्दा, श्रीमानलाई औँसी पर्यो भने श्रीमतीलाई नोक्सान गराउँछ, श्रीमतीलाई औँसी पर्यो भने श्रीमानलाई नोक्सान गराउँदछ। अब नोक्सान त एउटालाई गराउँदछ, तर भार भने दुईटीलाई पर्दछ, किनकि श्रीमतीलाई असर भयो भने श्रीमानलाई त्यसै स्वतः पनि असर गरिहाल्छ, श्रीमानलाई असर गर्यो भने श्रीमतीलाई पनि त्यसै स्वतः असर गरिहाल्दछ। त्यो भएर माङ्गलिकलाई ख्याल गर्नुपर्दछ विवाहमा, यस्तै औँसीहरूलाई होइन। यी विशेष विभिन्न योगहरू हुँदछन्, तपाईँले बुझ्नुहुन्न अरू योग भन्यो भने, माङ्गलिक र औँसी त बुझिहाल्नुहुन्छ। त्यो भएर माङ्गलिक पनि पाँच प्रकारका माङ्गलिक हुन्छन्। कुन माङ्गलिकले के काम गर्दछ, कुन माङ्गलिकले के काम गर्दछ होइन, कुन माङ्गलिकले के कुरालाई असर पार्दछ भन्ने कुरा पनि हुन्छ। फेरि माङ्गलिक पर्नु नराम्रो होइन, माङ्गलिक पर्नु राम्रो हो, भाग्यमानी हो होइन, तर माङ्गलिक परेपछि आफ्नो जीवनसाथी पनि हामीले माङ्गलिक नै खोज्नु पर्दछ, बुझ्नुभयो नि? मान्छेले मान्छेसँग विवाह गर्छन् नि हो कि होइन? पशुसँग विवाह गर्छ त गर्दैन? त्यस्तै माङ्गलिकले माङ्गलिकसँग विवाह गर्नुपर्दछ हामीहरूले। मान्छेले बोलेको कुरा मान्छेले बुझ्ने गर्दछ, पशुको कुरा तपाईँले बुझ्नुहुन्छ त बुझ्नुहुन्न? हो त्यस्तै माङ्गलिक भनेको चाहिँ माङ्गलिकसँग नै विवाह गर्नुपर्दछ। यो चाहिँ उदाहरण दिन खोजेको मैले, फेरि है अन्यथा नलिनु होला, उदाहरण दिन खोजेको। तपाईँलाई कसरी बुझ्नुहुन्छ भन्ने तर्फ लाग्दछु क्या म चाहिँ, चिना हेरेर मात्रै हुँदैन मैले, तपाईँले बुझ्न सक्नु पर्यो के हो यो भन्ने कुरा हो चाहिँ, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। माङ्गलिक कुण्डलीमा चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ हामीहरूले। औँसी भनेको छुट्टै हो, माङ्गलिक भनेको छुट्टै हो। विशेष गरी चाहिँ माङ्गलिक कसरी बुझाउने मैले तपाईँहरूलाई, माङ्गलिक भनेको चाहिँ मंगल भन्ने ग्रह चाहिँ तपाईँको जस्तै लग्नमा आएर बस्यो भने, यस्तै गरेर बाह्रौं स्थानमा आएर बस्यो, चौथो ठाउँमा आएर बस्यो, सातौं ठाउँमा, आठौं ठाउँमा आएर बस्यो भने माङ्गलिक हुने गर्दछ। बाह्रौं स्थानमा बस्यो भने बाह्रौं माङ्गलिक हुन्छ होइन, जस्तै गरी चौथो ठाउँमा आएर बस्यो भने चौथो माङ्गलिक हुने गर्दछ है, जस्तै गरी सातौंमा आयो भने सातौं माङ्गलिक, लग्नमा आयो लग्नेश माङ्गलिक, आठौंमा आयो आठौं माङ्गलिक। यी विभिन्न प्रकारका माङ्गलिकले विभिन्न प्रकारका दोषका निवारण पनि गर्दछन्। कसै कसैलाई माङ्गलिक दोष लागे तापनि यसको दोष कम हुन्छ, दोषै हटेर जाने भन्ने चाहिँ हुँदैन, तर कम हुने गर्दछ। माङ्गलिक पर्नु राम्रो हो फेरि, तर माङ्गलिकले माङ्गलिक खोज्नु पर्यो, अरूसँग विवाह गर्नु हुँदैन। यति खोजिदिनु भयो भने माङ्गलिक

कमाल हुन्छ फेरि एकदम भाग्यमानी हुनु माङ्गलिक भनेका जस्तै औँसीले औँसीसँग बिहा गर्नुपर्दछ कुरा बुझ्नुभयो नि जस्तै कालो सर्पयोग परेको छ मैले भन्छु नि तपाईँहरूलाई कालो सर्पयोग परेका व्यक्तिहरू अहिलेसम्म ठुल्ठूला धनी धनी प्रतिष्ठित व्यक्ति हुने गर्दछन् ठुला ठुला भीआईपी मान्छेहरूलाई विशेष गरी कालो सर्पयोग पनि परिराखेको हुन्छ कसै कसैलाई तर कालो सर्पयोगलाई हामीले निवारण गर्न सक्नु पर्दछ कालो सर्पयोग भनेको तपाईँको कुण्डलीमा नाग दोष पर्नु हो यसलाई कालो सर्पयोग पनि भनिन्छ यसमा अब यो कालो सर्पयोग पर्यो भन्दैमा हामी आत्ति नै ओहो बर्बाद भयो भन्ने पनि होइन फेरि कालो सर्पयोगको निवारण गर्नुपर्ने हुन्छ हामीले यसको उपचार गर्नुपर्ने हुन्छ नाग दोष भनेको कालो सर्पयोग पर्नु भनेको नाग देवता तपाईँसँग रिसाउनु हो होइन रिसाएर तपाईँले विष प्रदान गर्नु हो है टोक्नु हो अब नागलाई तपाईँले खुसी पार्नु पर्दछ खुसी पार्नुभयो भने नागले तपाईँलाई मणी प्रदान गर्नुहुन्छ धनी बनाउनुहुन्छ धन दिनुहुन्छ ऐश्वर्य दिनुहुन्छ आयु राम्रो दिनुहुन्छ घरमा सुख शान्ति दिनुहुन्छ नाग देवताले त्यसका लागि के गर्नुपर्छ नाग देवताको शान्ति गर्नको लागि होइन खुसी बन्नको लागि के गर्नुपर्छ भन्दा तपाईँले एउटा सुरुमा रत्न कवच लाउने काल सर्पयोगको अनि पञ्चमी पञ्चमीमा तपाईँले सक्नुहुन्छ व्रत नभए नसके चोखो खाने शुद्ध भोजन गर्ने होइन यो पञ्चमी कहिले आउँछ कहिले जान्छ म थाहा पाउँदिनँ भन्नुहुन्छ भने नाग पञ्चमी आएको त तपाईँले थाहा पाउनुहुन्छ हो त्यो नाग पञ्चमीको बेलामा तपाईँले व्रत बस्ने नाग पञ्चमीको बेलामा आफ्नो भान्जा भान्जीहरूलाई चेलीबेटीहरूलाई भिनाजु दिदी भिनाजुहरूलाई ज्वाइँहरूलाई बोलाएर खिर पकाउनु पर्ने तपाईँ खिर है गाईको दुधमा खिर पकाउनुहोस् अनि खिर चाहिँ तपाईँले अब आफ्नो तरिकाले आफ्नो कुल कुलाइनलाई चढाउने गर्नुभएको छ चढाउनु पर्दछ भगवान्लाई भोग लाउने गर्नुभएको छ भगवान्लाई भोग त अनिवार्य लाउनु पर्दछ अनि तपाईँले खिर चाहिँ के गर्नुहोस् भन्दा तपाईँले चाहिँ सालको पातमा अथवा केराको पातमा बाहिर कतै नाकको थान छन् भने नाकको थानमा नभए बाहिर कतै चोखो ठाउँ अलि चोखो ठाउँमा तपाईँले चाहिँ नौवटा थोरै नौवटा ठाउँमा तपाईँ जस्तै एक चम्चाले नौ ठाउँ पुर्याए पनि हुन्छ क्या होइन हो त्यो चाहिँ बाहिर भगवान्लाई चढाएर नाग देवतालाई सम्झेर चढाउने सेतो पहेँलो फुल राखिदिने होइन त्यसपछि तपाईँले अनि भित्र आएर खान सक्नुहुन्छ पहिला गुरुहरूलाई खुवाउने भान्जा भान्जीहरूलाई ज्वाइँ चिलाहरूलाई तपाईँले नाग पञ्चमीको दिन गाईको दुधमा खिर पकाएर खुवाउनु भयो भने यसले उत्तम मानिन्छ नाग दोषको लागि शान्तिको लागि चाहिँ रत्न कवच अनिवार्य छ किनकि किन अनिवार्य छ भन्दा नागको दोषको शान्ति गरे पनि एक दिन गर्नुहुन्छ नाग पञ्चमी पनि वर्षमा एक दिन आउने गर्दछ त्यो भएर रत्न कवच लाउनु भयो भने तपाईँको शरीरमा सधैँभरि रहिरहन्छ अनि त्यसपछि तपाईँलाई सुरक्षा हुन्छ यसले नाग दोषको प्रभाव र नकारात्मक प्रभावहरू हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन अनि राम्रो हुने हो यो कुराहरू चाहिँ जस्तै विवाह गरिसक्नु भएको छ माङ्गलिक परिहाल्छु भन्ने हो भने जो माङ्गलिक पर्नु भएको छ उहाँले रत्न कवच लगाइहाल्ने हो किनकि सम्बन्ध बिग्रिसकेपछि लाउनु त के फाइदा छ र मरिसकेपछि औषधि खानु अस्पताल लानु केही फाइदा छ त केही पनि फाइदा छैन त्यही भएर सम्बन्धमा सुधार चाहिँ आउला कि भनेर बस्ने होइन राम्रो ज्योतिषी कहाँ पढे लेख्या ज्योतिषी कहाँ जाने टक्क हेराउने अनि त्यसपछि गर्ने ज्योतिषलाई हामीले जस्तै ज्योतिष भनेको एउटा साइन्स हो विज्ञान हो यो पढ्नुपर्छ नपढिकन आउँदैन यो ज्योतिष चाहिँ फेरि कुरा बुझ्नुभयो नि कसै कसैलाई तपस्या गरेर ध्यान गरेर साधना गरेर होइन चाहिँ तपाईँको देवी देवता उत्रिएर शिवजी उत्रिएर ज्योतिषी हुन् भन्दै बस्छन् नि त्यस्तो ज्योतिषी होइन त्यो छुट्टै पाठ हो यो छुट्टै पाठ हो ज्योतिष पढ्नु पर्दछ ज्योतिषलाई ज्ञान हुनुपर्दछ ज्ञान भएको यानि कि पढेको ज्योतिषी भाटमा जानुभयो भने तपाईँलाई सफलता हुन्छ तपाईँले उहाँले दिएको सल्लाह मान्नुभयो भने राम्रो हुन्छ कुरा बुझ्नुभयो नि त्यो भएर एकदम विशेष ख्याल गर्नुपर्ने हुन्छ यस्तोमा यही कुरामा 9845175223 र 9806575223 नम्बरमा अझै बुझ्नु भएन भने तपाईँले हामीलाई दिउँसो पनि फोन गर्न सक्नुहुन्छ दिउँसो फोन गरेर बुझ्न सक्नुहुन्छ कालो सर्पयोग भनेको के हो माङ्गलिक योग भनेको के हो पितृदोष भनेको के हो होइन विभिन्न प्रकारका योगहरू तपाईँले बुझ्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विपदा पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: अन्दरमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: को लागी सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी परदेश र आसपास का क्षेत्र में एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। रासोपा केन्द्रीय समिति बैठक आज चितौनमा बस्दै मुस्ताङबाट भित्रेका विद्युतीय गाडी नियमसंगत र रसुवाकोटमा कैफियत भन्सार विभाग। रासोपा महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने औषध मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो देशभर फैलन समय लाग्ने। कक्षा 12 को परीक्षामा रोल्पाको बाल कल्याण नमूना माविको उत्कृष्ट नतिजा 224 मध्ये 211 विद्यार्थी उत्तीर्ण। रोल्पाको परिवर्तन गाउँपालिकामा डिजिटल सुरक्षा तथा नेतृत्व विकास कार्यशाला सञ्चालन हुँदै डिजिटल सेवा सुशासन र नागरिक मैत्री प्रशासनमा रुकुम पश्चिमको त्रिवेणीको जोड़ दाङको राप्ती गाउँपालिकामा नदीमा डुबेर एक बालकको मृत्यु। र इजिप्टमा अमेरिका इरान युद्धको मध्यस्थकर्ता बीच आज छलफलको तयारी। इजरायल र हिजबुल्लाह समूह युद्ध विरामको लागि सहमत। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा।
1: छ्या यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खान्छ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू।
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162090118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। रासोपा केन्द्रीय समिति बैठक आज चितवनमा बस्दै सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ। महाधिवेशनको तयारीसँगै रासोपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार भरतपुरको होटेल एमी टीमा दिउँसो 1 बजे बस्ने बैठकमा महाधिवेशन लगायतका एजेण्डामा छलफल हुनेछ। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि प्रतिवेदन विधान संशोधन प्रमुख एजेण्डा रहेको बताएको छ। भोलिदेखि रासोपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। मुस्ताङबाट भित्रेका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाका भित्रेका गाड़ीको जाँचपाछ प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 वटा विद्युतीय गाड़ी नियमसंगत भित्रेको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेको थियो। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते भित्र नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियम अनुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको देखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले प्रज्ञापन पत्र कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आए नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला परेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी इमो उइडिटी प्राली काठमाण्डू साइमेक्स इन्क लिमिटेड काठमाण्डू सीजी मोटर्स प्राली ललितपुर पूजा इन्टरनेशनल प्राली काठमाण्डू र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायतका भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीको लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाअधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा 1 जना सभापति र 99 जना सदस्यको लागि मतदान गरिनेछ। केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति महामन्त्री सह महामन्त्रीको लागि निर्वाचन गरिनेछ। केसीले यही असार 8 गते दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताउनु भएको छ। असार 8 गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार 9 गते गरिने उहाँको भनाइरहेको छ। पदाधिकारीहरूको लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। उहाँले 3000 को हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताउनु भएको छ। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिहरूको लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 जना प्रतिनिधि मध्ये आउन नसक्नेले एप मार्फत मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र 10 जना सदस्य रहेका छन्। निर्वाचन आयोगका प्रमुख र सदस्यले जिम्मेवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ। प्रमुख केसीले आफूहरूले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिलो गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसै बीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्यम र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मधेस प्रदेशको केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि कक्षा बाह्रको परीक्षामा रोल्पाको बाल कल्याण नमूना माविको उत्कृष्ट नतिजा 224 मध्ये 211 विद्यार्थी उत्तीर्ण। रोल्पाको परिवर्तन गाउँपालिकामा डिजिटल सुरक्षा तथा नेतृत्व विकास कार्यशाला सञ्चालन हुँदै लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भो किन जलामा हात
4: दुखेको छ त खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाई दाँत निकाल्ने
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
3: 9805614652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
7: घर हरको आवाज गाउँ शहरको आवाज हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा अवस्थित बाल कल्याण नमूना माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा बाह्रको नतिजा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले जिल्ला स्तरमै उदाहरणीय सफलता प्राप्त गर्दै आफ्नो शैक्षिक शाखलाई थप मजबूत बनाएको छ। यस नतिजाले विद्यालयको शैक्षिक इतिहासमा अर्को सफल अध्याय थपिदिएको छ। देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित स्थापना भएको विद्यालयले लामो समयदेखि शैक्षिक गुणस्तर अभिवृद्धि निरन्तर प्रयास गर्दै आएको छ। यस वर्षको नतिजाले यस्तै प्रयासको सकारात्मक प्रतिफल देखाएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालय प्रशासनले सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार कक्षा 12 परीक्षामा यस वर्ष कुल 224 जना सहभागी भएका थिए। तीमध्ये 211 जना विद्यार्थी उत्तीर्ण भएका छन् भने 13 जना विद्यार्थी नन ग्रेडमा परेका छन्। यस अनुसार विद्यालयको कुल उत्तीर्ण प्रतिशत 94.19% रहेको छ। यो नतिजाले विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको निरन्तर मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकहरूको सहकार्यलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको विद्यालयले जनाएको छ। विद्यालयले पछिल्ला वर्षहरूमा शिक्षण सिकाइहरूलाई विद्यार्थी केन्द्रित बनाउँदै प्रविधि मैत्री पद्धति अपनाउँदै आएको छ। विद्यालयका प्रधान अध्यापक तुलसी श्रेष्ठले नतिजा सार्वजनिक भएपछि विद्यालयको समग्र अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भन्नुभयो, रोल्पाको सदरमुकाममा रहे पनि हाम्रो विद्यालयले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई समेत समेट्दै शिक्षा प्रदान गर्दै आएको छ। यस वर्ष केही प्राविधिक तथा व्यवहारिक कारणले 13 जना विद्यार्थी नन ग्रेडमा परे पनि समग्र नतिजा सन्तोषजनक छ। हामीले कमजोरीहरू सुधार गर्दै आगामी वर्ष 100% नतिजा ल्याउने लक्ष्य लिएका छौं। उहाँले भन्नुभएको छ कि विद्यालयले आगामी शैक्षिक सत्रमा विशेष सुधार योजना लागू गर्नेछ, जस अन्तर्गत आन्तरिक कक्षा, नियमित मूल्यांकन प्रणाली, परामर्श कार्यक्रम तथा कमजोर विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ। विद्यालय व्यवस्थापन समितिले पनि यो नतिजालाई सामूहिक प्रयासको परिणामका रूपमा लिएको छ। समितिका प्रतिनिधिहरूका अनुसार शिक्षक, विद्यार्थी, अभिभावक र प्रशासन बीचको समन्वय नै यस सफलताको मुख्य आधार रहेको छ। उहाँका अनुसार आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउन आवश्यक पूर्वाधार, शिक्षण सामग्री र शैक्षिक वातावरण सुधार गरिनेछ। रोल्पा जिल्लामा कक्षा 11 र 12 सञ्चालन गर्ने 36 विद्यालयहरू रहेका छन्। ती विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा र सुधारको क्रम जारी रहेको देखिन्छ। यस सन्दर्भमा बाल कल्याण नमूना माध्यमिक विद्यालयले प्राप्त गरेको नतिजालाई जिल्ला स्तरमै उल्लेखनीय उपलब्धिका रूपमा लिएको छ। रोल्पाको परिवर्तन गाउँपालिकामा युवाहरूलाई डिजिटल रूपमा सचेत, जिम्मेवार र नेतृत्व सक्षम बनाउने उद्देश्यले डिजिटल सुरक्षा, दुर्वेशन नियन्त्रण तथा नेतृत्व विकास विषयक कार्यशाला सञ्चालन हुने भएको छ। परिवर्तन युवा सञ्जालको आयोजनामा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा डिजिटल सुरक्षाका चुनौती, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, दुर्व्यसन नियन्त्रण तथा युवाको नेतृत्व विकास सम्बन्धी विषयमा छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रममा जिल्ला अदालत रोल्पाका जिल्ला न्यायाधीश विनोद खत्री ओडा, प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्री, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुख बहादुर बुढा मगर, प्रहरी नायब उपरीक्षक पञ्चकुमार बासु, प्रमुख प्रशासकीय अधिकृत निङ्मा बहादुर केसी, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राव तथा पत्रकारहरू नवीन लोचन मगर र देवी गुरूङले सहजीकरण तथा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। आयोजकका अनुसार युवाहरूमा बढ़दो डिजिटल जोखिम, साइबर दुरूपयोग, लागौँछ तथा अन्य दुर्व्यसन न्यूनीकरण गर्दै सकारात्मक सोच र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम असार 6 र 7 गते सञ्चालन हुने आयोजकले जनाएको छ। यस कार्यक्रमले युवाहरूलाई सूचना प्रविधिको सुरक्षित प्रयोग, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासका क्षेत्रमा थप जागरूक बनाउने अपेक्षा गरिएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को लागि सुशासन, डिजिटल सेवा प्रवाह र संस्थागत सुधारलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार हिजो गाउँपालिकाको 15 गाउँ सभामा अध्यक्ष गणेश कुमार केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाबाट पारित भएको हो। नीति तथा कार्यक्रममा गाउँपालिका र वडा कार्यालयबाट हुने सिफारिश तथा दर्ता चलानीका कामलाई डिजिटल तथा अनलाइन प्रणाली मार्फत सञ्चालन गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ। सेवा प्रवाहलाई सहज बनाउन स्वागत कक्ष स्थापना तथा डिजिटल नागरिक वडा पत्रको व्यवस्था गरिने भएको छ। यसै गरी सबै सरकारी कार्यालयमा अनिवार्य ई हाजिरी प्रणाली लागू गरिने, नागरिकका गुनासा तत्काल सम्बोधन गर्न टोल फ्री हेल्पलाइन र अनलाइन गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिने उल्लेख गरिएको छ। कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि सूचना प्रविधि आईटी सम्बन्धी तालिमको व्यवस्था गरिने नीति तथा कार्यक्रमले समेटिएको छ। गाउँपालिकाले विद्यमान जटिल कानूनी प्रावधानलाई सरल र जनमुखी बनाउने तथा संघ प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। नीति तथा कार्यक्रमले त्रिवेणीलाई आधुनिक पारदर्शी र नागरिक मैत्री स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। दाङको राप्ती गाउँपालिका एक भालुबाङ पुलचोक निवासी शिवबहादुर खत्रीका 12 वर्षीय छोरा सुशान्त खत्रीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ। साथीहरूसँग दिउँसो करिब 12 बजे हिजो नजिकैको राप्ती नदीमा पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु भएको हो। पौडी खेल्ने क्रममा प्रगन्ना सिंचाई नहरको दोस्रो इन्टेक क्षेत्र अन्तर्गत पाखापानी स्थित राप्ती नदीको मूल नहरमा बालक डुबेका थिए। लामो समयसम्म घर नफर्किएपछि उनका साथीहरूले परिवारलाई खबर गरेका थिए। त्यसपछि उनका बुबा सहित स्थानीयवासीले खोजी गर्दा उनी डुबिरहेको अवस्थामा फेला परेका थिए। बालकलाई तत्काल उपचारको लागि भालुबाङ अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको थिए। इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार बालकको शव पोस्टमार्टमको लागि लमई अस्पताल पठाएको छ। मृतक सुशान्त पुलचोक स्थित लिटिल एन्जल स्कूलमा अध्ययनरत रहेका थिए। अत्याधिक गर्मीका कारण राप्ती गाउँपालिका शिक्षा शाखाले दुई दिन राप्तीका सबै विद्यालयहरूमा बिदा दिएको थियो। बिदाको मौका पारेर बालिकाहरू नदीमा नुहाउन गएको बताइएको छ। अब केही देश बाहिरको समाचार। अमेरिका इरान युद्ध अन्त्यको लागि पहल गरेको मध्यस्थकर्ताहरू पाकिस्तान साउदी अरब र टर्की आज इजिप्टमा छलफलको लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ। त्यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान साउदी अरब टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मुसुद पेजेस्कियनले गएको फेब्रुअरी 28 देखि शुरू भएको अमेरिका इजरायल र इरान युद्ध अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमरू मध्ये पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 दिने वार्ता अवधि शुरू गर्ने कार्यको लागि बाटो खोलिदिएको हो। इजरायल र हिजबुल्लाह समूह युद्धविरामको लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्ष बीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनान बीचको लेबनानको हिजबुल्लाह समूह युद्ध विराम गर्ने सहमति भएको बताउनु भएको छ। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश बाहे सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएको खबरमा उल्लेख रहेको छ। लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जनाको ज्यान गएको बताएको छ। गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको थियो। त्यसपछि मार्चको शुरूआतमा इजरायल अमेरिका र इरान बीच युद्धमा लेबनान पनि तानिएको थियो। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। त्यस अघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाले सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराएको छ। अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले 1 गोल गरे भने 1 गोल उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको 11 मिनटमा अस्ट्रेलियाकी क्या मरून बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोल्ड पोस्टमा छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा अमेरिकाका एलेक्सले थप गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल भएन। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 खेलबाट 6 अंक जोडेको छ। त्यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। रासोपा केन्द्रीय समिति बैठक आज चितवनमा बस्दै मुस्ताङबाट भित्रेका विद्युतीय गाड़ी नियम संगत र रसुवाकोटमा कैफियत भन्सार विभाग। रासोपा महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने औषध मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलन समय लाग्ने। कक्षा 12 को परीक्षामा रोल्पाको बाल कल्याण नमूना माविको उत्कृष्ट नतिजा। 224 मध्ये 211 विद्यार्थी उत्तीर्ण। रोल्पाको परिवर्तन गाउँपालिकामा डिजिटल सुरक्षा तथा नेतृत्व विकास कार्यशाला सञ्चालन हुँदै डिजिटल सेवा सुशासन र नागरिक मैत्री प्रशासनमा रूकुम पश्चिमको त्रिवेणीको जोड। दाङको राप्ती गाउँपालिकामा नदीमा डुबेर 1 बालकको मृत्यु। र इजिप्टमा अमेरिका इरान युद्धको मध्यस्थकर्ता बीच आज छलफलको तयारी। इजरायल र हिजबुल्लाह समूह युद्ध विरामको लागि सहमत। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नक आउट चरणमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7141 9905 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: वन

0: एक सुनसरी गांव पालिक पांच नारबांग क्षेत्र भित्र रहेका पूर्व में मावांग र जैमा को सीमा उत्तर में सुनसरी गांव पालिक सात जेलबांग खिबांग स्यारी को सीमा पश्चिम में सुनसरी गांव पालिक छ धुंसी को सीमा र दक्षिण में हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अंतर्गत का सार्वजनिक वन भित्र घास दौरा गर्न जड़ीबुटी संकलन गर्न पात पटिंगर खर घुर्रो लगायत का वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट गर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरुचौर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी दाजु, के हो म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
6: वन क्षेत्रमा खुल्ला चरितरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खस के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, हिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: साहस संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै महाधिवेशन प्रतिनिधि व्यवस्थापन लगायतका विषयमा छलफल हुने।
0: रातो मसिन्द्रनाथको भोटो देखाएर आज जात्रा सकिँदै राष्ट्रपति उपस्थित हुने प्रधानमन्त्रीको सहभागिता अनुसूचित।
1: कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज 2100 भन्दा बढ़ी विद्यार्थी दीक्षित हुँदै।
0: इजरायल र हिजबुल्लाह बीच नयाँ युद्धविरामको सहमति, आफूहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाहको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुरमा दिउँसो 1 बजी बस्ने गरी सभापति रवि लामी छानेले बैठक बोलाउनु भएको हो। चितवनको भरतपुरमै भोलि असार 7-9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लागोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। पार्टीको पहिलो महाधिवेशन भोलि चितवनमै उद्घाटन हुँदैछ। चितवनमा हुन लागेको महाधिवेशनलाई राष्ट्रपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
1: रातो मच्छिन्द्रनाथको रथ यात्रा आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुँदैछ। ललितपुर महानगरपालिका 4 वडाध्यक्ष सन्तोष खड्काले जावलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको र प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने बताउनुभयो। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा भगवान रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्दारा, लगनखेल, कुमारी पार्टी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले बताउनुभयो। संस्कृतिविदहरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदा मध्ये एक हो। राजतन्त्र कालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बेलुकी 5:30 बजे त्यहाँ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरूलाई समेत बोलाइएको छ, तर प्रधानमन्त्री शाह त्यहाँ जाने नजाने बारे सचिवालयले केही पनि टुंगो दिएको छैन।
0: कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नातकोत्तर तहका 327 र विद्यावारिधि तहका 30 जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन्। सिंहका अनुसार कृषि संकायतर्फ कृषि स्नातकमा 1372, स्नातकोत्तरमा 212 र विद्यावारिधितर्फ 19 जना योग्य भएको जानकारी दिनुभयो। त्यस्तै पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97, पशु चिकित्सा स्नातकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्यावारिधिमा 23 जना दीक्षित हुँदैछन्। विक्रम सम्वत 2067 असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको 16 वर्ष पूरा गरेको छ। विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार स्थापनाकालदेखि हालसम्म विभिन्न संकाय र तहमा गरी कुल 5906 जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन्।
1: पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएको छ। पानी अभाव भएको भन्दै होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यान आकर्षण गराएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले देशकै प्रमुख पर्यटकीय गन्तव्यमा खानेपानी अभाव चिन्ताजनक रहेको बताउनुभयो। पर्यटन व्यवसायी रहनुभएका होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले करिब 5 अर्ब रूपियाँ लगानीमा पोखरा खानेपानी सुधार आयोजना सम्पन्न भए पनि अपेक्षित सेवा नपाएको गुनासो गर्नुभयो। पोखरा खानेपानी सुधार आयोजनाले दैनिक 4 करोड़ 10 लाख लिटर पानी शुद्धिकरण गरी वितरण गर्ने लक्ष्य राखेको छ। तर हाल पोखरामा दैनिक 8 करोड़ लिटर भन्दा पनि बढ़ी खानेपानीको माग हुन थालेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नवलपरासीमा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका 2 चिसा पानीमा काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु प्र 01001 ख 0665 नम्बरको बसले चिसा पानीमा यात्रु ओह्रालिरहेको सड़क मोड़ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना 5 ख 1905 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनय त्रिवेणी 6 का 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको हो। घाइते गुरूङलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेका हुन्। 32 वर्षीय मदन छेत्री, बस चालक बर्दघाट नगरपालिका 4 का 48 वर्षीय लक्ष्मण गेमाली र प्रतापपुर गाउँपालिका 9 का 35 वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइते मध्ये गेमालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार अरू 11 जना सकुशल छन्। ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका 3 का 23 वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। दक्षिण लेबनानमा 47 जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण हवाई आक्रमण र हिजबुल्लाको प्रतिआक्रमण पछि यो सहमति सार्वजनिक भएको हो। यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरान बीचको ठूलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाको आक्रमणमा 4 इजरायली सैनिक मारिएका थिए। बीबीसीका अनुसार इजरायली सेनाले युद्ध विराम लागू भएको पुष्टि त गरेको छ, तर सेनाका प्रवक्ताले आफ्ना बलहरूले तात्कालिक खतराहरू हटाउने अभियान जारी राख्ने बताएका छन्। हिजबुल्लाले आधिकारिक रूपमा युद्धविरामको पुष्टि गरिसकेको छैन, तर संगठनका महासचिव शेख नईम कासिमले हिजबुल्लालाई समाप्त पार्ने इजरायलको योजना असफल भएको बताएका छन्। रेस्क्यू अधिकारीहरूका अनुसार युद्धविराम शुरू भए ता लेबनानको नबातीय शर्मा मात्रै कम्तीमा 12 पटक इजरायली हवाई आक्रमण भइसकेको छ।
1: अब खेल समाचार। ब्राजिलले फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध 3-0 गोलको जीत निकालेको छ। आज बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्यूज कुनाले 2 तथा भिनिसियस जुनियरले 1 गोल गरे। खेलको 23 र 36 मिनटमा गोल गर्दै ब्राजिललाई 2-0 गोलको अग्रता दिलाएको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै 3-0 अग्रता बनाएका थिए। दोस्रो हाफमा हाइटीले बलमा नियन्त्रण बनाए पनि गोल भने गर्न सकेन। यससँगै हाइटी 1 खेल अगावै समूह चरणबाट बाहिरिएको छ। जीतसँगै ब्राजिल समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिलको 2 खेलबाट 4 अङ्क हुँदा समान 4 अङ्क भएको मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अब ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले इटलीसँग हाइटीसँग खेल्न बाँकी छ। यस्तै गएराति भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार स्वरूप प्राप्त गर्यो। यस्तै अर्को खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गर्यो। बोस्टन स्टेडियममा भएको उक्त खेलको दोस्रो मिनटमै मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गरेको शुरूआती गोल नै खेलको निर्णायक गोल साबित बन्यो। पहिलो हाफको शुरूआतमै गोल खाएको स्कटल्याण्डले खेलमा फर्कन निकै प्रयास गरे पनि मोरक्कोको बलियो रक्षा पंक्तिलाई तोड्न सकेन र खेल मोरक्कोले 1-0 आफ्नो पक्षमा पार्यो। अहिले पाराग्वे र टर्कीबीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम। हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसूनी प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा स्थानीय वायु तथा पूर्वी वायुको आंशिक प्रभाव रहेको छ। विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रासोपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै महाधिवेशन प्रतिनिधि व्यवस्थापन लगायत विषयमा छलफल हुने।
0: रातो मसिन रातको भोटो देखाएर आज जात्रा सकिँदै राष्ट्रपति उपस्थित हुने। प्रधानमन्त्रीको सहभागिता अनुश्चित।
1: कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज। 2100 भन्दा बढ़ी विद्यार्थी दीक्षित हुँदै।
0: इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविरामको सहमति। आफूहरूले समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत। आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: एकताले बनाउँछौं हामी आफ्नो नगर।
4: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

रोल्पावासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं याद राखौं तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कारणले

0: तपाईँ जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपडेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
6: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
7: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दासु दाना छैन कामबाट ल्याउने हो भनेर तिमुराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडेखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: लौ चटाइ पर्ने आटो सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे के भयो? किन गलामा हात?
5: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
8: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 14652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
10: एक सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे अब चाहिँ के हुने हो?
4: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जल्दै लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
17: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
16: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
18: हजुर, हाम्रा सेवाहरू
19: दाँत बाँध्ने,
18: दाँत सफा गर्ने,
19: दाँतमा सिमेन्ट गर्ने,
18: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
19: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
18: फिक्स दाँत लगाउने।
16: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
14: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
18: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सब्जी में दाँत सफा करने,
19: दाँत में सीमेंट भरने,
18: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
19: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
18: फिक्स दाँत लगाउने।

0: बस्ती गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा। साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
2: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिग्नेचर दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दान।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो पेला खेमरिदे गरम ओबोतिरी जेउ पेला सुनो फुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए जुने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल खेप्पा असर केने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठेल मेला कि नाटी जन धनी मि खेता छिपी ताउजु हो खोकाई
3: वन
2: जङ्गल सज मेरा आइन्दी बानी एमएल एमए छामेला लिउसोकर पोतरालाई पार्जगिर हटे
3: सलाई लाइटर्सी होला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल केले या इतौ चिज र रहे वन जङ्गल याद के भए या
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरोट विधि ओरेको नै कोबाजे
3: नाङथार नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर्गी दिए
2: गेछो छानेला खोलेर चाउसी खोलिए हरिदे तरिन गाई गेजम हेके लैजु अब नजिरे बनाए गेम एल गेजम हेके नलाए औले लायो के लाइए
3: वन जङ्गल छ जुडिसी हो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिने ने चाउसो सहिले के खेले यहाँ
2: वन जङ्गल मेला गेमाइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: जजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरेर मौका परीक्षा साउन 2 र 3 गते हुने जनाएको छ। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने विद्यार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि भने पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ। तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्नेछ। बोर्डका अनुसार 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा हुनेछ। परीक्षा बिहान 11 बजेदेखि शुरू हुने बताइएको छ। बोर्डले शुक्रबार कक्षा 12 नतिजा सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुनका लागि असार 19 गते भित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 रूपियाँ दस्तूर बुझाउनुपर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितुवनको भरतपुरमा दिउँसो 1 बजे बस्ने गरी सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको हो। चितुवनको भरतपुरमै भोलि असार 7 देखि 9 गतिसम्म सञ्चालन हुने पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो। सभापति लामिछाने आजै बिहान चितुवन पुग्ने बताइएको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने बताइएको छ। चितुवनमा हुन लागेको महाधिवेशनलाई रासोपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। रातो मच्छिन्द्रनाथको रथ यात्रा आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुँदैछ। ललितपुर महानगरपालिका 4 का अध्यक्ष सन्तोष खड्काले जावलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको र प्रत्येक वर्ष झैं यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने बताउनुभयो। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथ यात्रामा भगवान रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्दारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। त्यसै क्रममा रथलाई जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले बताउनुभयो। संस्कृतिविदहरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदा मध्ये एक हो। राष्ट्रपति रामचन्द्र पौडेल बेलुकी 5:30 बजे त्यहाँ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरूलाई समेत बोलाइएको छ, तर प्रधानमन्त्री जाने नजाने बारे सचिवालयले केही पनि टुंगो दिएको छैन। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा सुबीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय तथा कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नातकोत्तर तहका 327 र विद्यावारिधी तहका 30 जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन्। सिंहका अनुसार कृषि संकायतर्फ कृषि स्नातकमा 1372 जना, स्नातकोत्तरमा 212 र विद्यावारिधीतर्फ 19 जना योग्य भएका छन्। यस्तै पशुविज्ञ पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालक स्नातकमा 97, पशु चिकित्सा स्नातकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्यावारिधीमा 23 जना दीक्षित हुँदैछन्। विक्रम सम्वत 2067 सालमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको 16 वर्ष पूरा गरेको छ। र नवलपरासीमा बस र ट्रक ठोक्किँदा 1 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका 2 चिसापानीमा काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु प्रस 01001065 नम्बरको बसले चिसापानीमा यात्रु ओह्राली सड़क मोड़ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना 5/1905 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनय त्रिवेणी 6 का 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको हो। घाइते उहाँलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। 32 वर्षीय मदन छेत्री बस चालक बर्दघाट नगरपालिका 4 का 48 वर्षीय लक्ष्मण गेवाली र प्रतापपुर गाउँपालिका 9 का 35 वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइते मध्ये गेवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार अरू 11 जना सकुशल छन्। ट्रक चालक धादिङको सिद्धले गाउँपालिका 3 का 23 वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार। थाहा।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98-510-600-69
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट हामी कहाँ लत्ता कपडा खाद्य सामग्री खाना नस्ताका पसलहरू बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर
2: मार्बल को पाइप जलन गयो घरलाई पनि के भन्नु पर्छ एकदम ठीक छ कुरा मिला
3: नमस्कार
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यस्तै यही दिन आएको
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: जीवन
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरी साउन 2 र 3 गते पूरक परीक्षाको मिति तय गरेको हो। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ, तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीले भने नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्नेछ। बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा हुनेछ। परीक्षा बिहान 11 बजेदेखि शुरू हुने बताइएको छ। बोर्डले हिजो कक्षा 12 को नतिजा सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुनका लागि असार 19 भित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 रूपियाँ दस्तुर बुझाउनु पर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुरमा दिउँसो 1 बजे बस्ने गरी सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको हो। चितवनको भरतपुरमै भोलि असार 7 देखि 9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लाको ठिका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। चितवनमा हुन लागेको महाधिवेशनलाई रासोपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। सरकारले महिलाहरूका लागि लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी गरिएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढ़ाइएको छ। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालन गर्ने तयारी गरिएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लू बस सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर छलफल भइरहेको छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ। र नवलपरासीमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ, 3 घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका 2 चिसापानीमा काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु प्र 01001006065 नम्बरको बसले चिसापानीमा यात्रु ओराली सड़क मोड़ने क्रममा सोही दिशातर्फ आउँदै गरेको NA5X1905 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनय त्रिवेणी 6 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको हो। घाइते उहाँलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेका थिए। 32 वर्षीय मदन छेत्री बस चालक बर्दघाट नगरपालिका 4 48 वर्षीय लक्ष्मण गेमाली र प्रतापपुर गाउँपालिका 9 35 वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइते गेमालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमै उपचार भइरहेको छ। बसमा सवारहरू 11 सकुशल छन्। ट्रक चालक धादिङ सिद्धले गाउँपालिका 3 23 वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 32 घाइते भएका छन्। BA2X6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर गढ़ी गाउँपालिका 7 अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएकालाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ওই রক্তা যোগী, ওই রক্তা যোগী হয়ে
1: প্রেম দপ্যালা পিয়া, মে প্রেম দপ্যালা পিয়া। এক পল মে
2: আদরণীয় রোল্পা বাসী আমাবুবা, দাজুভাই, দিদি বহিনীহরু, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
4: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868 60 34 12 कार्यालयको सम्पर्क नम्बर 086 440 238
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275 रेणुका रोका 9481 68 697
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9858 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: लौ न लौ लौ चटाइङ पर्ने आटो सबैजना यता आओ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे के भयो? किन जलामा
5: दुखेको छ त? खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 318
4: 9805-14652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
9: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
11: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाचिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
16: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
15: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
17: हजुर, हाम्रा सेवाहरू,
18: दाँत बाँध्ने,
17: दाँत सफा गर्ने,
18: दाँतमा सिमेन्ट भर्ने,
17: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
18: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
17: फिक्स दाँत लगाउने।
15: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
13: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
17: सम्पर्क नम्बर 98-67-0-67-4-67। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
15: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
19: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
20: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
19: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
20: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
19: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
20: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
19: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
20: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
19: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
20: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
19: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858443122 र 9858443123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुङ्गो पेला खेमरिदे गरम ओगोदिरी जेउ पेला सुनो फुरी पता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल घे लागिने मस्तक सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लक्षा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल घे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख हिन्दीको ठेल मेला कि नाते जन धनी नि खेता छिति ताउजु हो फोकाई
3: बिचो छालियाला बल्ल मेला किने पुर रङ्गे नौ पुराले चौसो खेल गिरी
2: वन जङ्गल सर मेरा आयुर्वेदी बारी एमएल एमए उसो छानेला लिउ सोतर पोतर राले पार्ज गिर हटे
3: सलाई लाइटर स्याउला मे सताउने चिज राले जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याले के भाबाया
2: पिकनिक वन भोज बाक मे सचाङसु छिनी मेले चौसो सैदे कि खनाले वन जङ्गल उसो छामि दैके बारी प चुरो दिदि ओरे बनै कोबा
3: नान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसङ्गी दिए
2: गेछो छानेला खोरे ल चाउसी पोलिए होलिदे तरिन गाई गे जम्मेके लैजु अब नजिरे बने गेम ये ल गे जम्मेके नलाए औले नयो के नाइए
3: वन जङ्गल स जुडिसी हो गेम बारी ल बाली नाली कुचिला चिउली यात्रा रस चाउसो छिने ने चाउसो सहिले के खेले या
2: वन जङ्गल मेला दुगे माइए लागि किनी पाँचजना खरनामदार मिलिदिए भनै चानज मेघे सहे
3: बतासु चुलिजु बेलाको हिजिनकेको टल मेघे सताङ्गिने हेनोखेम छिन्ने ले चाउसके सहे
2: मे लागि निताई गे मने गे बचिए सुनो अरूले मने गे बचया
3: के छ छामला पोयाल मे लागि कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: बाजे के भो किन जाला महाज
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको चुही गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: एक सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा

0: చేత దాంట్ గరాయాయవనుంచి రాడ్ వరిస్తుత్ నై దినున్న అని దా కిరాలే పని ఘాట
1: అబ కే గర్ని
2: అబ కే గర్ని రే సీద సులిచూర్ బజార్ మా రాయకు సెవెన్ హెవెన్ డెంటల్ జానే దాంత సంబంధి సంపూర్ణ రోగకు उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बान्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
4: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 98-67-67-67 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-79-93-412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
0: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
8: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी डम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु।
8: संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
9: समाचार अब विस्तारमा। सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढ़ाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढ़ाइएको छ। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लू बस सेवा सञ्चालनका लागि साझा यातायात संघ निरन्तर समन्वय भइरहेको छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ।
10: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरेर साउन 2 र 3 गते पूरक परीक्षाको मिति तय गरेको हो। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ। तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्नेछ। बोर्डका अनुसार 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा हुनेछ। बोर्डले हिजो मात्र कक्षा 12 नतिजा सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुनका लागि असार 29 गतेभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 रूपियाँ दस्तूर बुझाउनुपर्नेछ।
9: राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुरमा दिउँसो 1 बजे बस्ने गरी सभापति रवि लामी छानेले बैठक बोलाउनु भएको हो। चितवनको भरतपुरमै भोलि असार 7 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्ला कोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। पार्टीको पहिलो महाधिवेशन भोलि चितवनमै उद्घाटन हुँदैछ। चितवनमा हुन लागेको महाधिवेशनलाई रासपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
10: नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठकमा सरकारका काम कार्यवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयगत संयोजकले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कार्यवाहीको नियमित निगरानी मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्। बैठकमा संसदीय समितिका गतिविधि संसदमा कंग्रेसको भूमिका र समसामयिक राजनैतिक विषयमा समेत छलफल हुने बताइएको छ।
9: रातो मसिनाथको रथयात्रा आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुँदैछ। ललितपुर महानगरपालिका 4 का वडाध्यक्ष सन्तोष खड्काले दौलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको र प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने जानकारी दिनुभयो। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा भगवान रातो मसिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो। संस्कृतिविदहरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मसिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदा मध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बेलुकी 5:30 बजे त्यहाँ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री वीरेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरूलाई समेत बोलाइएको छ। थाहा संचार नेटवर्क मार्फत समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
11: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
9: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
10: अब बाँकी समाचार। नवलपरासीमा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका 2 चिस्ता पानीमा काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लूप र 01001X0665 नम्बरको बसलाई चिस्ता पानीमा यात्रु ओराली सड़क मण्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको N5X1905 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनय त्रिवेणी 6 का 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको। घाइते वहाँलाई उपचारका लागि चिस्तापानी अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेका थिए। 32 वर्षीय मदन छेत्री, बस चालक बर्दघाट नगरपालिका 4 का 48 वर्षीय लक्ष्मण गेवाली र प्रतापपुर गाउँपालिका 9 का 35 वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइतेमध्ये चालक गेवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ भने अन्यको चिस्तापानी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका 3 का 23 वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै मौतरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 32 जना घाइते भएका छन्। B2X6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर गढ़ी गाउँपालिका 7 अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकालाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
9: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। दक्षिण लेबनानमा 47 जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण आक्रमण र हिजबुल्लाको प्रत्याक्रमणपछि यो सहमति सार्वजनिक भएको हो। यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरान बीचको ठूलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाको आक्रमणमा 4 इजरायली सैनिक मारिएका थिए। बीबीसीका अनुसार इजरायली सेनाले युद्ध विराम लागू भएको पुष्टि त गरेको छ, तर सेनाका प्रवक्ताले आफ्ना बलहरूले तात्कालिक खतराहरू हटाउने काम जारी राख्ने बताएका छन्। हिजबुल्लाले आधिकारिक रूपमा युद्ध विरामको पुष्टि गरिसकेको छैन, तर संगठनका महासचिव शेख नईम कासिमले हिजबुल्लालाई समाप्त पार्ने इजरायलको योजना असफल भएको बताएका छन्। रेस्क्यू अधिकारीहरूका अनुसार युद्ध विराम शुरू भए यता लेबनानको नवातिया शहरमा मात्रै कम्तीमा 12 पटक इजरायली हवाई आक्रमण भइसकेको छ। घातक तनावले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको सम्झौता र परिस्थितिलाई पूर्ण नियन्त्रणमा राख्न असफल भइरहेको संकेत गर्दछ। यसअघि ट्रम्पको मध्यस्थतामा भएको समझदारी पत्रमा लेबनानका साथै अमेरिका र इरान बीच पनि युद्ध विरामको घोषणा गरिएको थियो, तर जमीनमा त्यो लागू हुन नसकेपछि तेहरानले ट्रम्पमाथि इजरायललाई नियन्त्रणमा राख्न नसकेको आरोप लगाएको छ।
10: अब खेल समाचार। ब्राजिलले फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध 3-0 गोलको जीत निकालेको छ। आज बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्यूज कुनाले 2 तथा भिनिसियस जुनियरले 1 गोल गरे। खेलको 23 र 36 मिनटमा गोल गर्दै ब्राजिललाई 2-0 गोलको अग्रता दिलाएको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै 3-0 अग्रता बनाए। दोस्रो हाफमा हाइटीले बलमा नियन्त्रण बनाए पनि गोल गर्न भने सकेन। यससँगै हाइटी एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ। जीतसँगै ब्राजिल समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिलको 2 खेलबाट 4 अंक हुँदा समान 4 अंक भएको मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अब ब्राजिलले स्कटल्याण्ड र कोले हाइटीसँग खेल खेल्न बाँकी छ। यस्तै आज बिहान भएको खेलमा पाराग्वेसँग पराजित हुँदै टर्की समूह चरणबाटै बाहिरिएको छ। समूह डीको खेलमा पाराग्वेले टर्की विरूद्ध 1-0 गोलको जीत निकालेको हो। यससँगै एक खेल अगावै टर्की प्रतियोगिताबाट बाहिरिएको हो। गैराती भएको समूह डीकै खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। अमेरिकाको जीतमा एलेक्स फ्रीमानले 1 गोल गरे भने 1 गोल उपहार स्वरूप प्राप्त गर्यो। गैरातीकै अर्को खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको थियो।
9: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: सरकारले सातै प्रदेशमा ब्लू बस सञ्चालनको प्रक्रिया अघि बढ़ाउँदै काठमाडौँ उपत्यकामा साझा बससँग सहकार्य गर्ने तयारी।
9: कक्षा 12 मौका परीक्षा तालिका सार्वजनिक, सबै विषयको परीक्षा सन् 2 र 3 गते सञ्चालन गरिने।
10: रासोपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै कंग्रेस संसदीय दलले मन्त्रालयगत कामका विवरणमाथि समीक्षा गर्ने।
9: इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विरामको सहमति आँखहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया।
10: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
12: थाहा संचार नेटवर्कबाट।

0: FM 94.3 MHz.
1: बाजे के भो किन गाला माहा
2: यहाँ दुखेको छ त खाने दिन न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 9867-0067-467।
9: एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
12: मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
13: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
13: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
14: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
13: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
13: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
14: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
15: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। जुङ बेला खेमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो फुरी कता ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला झेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखर नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
16: वन
15: जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए सोचा मेला लिउसोकर पोतरालाई पार जगे हटे
16: सलाई लाइटर स्याउला ले सचाउने चित्राले जा बाङ्जा र यामा देने पोल गेने या इतौ चित्र रहे
15: पिकनिक वन भोज बाटो छिन्नी चासो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने बारीको चुरो विधि ओरेको नै खोबाजे माथि
16: नाङथार नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
15: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजम हेकेलाई जो अब नजिरे बनाए गेम एल गेजम हेकेमा लागे अरूले
16: वन जङ्गल जुलिसी घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा जस्तो चाउसो छिनी ने चाउसो सहिदेखि खेले
15: वन जङ्गल
16: बताजु बेला त हिजिङ कोठो ल मेकी सताङ्गिने हेनौखेम छिन्ने ने चाउसो केस
15: मे लागि निताई गे मने के बचिए सुनो अरूले भने के बच्छ या
16: के छ छामला पोया ल मे लाग्यो कि सन्किने ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
15: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छु रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो,
9: हेलो, हेलो,
8: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
10: हेलो, भन्नुहोस् त।
8: हेलो, हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ? के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
13: ए हो र?
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
16: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
15: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
17: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
18: अंकल अंकल आउनुहोस् म अर्जुनलाई बाटो कटाइदिन्छु
19: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
20: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
8: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
21: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
22: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
23: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
24: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
25: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
26: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौ
26: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
26: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
26: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
27: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
28: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
29: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
30: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
31: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
32: जन्मदाता दिनुहोस् त
33: जन्मदर्ता गरेको छैन नि म्याडम
32: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
33: हो र मलाई त थाहा नै थिएन म्याडम
32: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
33: पहिला कसैले भनेन
32: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
26: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
26: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
6: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
7: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
6: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
7: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
7: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
7: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
6: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: ग्रामीण वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट चलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खसखस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै। अनि
4: खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खसखस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु।

0: यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578121105,
5: 98479002802,
6: 98095682605
5: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हाट, गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा

0: business of yours.
1: General medicine physician, Dr. Sankalpa K.C. Dwara, Fokso, Dom, Thyroid, Pressure, Pet, Cholezo, Bath, Brigavlaka Upachar, Dirgha Rogko Upachar, Uccha Raktachap, Madhumeha, Ra, Thyroid Sambandhi Samasyako Safal Upachar, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श
2: कम तौल दूध नसुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिरचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
0: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
0: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भएको र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
5: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसी कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
4: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
7: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
8: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
8: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
9: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि संख्या 4000 नाग्ने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4210 प्रतिनिधि सहभागी हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3810 प्रतिनिधि देखिएको छ, जसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हरारी प्रतिनिधि थप्ने उहाँले बताउनुभयो। विधान सभापतिले मनोनयन गर्ने संख्या 200 छ। त्यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेहरूबाट अरू केही थप हुन सक्ने श्रेष्ठले बताउनुभयो। आज बिहानसम्ममा गरिएको सूचीमाथि दावी विरोध दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। प्रारम्भिक तथ्याङ्क अनुसार कोशी प्रदेशबाट प्रतिनिधिको संख्या 520 रहेको छ। मधेसबाट 630, बागमतीबाट 790, लुम्बिनीबाट 490, गण्डकीबाट 470, कर्णालीबाट 360 र सुदूरपश्चिमबाट 550 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछाने सहितका नेताहरू चितवन आइसकेका छन्। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने भोलि नै चितवन पुग्ने कार्यक्रम छ। नेपाली कंग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दलका नेता विष्णुराज आङदेम्बेले सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठकमा सरकारका काम कार्यवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकसँग छलफल गर्ने कार्यक्रम छ। मन्त्रालयगत संयोजकहरूले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कार्यवाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्। बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कंग्रेसको भूमिका र समसामयिक राजनैतिक विषयमा समेत छलफल हुने बताइएको छ। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुरक्षित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढ़ाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ। यस अन्तर्गत काठमाण्डु उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना छ। काठमाण्डु उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले सूचना प्रकाशन गरी साउन 2 र 3 गते पूरक परीक्षाको मिति तय गरेको हो। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ। बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा हुनेछ। बोर्डले हिजो मात्र कक्षा 12 नतिजा सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुनका लागि असार 19 गतेभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 रूपियाँ दस्तूर बुझाउनुपर्नेछ। र म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सड़क भएर चालू आर्थिक वर्षको 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। यो संख्या गत आर्थिक वर्षको 12 महिना बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो। उहाँका अनुसार सबैभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ गएका छन्। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङ लगायतका ठाउँमा भारतीय पर्यटकको पनि चाप बढ़ेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
2: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर कि बुढाले सुन्ने काम नहुन्न भने
1: दिमाग
3: खराब। सबै चल्लाले खाने दाना पाइने रहेछ
2: बुलु जाऊ दाना लिनु
3: ल ल
4: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेल रोल्पा
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
6: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउन पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाजे के भो किन गाला नहार
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ हो
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर बजार रोल्पा युनिसा सुनचाँदी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
10: हैन, यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तका जरुरी सूचना। जुङ पेला खेमरी दे गरम ओबोतरी जेउ पेला सुनो फुरी कदास ओचुगुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्ना दे वातावरण मिलेने लख्यता असर पिउने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिउने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जनधनी खेता छेती हो फोकाई।
13: वन
14: जंगल सर मेरा आयुरी बानी एमएलए छोला सोतर पोतर पारे
13: सलाई लाइटर सियाला ले सचाने चिजराई जबांग यामे पोल के चिज्रे वन जंगल
14: पिकनिक वनभोज बाको मेलै चाउसो सहिदेकी खेनाए वन जंगल ओसो छाम्ने दैके बारीको चुरोट विधि ओरेको नै कोबाजेनके माथि
13: लान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दुले व्यवस्था चाउसो गिलुए
14: गेछो छानेला खोरेल चाउसी पोलिए होलिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए औलेम लायो के लाइए
13: वन जंगल सब जुडिसियो घेन बारी ल बाली नाली कुचिउला चिउली झाप्रा सताउँछु छिमी ने चाउसो सहिदेकी खेले
14: वन जंगल मेलाइ गेमाइए मेला तिमी पाँच जना खरनाम नारे मिलिदे बनाइ चानो जन मेके सहे
13: बतास उचिली जु बेला त हिजिन के कोटल मेके सताङ्गिले हेन खेम छिन्ने ने चाउसो के सहे
14: मेला गिने निताई गे मने गे बचिए सोनो अरुले मने गे बचया
13: के छ थामला पोयाल मेला गे किसन किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
14: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: हो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई। अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थपिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578121105,
6: 98479802,
7: 98095826605
6: र 98103940।
8: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोली क्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
8: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
8: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
1: मध्यपश्चिम पोली क्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोली क्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ,
12: डाक्टर कमलचन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ।
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घलोकको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श गरिने,
10: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्।
11: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
10: डान बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
2: होइन, के भएको छ र तपाईँलाई?
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
13: अरे काका, यसको लागि त घोराही दा सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
14: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेट बाट 50 मीटर पश्चिम लमही जाने गाड़ी लगने ठाउने र
15: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
16: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
16: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
17: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825-62-367 र मोबाइल नम्बर 9848-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825-90-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
18: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
14: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
18: ल उसो भए म सामान लिन गइहाले
14: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858-30504
14: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
19: न नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
20: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
19: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
20: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
19: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
20: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
19: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
20: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
2: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोगा 9881-68-67। सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, जिम्मोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाजे के भो किन डाला महात
1: यहाँ दुखेको छ त खाने दिन भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति

0: विचार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
3: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 652।
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आँट सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाथिन यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन।

0: ताइकुलाजी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशन प्रतिनिधि संख्या 4,200 भन्दा बढ़ी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको हो। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएको छ, जसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने उहाँले बताउनुभयो। विधानत सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप्न सक्ने श्रेष्ठले बताउनुभयो। उदयपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उदयपुर गढ़ी गाउँपालिका 7 जोगीटोल स्थित सड़कमा आज बिहान डीप एजुकेशन बोर्डिङ स्कूलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 30 जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब 8:50 जाँदा महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको 2X6438 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 12 मिटर तल खसेर दुर्घटनामा परेको हो। स्थानीयले खबर गरे लगत्तै प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको जनाइएको छ। र सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस संचालनको तयारीलाई अघि बढ़ाएको छ। सरकारले 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा संचालनको तयारी अघि बढ़ाएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस संचालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा संचालन गर्ने योजना अघि बढ़ाइएको हो। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस संचालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लू बस सेवा संचालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको हो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भो किन गाला महाक
1: यहाँ दुखे को सत्ता खाने दिन न भात दुखे को दुखी गर्छ दिन रात अनि गाला मा हुन्न त हात गर्छन बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: ओ दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 318 9905 94 94
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: एक सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 9867-0067-467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा
4: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204 र 9874993412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भटराज मिक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र संघीय आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँ यतिखेरको समयमा कहाँदेखि गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाल ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ अनि सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ निजे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला श्रुतिख अन्तिमसम्म सुनेर साथ सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यमनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस डट कम हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट जुनसुकै कुना अनि कन्देरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै म टिकटक लाइभमा भिडियो लाइभ आएको छु तपाईँहरूले त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ र सहजै रूपमा मलाई प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ म लाइभमै छु प्रेजेन्टर डट प्रिया सर्च गर्नुभयो भने तपाईँहरूले त्यहाँबाट हामीलाई सहजै रूपमा भेटाउन सक्नुहुनेछ र त्यहाँ हामी आउने गर्दछौ हरेक हप्ताको सातैबार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी कुन श्रृंखलामा छौ त आज एकदमै पनि फुर्सदिलो समयमा हुनुहुन्छ होला विद्यार्थी साथीहरू पनि आज भने शनिबारी श्रृंखलामा छौ शनिबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीले भर्खरै मात्रै रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु आज हामी शनिबारी श्रृंखलामा छौ शनिबारी श्रृंखलामा जुनसुकै विधाबाट पनि गीत गाउन पाइन्छ लोकगीत फेमिली होइन पप त्यसै गरी आधुनिक गीत जुनसुकै विधाबाट पनि गीत गाउन पाइन्छ यो कुरा तपाईँलाई जानकारी गराए यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भने आउनुहोस् जसको लागि 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभारम्भ गर्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

0: हजुर, युकेट बस्री तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामी टिकटक लाइभमा आएका छौँ। तपाईँहरूले हामीलाई भेटाउन सक्नुहुनेछ, तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी आउने गर्दछौँ। आज एकदमै गाह्रो भइरहेछ मलाई बोल्न पनि, कता कता लटपटी भइरहेछ जिब्रो, होइन? ठिक छ, सहभागिता जनाउनु होला। आज जुनसुकै विधाबाट पनि गीत गाउन पाइन्छ। अब हामी आइतबार श्रृङ्खला र हामी कुन बार चेन्ज गर्छौ भन्ने कुरा तपाईँहरूलाई योभन्दा पछाडि जानकारी गराउला अर्को हप्ता, होइन? श्रोताहरू बिहिबारे बसाई र सोमबारे बसाईमा अलि कम मात्रामा आउनुहुन्छ, त्यसै कारणले गर्दा हामी प्रोग्रामको नियमलाई अझै फरक बनाउन चाहिँ अगाडि बढिराखेका छौँ, है? आजको श्रृङ्खला भने हामी जुनसुकी विधाबाट पनि गीत गाउन सक्छौँ। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार। नमस्कार
0: हजुर। नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ सुनसहरीबाट पवित्र विष्ट है।
0: सुनसहरीबाट पवित्र विष्ट, के छ पवित्राको हालखबर?
1: मेरो हालखबरहरू क्या ज्वरो आएको छ भन्नु।
0: ओहो, नि के भएछ पवित्राजीलाई?
1: अब हल्का भन्नाले रुगा खोकी नै भनौँ के है।
0: रुगा खोकी नै हो है?
1: हजुर।
0: लौ त नि, शीघ्र स्वास्थ्य लाभको कामना, छिट्टै सन्चो हुनुहोला, अस्पताल जानुहोला, तातो तातो पानी खानुहोला है। मलाई पनि ठिकै छ, अहिलेसम्म ठिक छु। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो पवित्राजीले? गोठालोतिर जानु भएको छ गाई हेर्नलाई है।
1: हजुर।
0: अनि के छ सुनसहरीतिरको कस्तो छ मौसम बताउनुहोस्।
1: मौसम त कतिखेर घाम लाग्छ, कतिखेर पानी आउला जे गर्छ, यस्तै छ मौसम आज भोलि त।
0: त्यस्तै त्यस्तै छ है।
1: हजुर हजुर,
0: जस्तो लिबाङ छ त्यस्तै त्यस्तै रहेछ सुनसहरीतिर पनि, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आजको बसाईमा के गर्छौ, जानकारी छ होला क्या अरे, होइन?
1: जानकारी छ, म समस्या छ नि त है।
0: ल हुन्छ, सुरु गर्नुहोस् है।
1: ओके,

कपाल गोरेरा सोरी जने हो नया।

0: মায়ালাই কোদেরা হাজির নাই
1: कसरी जाने हो मायालाई छोडेर हैन
0: हजुर हजुर
1: कहाँ जाने हो र भने
0: जाने त कतै होइन होइन अब गिजले नै यस्तै भन्छ
1: गिजले नै यस्तै भन्छ त होइन क्या होइन
0: हजुर हजुर गिजले यस्तै भनेपछि यस्तै गाउनु पर्यो गर
1: यस्तै गाउनु त पर्यो तर मायालाई छोडेर चाहिँ कहीँ पनि नजानु होला है फेरि
0: अब कहिले थाहै छैन
1: थाहै छैन होइन
0: थाहै छैन
1: ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि कसलाई सम्झिनुहुन्छ
0: ओके खसमा त हजुरलाई मिठो भएको धनी पनि हुनुहुन्छ मान्छे पनि उठी उठी हुनुहुन्छ ल र तपाईँले सम्झिन चाहन्छु अनि परिवार सम्मेलनमा को हुनुहुन्छ त्यहाँलाई अनि साथीहरूमा नबिना मकर प्रतीक्षा गरिष्ठ बहिनी विश्व सम्झिष्ट विशेष समयलाई पनि धेरै माया धेरै सम्झना अनि रेजीलाई जसले पनि धेरै माया धेरै सम्झना तपाईँ मगर हुनुहुन्छ सिर्जना पनि मगर हुनुहुन्छ लक्ष्मी रुका मगर हुनुहुन्छ अनि दिपना थापा थापा छेत्री हुनुहुन्छ अनि मसँग प्रत्येक प्रति साथी धेरै माया धेरै सम्झना अनि भाइ सक्षम मगर अनि पर्ती खड्का अनि झपेन्द्र छेत्री अनि जति पनि मसँग साथीहरू हुनुहुन्छ सम्पूर्ण साथीलाई सम्झिँदै प्रयोगबाट बिदा भयो नमस्ते बाबा

0: हजुरहरू यसको समयमा पवित्र अवस्था आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। फालो तपाईँको रहनेछ 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। उहाँले कपाल उखोरेर गीत गाइसक्नु भएको छ है। अब पनि तपाईँले यस्तै यस्तै गीत गाउनको लागि सहभागिता जनाउनुहोला। आज जुनसुकी विधाबाट पनि गीत गाउन पाइन्छ। आज लोकपप होइन फ्यामिली त्यसै गरी आधुनिक लोकगीत गाउन पाइन्छ है। मुभी सङ पनि गाउन पाइन्छ। त्यसै गरी तपाईँले जुनसुकी विधाबाट पनि गीत गाउन सक्नुहुनेछ। आजको बसाईमा तपाईँ आफै रच्नु भएको गीत छ भने पनि तपाईँले गाउन सक्नुहुनेछ है। फेरि कलाकारहरूले गाउनु भएको गीत मात्र गाउन पाइँदैन होइन, आजको बसाईमा त एकदमै मनोरञ्जन हुनेछ। तपाईँहरूले आफै रचेको गीत छ भने पनि तपाईँले गाउन सक्नुहुनेछ। यो कुरा तपाईँलाई जानकारी गराए 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर भन्दै थिए, मिस्कल हान्ने काममा गर्नुहोला। तपाईँहरूको नम्बर यहाँबाट म वाचन गर्छु है। मिस्कल हान्ने काम गर्नुभयो भने चाहिँ तपाईँको नम्बर यहाँबाट वाचन हुनेछ। आजको बसाइमा मैले भनिसकेँ मिस्कल हान्ने काम होइन, हामीले यहाँबाट तपाईँहरूलाई फोन डायल गर्ने त कुरै हुँदैन। त्यसै कारणले गर्दा तपाईँहरूले यदि फोन डायल गर्न मनै छ भने फोन डायल गर्नुहोस्, तपाईँले बोल्न मनै छैन भने चाहिँ सुनेर भए पनि साथ दिनुहोला। यतिखेरको समयमा अर्को साथी, नमस्कार हजुर।
1: हजुर नमस्कार, हजुर नमस्कार।
0: नमस्कार हजुर, नमस्कार, के छ भानवीरको हाल खबर?
1: ठिक छ हजुर, अब जेन तेन बाँकिसकेर अहिलेसम्म न अब यस्तो यस्तो भइरहेछ।
0: अब बाँच्नु त फेरि गाह्रो त होइन
1: हजुर। अनि तपाईँहरूको कस्तो छ, तपाईँहरू लगायतको सबै?
0: हाम्रो ठिकै अहिलेसम्म त ठिक ठिकै छ भनौँ है, ठिकै छ अहिलेसम्म, केही भएको पनि छैन। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो भानवीरजीले?
1: यतिखेरको समयमा त हेर्नुहोस् अब के गर्नु, खाना खाइयो अनि त्यसपछि घाम तर्को छ बाहिर, अनि भित्र मजाले आराम गर्ने सुत्ने काम त्यस्तै कार्यक्रम भइरहेको छ मेरो चाहिँ।
0: अनि खाजा नास्ता त खानुभयो?
1: खाना खाइयो, खाना भात बनाएको थियो कि अरे, बनाइयो अनि त्यसपछि खायौँ है, सबैले खाइयो भनौँ न,
0: सबैले खाइयो। अनि यतातिर त पठाउनु भएन?
1: त्यतातिर अब कहाँ के गरी पठाउनु नि, अब के माध्यम छैन, अब कसरी पठाउनु नि?
0: होइन माध्यम त छँदै छ नि, आज भोलिको माध्यम छैन भने त कहाँ हुन्छ र? यो त अलि लाज भयो क्या भानवीरजी?
1: खै अब लाजै भयो कि लाजै मर्छ।
0: आज भोलि पनि के त काग पठाउनु पर्छ र?
1: हजुर
0: के काग पठाउनु पर्छ र?
1: खै अब पछि पछि अलिक फुर्सद हुन पठाउन, अहिले अलि फुर्सद छैन।
0: अलि फुर्सद छैन होइन
1: हजुर,
0: खानेक्रममा आउनु भएको छ। अनि आज कुन गीत गाउनुहुन्छ भानवीरजीले?
1: खै म हुन्छ, म पुरानो यो सानो छाडा सुनेको यो पारी जमुना वारी जमुनालाई तराई गर्छु।
0: होइन
1: हजुर
0: ल हुन्छ, सुरु गरिहाल्नुहोस्।
1: हुन्छ

ありならずきよ、ありならずきよ。なかなかなかまりめん。じろじろがよがよ。

0: ఏకమున కోమన.
1: ला ठीक छ, एकदमै राम्रो गीत गाउनु भयो. अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
0: खै सम्झिनु पर्दाखेरिमा फर्स्ट अफ अल हजुर एकदमै मिठो भएको आवाज आउनुभयो कि हजुर. सञ्जालिका हजुर प्रियाजीलाई सम्झिन चाहन्छु र प्राविधि मित्रलाई सम्झिन चाहन्छु र सबै जलजला हुने परिवारलाई सम्झिन चाहन्छु र जति पनि साथीहरूले जुन जुन माध्यमहरू सुनिराख्नु भएको छ उहाँहरू सबैजनालाई म धेरै सम्झना साथ म चुकिन्छु हजुर. नमस्कार.
1: नमस्कार. यतिखेरको समयमा भनिदिइरहनु भएको थियो उहाँले.

भन्ने गीत गाउनु भएको थियो क्या अरे होइन, अलि आउँदैन मलाई चाहिँ, ठिक छ यो गीतलाई उठाउँछ अब भने एकदमै मन पर्यो क्या होइन, उहाँले गीत गाउनु भएको गीत चाहिँ एकदमै मन पर्यो, त्यसै कारणले गर्दा म यो गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, पारी जमुना वारी जमुना जमुना खै भेडैमा होइन मनोकामना भन्दै थियो ग्यारे 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाउनु भयो भने आज तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ। फिल्मी गीत, लोक भाका होइन पप गीत, जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ। आधुनिक गीत, आधुनिक गीत अलि थाहा पाउनु हुँदैन नयाँ नयाँ साथीहरूले मोबाइलमा चलाउनुहुन्छ होला, आजभोलि मोबाइल होइन मोबाइलमा जानुहोस्, त्यसै गरी युट्युबमा

छो भनेर गीत गाएर पनि गइसक्नु भएको छ। पालो त भाइको रहने छ। आजको बसाइमा जुनसुकै विदाबाट पनि गीत गाउनु पर्ने हुन्छ है। तपाईँलाई जुनसुकै विदा जुन विदा मनपर्छ होइन, जुन विदा गीत गाउन एकदमै सहज हुन्छ होइन, जुन विदाको गीतमा तपाईँलाई सहज छ गीत गाउन मन लाग्छ, अझै सजिलो लाग्छ, त्यो गीत गाउन सक्नुहुनेछ आजको बसाइमा 97 49 90 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाइमा। हाम्रो स्टुडियोको घडीमा 2:43 गइसकेको छ। 97 49 90 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अब एउटा गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

0: हजुर, यो गीत बजी तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी करिब करिब कति मिनट रहन्छौँ त, 5 मिनट मात्रै रहन्छ, 5 मिनटसम्म साथी आउनुभयो भने कुराकानी गर्छु भन्ने थियो। साथी आउनुभएको छ, नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? गङ्गादेव छबाट सूर्या छेत्री।
1: हजुर,
0: के छ सूर्याको हालखबर?
1: ठिकै छ भनौँ।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: साफसफाइमा चुटिरहेको छु भनौँ है।
0: के गर्दै हुनुहुन्छ अरे?
1: आफ्नो साफसफाइ गरिरहेको छु भनौँ है।
0: ए, आज त सरसफाइ गर्ने दिन होइन र?
1: हजुर,
0: नुहाई धुवाई गर्ने दिन पनि हो होइन? अनि खाजा नास्ता खानु भयो कि भएन?
1: भयो अनि हजुरको?
0: मेरो भएको छैन, अब एकैछिन पछि हुन्छ है।
1: हजुर,
0: अनि आज कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ हाम्रो श्रियाले?
1: म गीतबाट नै सुरु गर्छु है।
0: ल, के सुरु गर्नुहोस्?
1: मेरो खुसी ओराइ जानु आँसु खुसी गर्छु धेरै फेर

0: ja gangak hartia, ami pustak hartia, mero gorfean dien. Malai kimuni sampurnako lagi, mahtangai abdindat dan mitaksa आजको सम्पूर्ण साथीहरूलाई सम्झेरै बिदा
1: नमस्कार. यतिखेरको समयमा आउनु भएको थियो यो श्री आउनु भएको थियो क्यारे उहाँसँग हामी कुराकानी गरिसकेका छौँ. अब हामी करिब करिब चार मिनट मात्र रहन्छौ त्यसै कारणले गर्दा फोन डायल गर्नुहोला. अर्को साथी नमस्कार हजुर.
2: नमस्ते.
1: नमस्ते. कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
2: नौबेनी गाउँपालिका वार्ड नम्बर 7 समीक्षा राणा.
1: समीक्षा राणा. के छ समीक्षाको हाल खबर? होइन कि हजुर बोल्न सिक्नु भएको छैन?
2: गोरुहरूलाई पानी दिन आएको.
1: गोरुहरूलाई पानी दिन जानु भएको छ है?
2: हजुर.
1: हामीले सोर्दाखेरि होइन नि, अरूले सोर्दाखेरि पनि होइन, हामी सानैबाट सिक्नुपर्छ हजुर हो भन्ने कुरा चाहिँ हामीले राम्रोसँग बुझ्नुपर्छ र अह भन्ने चाहिँ होइन है. ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि के छ सञ्चित हुनुहुन्छ होला क्यारे होइन? हामी कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौँ. कुन गीत गाउनुहुन्छ आज? के भन्नुभयो? ल के सुरु गर्नुहोस्.
2: दुखेको जिन्दगीमा तिमी आएर मजुरमेको सफल गयो तिमीलाई पाएर तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो. हजुर यति नै.
1: तिम्रो मायाले हजुरलाई, उहाँको मायाले तर तिम्रो होइन कि, उहाँको मायाले तपाईँलाई हाँस्न सिकायो अनि जिउन पनि सिकायो होइन?
2: हजुर.
1: ल हुन्छ, कार्यक्रममा आउनुभयो, आगामी दिनमा पनि आउँदै गर्नु होला. अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्.
2: सर्वप्रथम त हजुरको लागि र मेरो मिल्ने साथी दिपा पुन, कुमारी पुन, तारा घरतीलाई अनि मेरो फ्यामिली परिवारलाई अनि प्राविधिक मित्र प्राविधिकमा बस्नुभएको मित्रलाई सम्झिँदै बिदा हुन्छु. हस् भन्दै
1: नमस्कार. यतिखेरको समयमा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ साथीसँग. अब भने एकजना आउनुभयो भने कुराकानी गर्छौँ, आउनु भएन भने त क्यार्नु र हामी पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है. करिब करिब हामी अब दुई मिनट मात्र रहन्छौँ, दुई मिनटभित्र साथी आउनुभयो भने कुराकानी गर्छौँ, आउनु भएन भने हामी यहाँबाट छुट्टिएर जान्छौँ है. 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला. 97 45 89 36 20 7 9 नभएर 97 45 89 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भन्दै अब हामी छुट्टिने समय भइसकेको छ. भुमरीमा परे भने म त भन्ने गीत छोड्दै छुट्टिनु पर्ने हुन्छ. अब म नम्बर वाचन गर्दैन है. मलाई केही सल्लाह सुझाव प्रतिक्रिया छ भने चाहिँ मलाई दिन सक्नुहुनेछ, जसको लागि 97 68 32 84 97 68 32 84 र 97 45 89 36 20 को लाइन भएर पनि सहभागिता नभएर 36 20 को लाइनबाट पनि दिन सक्नुहुनेछ. र यतिन्जेलसम्म कार्यक्रम सुन्ने तपाईँलाई र हामीलाई टिकटक लाइभबाट पनि हेर्नुहुने तपाईँलाई, फोन डायल गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट प्रिया मगर छुट्टिने अनुमति चाहन्छु. भोलि फेरि पनि हामी भेटौँला. अहिलेको लागि छुट्टिन्छु. बाबा, ओके, नमस्कार.

0: रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपाको केन्द्रीय समिति बैठक चितवनमा शुरू, राष्ट्रिय महाधिवेशनको तयारी लगायत चार एजेण्डामा छलफल हुँदै।
0: सरकारको कामबारे कंग्रेसको समीक्षा, संसदीय दललाई प्रभावकारी बनाउने विषयमा छलफल।
1: जापानले जुलाईदेखि विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क बढ़ाउने। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट 2193 विद्यार्थी दीक्षित।
0: युद्ध विरामका बावजूद लेबनानमा इजरायली आक्रमण जारी, पाँचजनाको मृत्यु। इरानसँगको शान्तिवार्ताका लागि अमेरिकी राजदूत स्विजरल्याण्ड प्रस्थान।
1: र महिला टी20 विश्वकपमा आज तीन खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक प्लेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू भएको छ। केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार बैठक चितवनको दियालो फुडल्याण्ड विक्रम मार्ग भरतपुर 2 बसिरहेको हो। यसअघि दिउँसो 1 बजेका लागि बोलाइएको बैठकको समय र स्थान परिवर्तन गरिएको थियो। यसअघि 1 बजे होटल सीएमटीको बैठक हलमा बैठक बस्ने भनिएको थियो। यो पार्टीको महाधिवेशन अघिको अन्तिम बैठक हो। बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनबारे छलफल हुने जनाइएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3810 प्रतिनिधि देखिएको छ। यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनुभएको छ। विधानतह सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठले बताउनु भएको छ। राष्ट्रपाको महाधिवेशन प्रतिनिधि संख्या 4200 भन्दा बढ़ी हुने भएको छ।
1: नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गरेको छ। आज बसेको संसदीय दलको बैठकमा संसदीय दललाई प्रभावकारी बनाउने तथा सरकारको कार्य सम्पादनको मूल्याङ्कन गर्ने विषयमा छलफल भएको पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। महामन्त्री पौडेलका अनुसार बैठकमा सांसदहरूले राष्ट्रिय महत्वका विषयमा प्रभावकारी रूपमा धारणा राख्ने, जनजीविकासँग सम्बन्धित मुद्दाहरू संसदमा उठाउने तथा संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सहज बनाउने विषयमा धारणा राखेका छन्। कांग्रेसले सरकारका कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको उल्लेख गर्दै पौडेलले प्रतिपक्षको भूमिकामा रहेर संसद मार्फत आवश्यक प्रश्न उठाइरहेको बताउनुभयो। महामन्त्री पौडेलले सरकारको 100 दिन पूरा हुन लागेकाले कांग्रेसका सांसदहरूले विषयगत मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरी अध्ययन गरिरहेको जानकारी समेत दिनुभएको छ।
0: जापान सरकारले जुलाईदेखि विदेशीहरूका लागि एकल प्रवेश भिजा शुल्क 3000 येनबाट 5 गुणा बढ़ाएर 15000 येन लगभग 90 अमेरिकी डलर पुर्याउने निर्णय गरेको छ। विदेश मन्त्री मोटागी तोसिमित्सुले मुद्रास्मृति र ऐनको अवमूल्यनको बीचमा सन् 1978 पहिलो पटक वृद्धि भएको घोषणा गर्नुभएको हो। उहाँका अनुसार बहुप्रवेश भिजाको शुल्क 6000 येनबाट बढ़ेर 30000 येन हुनेछ।
1: कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट 2193 विद्यार्थीहरू दीक्षित भएका छन्। विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनु भएको छ। चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै वहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाण पत्रमा मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तद अनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यवसायिक दक्षताले मात्रै देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको शुरू गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक सुवीर सिंहका अनुसार स्नातक तहमा 1836, स्नातकोत्तर तहमा 327 र 30 विद्यावारिधि उपाधि हासिल गरेका छन्।
0: उदयपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उदयपुर गढ़ी गाउँपालिका साथ जोगीटोल स्थित सड़कमा आज बिहान जीप एजुकेशन बोर्डिङ स्कूलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा 30 घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब 9 महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सड़कबाट करिब 12 तल खसेर दुर्घटनामा परेको हो। स्थानीयवासीले खबर गरेर कतै प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो। उपचारका क्रममा बर्दिवास नगरपालिका निवासी करिब 55 बेमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान नवलप्रासीमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। दुर्घटनामा विनय त्रिवेणी 6 30 नेहा गुरूङको मृत्यु भएको हो। घाइते उनलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याउन साथ चिकित्सकले मृतक घोषणा गरेका हुन्। 32 मदन छेत्री बस चालक बर्दघाट नगरपालिका 4 बस्ने, 48 लक्ष्मण देवाली र प्रतापपुर गाउँपालिका 9 बस्ने 35 दिननाथ चौधरी घाइते भएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल कास्टिंग कृषि प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घर को

0: आपको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिशो खुशी को कनेक्शन
2: यू हो हाँ संचार नेटवर्क समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बलखुसम्मको 7.9 किलोमिटर सड़क खण्डमा आधुनिक सड़क बत्ती जडान कार्य अगाडि बढ़ाएको हो। महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार भित्री र बाहिरी सड़कहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ। दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ। यस आयोजनाको कुल लागत 13 करोड़ रूपियाँ रहेको छ, जसमा ललितपुर महानगरपालिकाले 10 करोड़ र नेपाल विद्युत प्राधिकरणले 3 करोड़ रूपियाँ लगानी गरेका छन्।
3: मुस्ताङको थसाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। विक्रम सम्वत 2077 एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सड़क आयोजना अन्तर्गत सड़क निर्माण गरिएको हो। संघीय सरकार अन्तर्गत सड़क डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पार पारिरहेका 4 ओडाका स्थानीयलाई सहज भएको छ। चक्रपथ निर्माणका लागि 38.88 करोड़ रूपियाँमा महालक्ष्मी हिमाली जेबी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। सड़क डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको 4 ओडाहरू जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन।
4: तनहुँको ब्यास नगरपालिका 10 नमूना शहरको परिकल्पना सहित बैरेनी जग्गा विकास आयोजनाको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेसँगै दोस्रो चरणको वृहत्तर विस्तार प्रक्रिया अघि बढ़ाइएको छ। साविक फ्राकचौर क्षेत्रका 1360 रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीहरूको राय सुझाव र सहमति संकलन कार्य शुरू गरिरहेको छ। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विरामको सहमति भए पनि इजरायलले लेबनानमा हमला जारी राखेको छ। हिजबुल्लासँग युद्ध विराम सहमति गरेको भोलिपल्टै आज इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको हो। आक्रमणमा परि कम्तीमा 5 जनाको मृत्यु भएको टाइम्स अफ इजरायलले जनाएको छ। लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार इजरायली विमान र ड्रोनले आज बिहान नाबातीह क्षेत्रमा धेरै पटक आक्रमण गरेका हुन्। हमलाबाट आवासीय भवन र घरहरू ध्वस्त भएका छन्। इजरायली सेनाले तोपखानामा पनि गोली चलाएको थियो। यसैबीच अमेरिका र इरान बीच भएको शान्ति सम्झौताका शर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिव विटकफ आज स्विजरल्याण्ड प्रस्थान गर्नुभएको छ। सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हिजबुल्ला बीच द्वन्द्वका कारण पहिले रोकेको वार्ता पुनः शुरू गर्ने प्रयास गरिरहेका छन्।
4: अब खेल समाचार। महिला टी20 विश्वकपमा आज 3 खेल हुँदैछ। पहिलो खेल अस्ट्रेलिया र नेदरल्याण्ड्स बीच हुनेछ। नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्ति पाएको अस्ट्रेलियाले केही बेरमा ब्याटिङ थाल्नेछ। अस्ट्रेलियाले यसअघिका आफ्ना दुवै खेल जितेको छ। अस्ट्रेलिया लगातार तेस्रो जित निकाल्दै समूह एक शीर्ष स्थानमा उक्लिने दाउमा हुनेछ। आजै हुने अर्को खेलमा पाकिस्तान र बंगलादेश भिड्नेछन्। दुई टोली बीचको खेल साँझ 7:15 शुरू हुनेछ। पाकिस्तानले दुवै खेल हारेको छ भने बंगलादेशले 2 खेलबाट 2 अंक बनाएको छ। दुवैका लागि जित महत्वपूर्ण छ। तेस्रो खेल राति 11:15 समूह बीको शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड र स्कटल्याण्ड बीच खेलिनेछ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासपाको केन्द्रीय समितिको बैठक चितवनमा शुरू। राष्ट्रिय महाधिवेशनको तयारी लगायत 4 एजेण्डामा छलफल हुँदै
3: सरकारको कामबारे कंग्रेसको समीक्षा। संसदीय दललाई प्रभावकारी बनाउने विषयमा छलफल।
4: जापानले जुलाईदेखि विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क बढ़ाउने। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट 2193 विद्यार्थी दीक्षित।
3: युद्ध विरामका बावजूद लेबनानमा इजरायली आक्रमण जारी। 5 जनाको मृत्यु। इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी राजदूत स्विजरल्याण्ड प्रस्थान।
4: र महिला टी20 विश्वकपमा आज तीन खेल हुँदै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features:
3: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
2: For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
2: नेपाल भाषाको कार्यक्रम नेवा दुपुर।

0: Hello, Joseph, the village, just on the other one in the Lanzana Dimachi, the Dulan say Hanavan upon the Susavatanji and the Gulia. Let home Chigo Tana, City Naka. Chuno Jayapre, Bigna Badata, Moema, the Ka, Ganesh, the other Pujasa, Puza Balagan Yama, the Ka, Pihalapi, Kumar, the other Pujazalandu, Tonitinsa, and Bissesna Kumar, the other Pujana, Jatra Tana, Nyakuzalandu, Nevasamaze, Muluka, Nyane. Pikalakoji on a Kumar de Bastanka at a Suyan Devusa Yam concern, Devusa Nakwek in Saye, at a Tums of Yago Nathung Ye, at a law with her, law with her, Safa Yaguna Zulandu, at a Siknoble, Deir Saigo, War, Ale Satamari, the name Monobiganikotona, business in Yaguzitung, business now Christi Ubatan Madele, the play Tajigo, Diago. Tana wa wa o jaki ka athe sina je suruji nya ani go sitna ga ka
1: aya
2: baje ke bho kina jala ma hat
1: ma dukhe ko chha ta khane din na ba dukhe ko dui gar chha din rat ani gara ma hunna ta hat garchan baje
2: No, अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोलपामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखै दाँत निकाल्ने
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
2: दाँतमा सिमेन्ट चादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 318 9095 14 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: एस सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
8: ओ अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खाछ अब के गर्ने
1: अब के गर्ने रे सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
9: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
9: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867-0067-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा
5: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
10: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
11: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
10: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
11: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
10: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
11: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412
10: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
8: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
9: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
6: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
6: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858-43-122 र 9858-43-123
6: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
12: मेरो लागि उमायोका लागि त सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना जो बेला खेमरिदे गरम ओगोत्री जेऊ बेला सुन खोरी कता ओचुरी जेऊ आउ बेला क वन जंगल ल घे लागिने मस्त ज सम्भावना पाए आउ ये जिमे प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नारे वातावरण मिले ने लख्यता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन माछार नामे ल घे लागिने सज जिमे जिमे लापरवाही सुन चाउसो खेलगेमा दुख जिनुगे कोठेल मेला किनाटे जन धनी नि खेपा छिति ताउदु हो होकाई
13: गेछो छानियाला बल्ल मेला किने पुरा रहुदे नौ पुराले चौसो खेल गिरी
12: वन जंगल सर मेरा आइरुदे बानी एमएल एमए ओ छानियाला लि उसोकर पोतर राले पार बगे रहते
13: सलाई लाइटर सियाउला मे सचाउने चिसराले जबाङजा र यामाले पोल गेले या इतौ चीज र रहिदे वन जंगल याले के भाबाय
12: पिकनिक वन भोज बाको मे सचाउसु छिनि मेले चौसो सैदे कि खनाले वन जंगल ए ओसो छामि दैके बानीको चुरोद बिदि ओरे बनै कोबा
13: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर्गी दुए
12: गेछो छानेला खोरे ल चाउसी पोलिए हरिदे तरिन गाई गेज निकेलाई जु अब नजरे बने गेम ये ल गेज निके नलाए औले नयो के नाइए
13: वन जंगल स जुडिसी हो गेम बारी ल बानी नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चाउसो सहिले के खेले या
12: वन जंगल नेला दिके माइए लागिकिनी पाँचजना खरनामदार मिलिदिए भनै सानो नै गेसे
13: बतास उचलिजु बेलाको हिजिनकेको टल नेके सताकिले हेनोखिम छिन्ने ने चासो गेसे या
12: ने लागिने निताए गे मने गे बसिए सोनो अरुले मने गे बस या
13: के छ थामला पोया ल ने लागि उ किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालय ल खबर गिरिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौं।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खोज के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: हो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार
10: मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
11: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
12: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
11: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
12: सम्पर्क मोबाइल 98578121105,
11: 98479802802,
12: 98095826605
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
15: चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनि तथा नसा रोग विशेषज्ञ,
15: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
16: फर्म टाउन दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
17: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
18: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
17: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251976770
18: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
19: होइन के भएको छ र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
19: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
20: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी किएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी किएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने

0: चोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
2: खैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
4: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खसिरा सेतो धब्बाको उपचार गर्ने
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
0: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
5: लौ उसो भए म सामान लिन गइहाले
0: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
0: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिका

0: को फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
0: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार यहाँ हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोक सारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घड़ीलाई एकै साथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा हामी विभिन्न साझेदार रेडियोहरूबाट पनि प्रसारणमा छौं अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिंग्री प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो नृसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz समघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट हामीलाई कृष्ण बस्यालले साथ दिइरहनु भएको छ रेडियो कुटुम्ब 97.8 MHz तानसिन पाल्पाबाट यति बेला तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट विजय गुरूङ रेडियो दमौली 94.2 MHz दमौली तनहुबाट सन्देश चटाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ रेडियो भोटे उठार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरथी रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 MHz चौरजहरीबाट हामीलाई मनिषा डागी रेडियो लाली गुरास 105.2 MHz धनकुटाबाट साथ मिलिराखेको छ जानु तामाङको भने रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट यति बेला खड्गराज बस्ने ताकासले साथ दिइरहनु भएको छ रेडियो झन्कार 97.5 MHz रामी छापबाट यति बेला अनिता रसाईली अनुले साथ दिइरहनु भएको छ यसै क्रममा साथ दिइरहनु भएको छ रेडियो मेन्स्याम एफएम 103.4 MHz 13 थुमबाट शारदा बास्कोथाले भने हामीलाई रेडियो मनसरोवर 92.1 MHz हुम्ला सिमिकोटबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी रेडियो भरोसा 104.9 MHz दानघुराईबाट दीपक पुन रेडियो मुटकीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट हामीलाई मेनुका बुढाले साथ दिइरहनु भएको छ रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजोलीले साथ दिइरहनु भएको छ
कार्यक्रम लोक सारथीको आज हामी शनिबारीय बसाईमा छौं र शनिबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आज पुराना पुराना लोकगीत गाउने बसाई हो र पुराना पुराना लोकगीत गाउने बसाईमा तपाईले फोन गर्नु होला 9868309440 मा। आज विशेष गरी रोल्पा गंगादेव मा बस्ने गंगादेव निवासी हाल चाहिँ देश बाहिर हुनुहुन्छ, रोमानिया हुनुहुन्छ हैन, महेश ओली रोल्पाली महेश ओली भनेर फेसबुकमा सर्च गर्नुभयो भने तपाईले उहाँलाई भेटाउन सक्नुहुन्छ। उहाँको आज जन्मदिन परेको छ। जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँको जन्मदिनको अवसरमा उहाँले दुईजना विजेताको लागि जसले राम्रो गीत गाउनुहुन्छ दुईजना विजेताको लागि पुरस्कारको व्यवस्था गर्नु भएको छ। यो कुरा म तपाईलाई जानकारी गराउँछु र दुईजना विजेताले पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ। पुरानो गीत गाउनु पर्नेछ, 2070 सालसम्मका गीतहरू गाउनु पर्नेछ। 2071 सालदेखि 82-83 सालसम्मका गीतहरू आज शनिबारीय बसाईमा गाउन पाइने छैन। यो कुरा म तपाईलाई जानकारी गराए। पुराना पुराना गीत हामीले यताबाट पनि बजाउनेछौ, तपाईले उताबाट पनि गाउनु पर्नेछ। जसले राम्रो गीत गाउनुहुन्छ ती मध्येबाट दुईजनालाई पुरस्कारको व्यवस्था महेश रोल्पाली महेश ओलीले गर्नु भएको छ। गंगादेव निवासी हुनुहुन्छ उहाँले। आज उहाँको जन्मदिन हो, जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौ। उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौ यो लोकभाका तपाईँको लागि।

0: तिमी सागर मै हुन्छु गंगाजल बाचौं जुनीभर राजु परियार र लक्ष्मी न्यौपानीको आवाजलाई यहाँबाट हामी समावेश गरेका हौं। आज रोलपाली महेश ओलीको जन्मदिनको अवसरमा पुरस्कारको व्यवस्था गर्नुभएको छ। तपाईँले राम्रो गीत गाउने साथीहरू मध्येबाट दुईजनाले पुरस्कार पाउनुहुन्छ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु 9868 60 39 40 मा। नमस्कार हजुर। नमस्ते, को बोल्नु भयो, कहाँबाट? प्युठा नमेलीबाट भावना मगर बोल्दैनुहुन्छ। के छ भावनाजी, खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। लाउड स्पिकर बन्द गरेर बोल्नुहोस् ल। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ भावनाजीले?
1: मैले हो गाउनु
0: तपाईँले गीत गाउने बेला लाउड स्पिकर किन गर्नुहुन्छ? तपाईँको आवाज डब्बेर आइरहेछ। ल, सुरुबाट फेरि गाउनुहोस्। हुन्छ, प्रयासको लागि तपाईँलाई धन्यवाद। अन्तिमसम्म रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा भावना मगर आउनु भएको थियो अमेली प्युठानबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो 9868 60 39 40 मा। अर्का सहभागी, नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। यो कल हामी लिन सक्दैनौ। 9868 60 39 40 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
2: म धनकुटादेखि हो, सदीक्षा तामाङ।
0: सदीक्षा तामाङ धनकुटाबाट, धनकुटा कुन ठाउँबाट? ल ठिक छ, लाउड स्पिकर बन्द गर्नुहोला, अलि टाटो आवाजमा बोल्नु पर्यो है। ल, कुन रेडियोबाट सुन्नुभयो हामीलाई धनकुटाबाट?
2: मैले लालीग्रासबाट सुनिरहेछु।
0: ल, आज कुन गीत गाउनुहुन्छ?
2: म एउटा चिठी लेख्न मन लाग्छ भन्ने गाउँछु नि।
0: लगाउनुहोस्।
2: पुरानो गाउँ बजियो फेरि, बजियो फेरि, त्यसो दिनलाई निदाउँदाखेरि एउटा चिठी लेख्न मन लाग्छ। जुन मायाले धरधारी रुवायो, उही मायालाई देख्न मन लाग्छ। बल्झियो फेरिनी, बल्झियो फेरिनी, यसो तिमीलाई निदाउँदाखेरि एउटा चिठी लेख्न मन लाग्छ। जुन मायाले धरधारी रुवायो, उही मायालाई देख्न मन लाग्छ। जन मायाले घर दारी रुवायो उई मायालाई देख्न मन लाग्छ
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अन्तिमसम्म रेडियो सुन्नुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा धनकुटाबाट आउनु भएको थियो साथी उहाँको नाम हो सदीक्षा पी मगर उहाँले एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत गाएर गइसक्नु भएको छ महेश ओलीको जन्मदिनको अवसरमा उहाँले पुरस्कारको व्यवस्था गर्नुभएको छ दुईजना साथीले पुरस्कार पाउनुहुन्छ जन्मदिनको धेरै धेरै शुभकामना छ उहाँलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नु भएकोबाट पवित्र विश्व सुनसहरीबाट होइन के छ सुनसहरी रोल्पातिरको हालखबर त्यही त नि अघि त पानी परेको थियो त लिबाङतिर त ठिक छ अब नपरेकै राम्रो होइन कि परेको राम्रो दुइटै राम्रो होइन लाज के छ कुन गीत गाउनुहुन्छ पवित्रले
2: गीत
0: ल सुरु गर्नुहोस्

0: लागे तिमले यो चोखो मन्चरी सधै मेरो दिशो दिशो दिशो माया पाइँदैन पापीको तिम्रो नाचो फिर्ता लिन आऊ चारी छोरी चारी छोरी लाग्यो तिमीले यो चोखो मन्जोरी सधैँ मेरो दुखो दुखो हो दुखो चाहिँदैन पापीको तिम्रो नाचो फिर्ता लिन आऊ
1: सधैँ मेरो दुख्यो दिलको घाउ झुटो माया चाहिँदैन पापीको तिम्रो नासो फिर्ता लिन आऊ होइन के छ फिर्ता लिन आउनु भयो भने नासो फिर्ता दिन सक्नुहुन्छ त ल ठिक छ कार्यक्रममा आउनुभयो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते अब गीत सुन्ने पालो हो अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ 98 68 60 39 40 मा फोन डायल गर्दै गर्नुहोला यो गीत तपाईँको लागि

0: आज माझीले पानीमा जाला हान्यो झ्याम्मा, यो राजु परियार र विष्णु माझीले गाउनु भएको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोक सारथी सँगै छौं र कार्यक्रम लोक सारथीमा यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, नमस्कार, को बोल्नु भयो, कहाँबाट?
1: मालुङ गाउँपालिकाबाट बोल्दैछु है, तीर्थनागिरी।
0: तीर्थनागिरी बोल्दै हुनुहुन्छ, के छ लुङ्गुरीतिरको हालखबर?
1: पानी परेको छैन, गर्मी छ, अरू त सब ठिक छ।
0: पानी परेको छैन भनेपछि होइन?
1: हजुर, धेरै दिन, पाँच छ दिन भइसक्यो पानी परेको छैन।
0: यतातिर पनि कहिले पानी पर्ने कहिले नपर्ने घर छ क्या अरे होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
1: गीतबाटै सुरु गर्छु, पुराना गीत हो नि आज त।
0: आज त पुराना गीत हो नि, आज त नयाँ गीत गाउन पाइन्न।
1: हजुर हुन्छ, म गीतबाट सुरु गर्छु है।
0: हुन्छ ल, सुरु गर्नुहोस्।

0: किना पर्थ्यो धुना तिमी जुना ताराको माझमा कसरी टोलाउँछु साझामा पाइन तिम्रो हुन पाइन तिम्रो हुन सोचे जस्तो जीवनमा भन्थे किन पर्थ्यो धुन पाइन तिम्रो हुन सोचे जस्तो जीवनमा भइदिए किन पर्थ्यो रुन यति नै है
1: पाइन तिम्रो हुन सोचे जस्तो भइदिए किन पर्थ्यो रुन होइन
0: हजुर
1: ठिक छ धेरै धेरै धन्यवाद छ गीत गाउनु भएकोमा कसको लागि कसलाई भन्नुभयो हो कसको हुन पाउनु भएन तपाईँ भन्नुहोस् त
0: होइन कि त्यो त गीतमा मात्रै हो
1: म त होइन गीतमा मात्रै हो गीत त गाउनुभयो कि अब कसैको लागि समर्पित गर्नुभयो कि भने कि
0: होइन त्यो बड्डु मान्छेले कसलाई समर्पित गर्ने भयो
1: है
0: हजुर
1: त्यही बड्डु मान्छेले त बढी समर्पित गर्नुभएको हुन्छ कि अरूको भइसक्नु भएको हुन्छ होइन अनि कोही कोहीको हुन नपाएको झोकमा कि होइन
0: होइन म त गीतहरू पहिला पहिला चलेको गीतहरू गाउन सजिलो अलिक सजिलो हुन्छ अहिलेको भन्दा नि अनि फेरि त्यही झ्याप्पै त्यही मनमा आएर हो त्यस्तो त होइन
1: ठिक छ कार्यक्रममा आउनुभयो रेडियो अन्तिमसम्म सुन्नुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छु नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो तिर्सना उहाँसँग कुराकानी गरिसकेका छौँ लुङ्रीबाट फोन गर्नु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला अर्का सहभागी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
2: हजुर नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: सुमन राणा
1: कहाँबाट हजुर ल कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट हामीलाई सुन्नुभयो आफ्नो एफएमबाट सुन्नुभयो होइन वामिटक सार कुन जिल्लामा पर्छ
2: गुल्मी जिल्ला
1: अनि गुल्मी जिल्लामा पनि आफ्नो एफएम टिप्छ र आफ्नै रेडियोबाट सुनिरहनु भएको छ कुन रेडियोबाट सुन्नुभयो भन्ने जानकारी छैन आज के गर्नुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन
2: त्यो त ठिक छ सबै पाँच हजुर
1: के गर्नुपर्छ भन्नुहोस् त
2: पुरानो पुरानो गीत गाउने
1: ल कुन गीत गाउनुहुन्छ
2: म मन थिएन जोगी बन्दालाई भन्ने गीत
1: लगाउनुहोस् सुरु गर्नुहोस्
2: हा दुनियाको एकलो भई बसेनी एकलो भई बसेनी सुख छैन मेरो हजुर खरानी खसेनी मन थिएन जो जीवनलाई साटो हेराउँदा ज्योति राम्रै हुन्छ भन् जीवनलाई एकलो भई बस्यो एकलो भई बस्यो सुख छैन मेरो हजुर खरानी खस्यो मन थिएन जो जीवनलाई साथ हेराउँदा ज्योतिले राम्रै हुन्छ भन् भन्नलाई साथ हेराउँदा ज्योतिले राम्रै हुन्छ भन्थे भन्नलाई
1: ल ठिक छ कार्यक्रममा आउनुभयो प्रयासको लागि धन्यवाद फेरि फेरि आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते सुमन राणा आउनु भएको थियो वामिटकसार गुल्मीबाट उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँका लागि खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला एकजना साथीको कल लिन्छौ त्यसपछि अर्को गीत बजाउनेछौ यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ फटाफट फोन डायल गर्नुहोला 9868309440 को नम्बर तपाईका लागि खुला गरेका छौं। तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी नमस्कार हजुर।
3: हजुर दर्शन नमस्ते।
1: नमस्ते हजुर, को बोल्नु भएको कहाँबाट?
3: पाल्पाको सिद्धेश्वर असारदेखि झबिलाल सिनार है।
1: अनि झबिलाल जी कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
3: रेडियो माला रानी एफएमबाट सुन्दैछु, अर्घाहाँसीबाट है।
1: रेडियो कुटुम्बबाट पनि कार्यक्रम प्रसारण हुन्छ, त्यहाँ टिप्छ कि टिप्दैन?
3: हाम्रो सिद्धेश्वर असारेमा पाल्पाको कुटुम्ब एफएम हाम्रो ठाउँतिर टिप्दिन है।
1: ए असारेतिर टिप्दैन होइन?
3: हजुर सिद्धेश्वर सिद्धेश्वर असारेतिर कुटुम्ब एफएम पाल्पाको टिप्दिन।
1: ल आज कुन गीत गाउनुहुन्छ?
3: म किसिम तत्ता छोरी नाचेको एल्बम गाउँछु राजु किसिमको छोरी नाचेको कसलाई होला मायालु तिमीले जोराबाजी जोबान साटेको लड़के जोबान ढल्की ढल्की गाछ आँख्यो बोल्यो तेलाछ नमजा किसिमको छोरी नाचेको कसलाई होला मायालु तिमीले छोरा बर्खे जोबान साचेको। हजुर यति नै है।
1: हुन्छ, प्रयासको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते।
3: नमस्ते।
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब विष्णु राजु परियार र बिमा कुमारी दुरा अनि बुद्धिराम शर्माको आवाजमा रहेको सुन्तला फूल खेल्दै आयो अब त बर्खा लाई गयो भन्ने गीत तपाईँको लागि राख्छौ। अब त बर्खा पनि लाग्यो क्यारे, त्यो भएर अब सुन्तला फुल्ने बेला पनि हो क्यारे, त्यसैले सुन्तला फूल खेल्दै आयो अब त बर्खा लाई गयो यो गीत तपाईँको लागि।

0: सुन्तला फूल खेल्दै आयो, अब त बरिखा लागि गयो। राजु परियार, बुद्धिराम शर्मा र बीमा कुमारी दुराको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। तीन नभएर 4:36 गइसकेको छ पालो। तपाईँको 9860639940 फोन गर्नुहोला र यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्ते, नमस्कार
0: हजुर। को बोल्नुभयो, कहाँबाट?
1: म यता सिन्धुलीको छाँगाझोडी रातमाटा र तिन सुनकोशी गाउँपालिकाबाट बोल्दैछु। भन्नुपर्छ है त
0: नाम भन्नुहुन्छ?

0: बसाएर नि तिम्रो छैन म। हजुर यति नै भन्नुहोस् है त।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। राम्रो गीत।

0: ल ठीक छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद, प्रयासका लागि धन्यवाद निम बहादुरजी, अहिलेका लागि बिदा गर्छौ, नमस्ते
1: नमस्ते।

0: बेलाकी गर्दै हुनुहुन्छ
1: तपाईहरुको प्रोग्राम सुन्दै खाना बनाउँदै छु दाइ
0: हाम्रो मात्रै कार्यक्रम हो र गोरी जी
1: छैन दाइ सबैको
0: अनि तपाईहरुको कार्यक्रम सुन्दै खाना बनाउँदै छु रे हैन त्यस्तो त भन्न पाइन्न क्या रे हैन त्यही त तपाईँ हाम्रो कार्यक्रम लोकसारथी कार्यक्रम भन्नुहोस् हामी सबैको कार्यक्रम भन्नुहोस् एकजनाको मात्रै कार्यक्रम त हुँदैन नि गल्ती गल्ती बोल्नुभयो होइन ल कुन रेडियोबाट सुन्नुभयो हामीलाई कुन गीत गाउनुहुन्छ गोरीले
1: हुन्छ मलाई ए म छोरी गाउँछु नि
0: हुन्छ छोरी गर्नुहोस्
1: हुन्छ भेटोस् भनी देउता नै भगिन्छ

0: देवदानाय भगिनी कथियुनी पलकाय नहीं सकिंची अंशु भंजोनी जो सुनाम आज संभव ती जाओ केरी जाओ देखना लाय मीठी सारी उनको बसी माँ एक ही नेता है
1: आज संभव ती जाओ केरी जाओ देखना लाय छिटी सारी उनको बसी माँ है ना
0: आज
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि का बसाइमा आउनु होला अहिलेका लागि बिदा गर्छौ नमस्ते
0: नमस्ते बाई बाई
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो गोरी कति चोटि भन्ने साथीहरूलाई अंग्रेजी शब्द प्रयोग नगर्नुस् भनेर हुँदा हुँदै बाई बाई नमस्ते नमस्ते त भन्न पायो बाई बाई गुड आफ्टरनुन जस्ता शब्दहरू प्रयोग नगर्नुस् भनिराखेको हुन्छु साथीहरूले भनेकै मान्नुहुन्न होइन मैले धेरैचोटि भनिसकेका छु कमसेकम यो कार्यक्रमलाई त नेपाली शुद्ध मौलिक कार्यक्रम बनाइदिनुहोस् है म तपाईँलाई आग्रह गरे र यतिन्जेल अब बिच त अब छुट्याउने बेला भएको छ होइन समग्रमा सबै साथीहरूको प्रतिभा राम्रो थियो तर पनि एकजना साथीलाई विजेता बनाउनै पर्ने भयो एकजना पूर्व र एकजना पश्चिमको साथीलाई म विजेता बनाउनेछु पूर्वको साथीमा सिन्धुलीबाट आउनु भएको देव माझी हुनुहुन्छ भने पश्चिम अर्थात पश्चिमतिर पश्चिम भेगमा विशेष गरी रोल्पातिर रोल्पाबाट रोल्पाको लुङ्रीबाट आउनु भएको साथी तीर्सना गिरी आजको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ तपाई दुवै जनालाई धेरै धेरै बधाई ज्ञापन गर्छौं देव माझी सिन्धुलीका मित्र अनि लुङ्री गाउँपालिकाका मित्र तीर्सना गिरीलाई धेरै धेरै धन्यवाद धेरै धेरै बधाई ज्ञापन गर्छौं र जति पनि साथीहरूले गीत गाउनुभयो गीत गाउने प्रयास गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कार्यक्रम लोकसारथी सुन्दै गर्दा आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कहाँ कहाँबाट

त्यस पनि गर्न सक्नुहुन्छ। कुन कुन ठाउँबाट सुन्नुहुन्छ, कहिलेदेखि कार्यक्रम सुन्न थाल्नुभयो, म्यासेज गर्नुभयो भने तपाईँको म्यासेजमा आएको तपाईँको नाम र ठेगाना हामी यहाँबाट यो यो साथीले म्यासेज गर्नुभएको थियो भनेर वाचन गरिदिन्छौँ। यो कुरा म तपाईँलाई जानकारी गराए र एतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, फोन गर्नुभयो तपाईँलाई र आजको प्रायोजक विशेष गरी महेश ओलीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्छौं।

मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय

0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
1: ओ, दात का सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
2: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
1: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाइ दाँत निकाल्ने,
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको

0: सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? तिमी त सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने।

0: सरकार विज्ञापन बोर्ड आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
1: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु

0: नेपाल सरकार विज्ञापन हो।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा

0: कोली हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: ओहो आज त धारामा कति धेरै तमिलो पानी आएछ है
4: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि

0: लो किन रे के भो सन्चो भएन
1: हैन यतिकै जानै मन लागेन
0: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
0: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले

0: दीदी फोन आयो
1: दीदी
2: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त। खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा।

0: सरसल्लाह गर्नुपर्छ।
1: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा

0: पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म

0: रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो के अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले भइ नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड

समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका सुमधुर गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागर भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं चहरा छङ्गाहरू यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। प्रिय सज्जन, प्रकृतिको यो दिव्य क्षणमा तपाईँसँगको सान्निध्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। मलाई स्वर्ण भण्डारी कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। आत्मीय सज्जन, मानिस सृजनशील प्राणी हो, त्यसो त सृजना सजीव मात्रको धर्म पनि हो। बोट बिरुवाहरू पनि सृजनशील हुन्छन्, किट पतङ्ग जीव जन्तु र पशु पक्षी सबैलाई सृजनाको धर्म निर्वाह गर्ने विशेष शक्ति दिएर प्रकृतिले पठाएको हुन्छ। जङ्गलमा हामीले चराहरूले बनाएका अनेक थरी गुणहरू देख्ने गर्दछौँ। त्यसरी बनाइएका गुणहरू अत्यन्त सामान्यदेखि लिएर अत्यन्त कलात्मकसम्म काम हुने गर्दछन्। कमिलाहरू पनि त्यत्तिकै सृजनशील हुने गर्दछन्। जङ्गलमा बनाइएका धमिराका गोलाहरू मान्छेले बनाएका मन्दिर जस्तै कति आकर्षक देखिन्छन्, कति दिव्य देखिन्छन्। हामीले कुमालकोटी भनेर चिनिने एउटा किराले माटोको प्रयोग गरेर जुन किसिमको घर बनाएको हुन्छ त्यो घर साँच्चै नै कति कलात्मक देखिन्छ। माटोमा उम्रिएका हरेक बिरुवाहरू फुल्दा र ती बिरुवाहरू झुल्दा कति दिव्य देखिन्छन्, कति कलात्मक र सुन्दर देखिन्छन्। ती कुनै पनि बिरुवाहरू नयाँ बिरुवा नउमारिकन समाप्त हुँदैन। यसरी हामी के निष्कर्षमा पुग्न सक्दछौँ भने जीवन भन्नु नै सिर्जनाको नाम रहेछ। यहाँ हरेकको काम नयाँ नयाँ सिर्जना गर्नु, नयाँ नयाँ निर्माण गर्नु, नयाँ नयाँ रूपमा स्वरूपमा बदलिनु। सृजना नगरिकन कसैको पनि जीवन पूर्ण हुन सक्दैन। यसरी हेर्दा सृजनाकै कारण हामीले जीवनमा तृप्तिको अनुभव गर्दा रहेछौँ। मनुष्यले यसो उसो जसो गरे पनि केही न केही नयाँ सिर्जना गर्ने प्रयास गरिरहेको हुन्छ। कसैले व्यापार गरेको हुन्छ, कसैले जागिर खाएको हुन्छ, कसैले नयाँ नयाँ कुराको खोज अनुसन्धान र अन्वेषण गरिरहेको हुन्छ। घाँस बाँस र कपास मानिसका आधारभूत आवश्यकता अवश्य हुन्, तर यतिले मात्रै मानिस प्रसन्न हुन सक्दैन, सुखी हुन सक्दैन। धन सम्पत्ति प्रशस्त भए पनि, ठुलो र भव्य घरमा बसे पनि अनि मिठा मिठा कुरा खान पाए पनि मानिस सुखी भएको हुँदैन। प्रिय सज्जन, बाँच्नसम्मका निमित्त घाँस बाँस र कपास अनिवार्य हुन्, तर बाँच्नु भनेको हिडुल गर्नु र बसउठ गर्नु मात्र होइन, गतिशील र अर्थपूर्ण बचाइ नै मानिसको वास्तविक बचाइ हो। मानिसको जीवनलाई अर्थपूर्ण बनाउनका लागि उसको सृजनशीलताको ठूलो भूमिका रहेको हुन्छ। हामी बाँच्दा पनि हाँसी हाँसी बाँच्न सकौँ, सुविधाका साथ बाँच्न सकौँ, इज्जत र पूर्ण प्रतिष्ठाका साथ बाँच्न सकौँ, यस्तो किसिमको चाहना हरेक मानिसभित्र रहेको हुन्छ। उसको यही चाहनाका कारण आजको विश्व यो अवस्थासम्म आइपुगेको हो। खानु बस्नु र लगाउनु मात्र जीवनको उद्देश्य भएका भए प्रिय सज्जन मानिस समाजमा यसरी मिलेर बस्ने अवस्था आउँदैन थियो।
मानिसले चन्द्रमा मंगल आदि अनेक ग्रहहरूमा पनि पाइला टेकेको हुँदैनथ्यो। हिँडेर जाँदा महिनौ लाग्ने ठाउँहरूमा मानिस केही घन्टामै पुग्ने कुरा सम्भव हुँदैनथ्यो। जीवनको उद्देश्य के हो? हामीले मनुष्य भएर जन्मिसकेपछि गर्नुपर्ने के हो? यस्ता किसिमका प्रश्नहरूमाथि चिन्तन गरेर दुःख तनाव र पीडाका बीचमा पनि प्रसन्न हुन सिकाउने अध्यात्म ज्ञान हामीले प्राप्त गर्ने थिएन। सृजनशीलता नै जीवन हो भन्ने सत्यलाई आजको मानिसले गरेका अनेकन अनुसन्धान, अनेकन आविष्कार र नयाँ नयाँ प्राप्तिहरूले प्रमाणित गरिदिएका छन्। तर सृजना कहिले पनि एकदेशीय, एकपक्षीय र संकीर्ण हुँदैन। यसका अनेक आयामहरू हुने गर्दछन्। हामीले जहाँ हेर्यो उही सृजनशीलता प्राप्त गर्न सक्दछौँ। प्रिय सज्जन, यदि कला र सिर्जना